शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। आज बिहिबार विक्रम सम्वत 2083 सालको जेठ 7 गते तदनुसार सन् 2026 सालको 21 तारिक मई समय यस बेला बिहानको ठिक 6:25 अनि 44 सेकेन्ड भइरहेछ। उपस्थित भइसकेकी छु म रश्मि आजको बिहानी प्रसारण सेवासँग। भनौँ अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। यो यात्रामा मलाई तपाईँ सबैले साथ दिनुहुनेछ आशा साँच्चै। त पहिले तपाईँ सबै सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा।

सहनशीलता र धैर्यता नै सफलताको मूल मन्त्र हो। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको सदाझैं प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

कार्यक्रम अर्चनामा आज हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ मुन्ना तामाङ ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ अनुशासन सफलताको सूत्र। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा आज फेरि पनि मलाई अवसर दिनुभएकोमा हृदयबाट धन्यवाद टक्राउँदै म मुना तामाङको तर्फबाट एक आध्यात्मिक चिन्तन प्रस्तुत गर्न लागिरहेको छु र मेरो यस चिन्तनको विषय रहेको छ अनुशासन सफलताको सूत्र। अनुशासन मानव जीवनमा अनिवार्य विषयवस्तु हो। अनुशासन बिना मानव जीवनको कल्पना गर्न पनि सकिँदैन। अनुशासन अर्थात् डिसिप्लिनले मानव जीवनलाई नियम अनुरूप मर्यादामा बाँधेर हामीलाई काम गर्न सिकाउँछ। मानव जीवनमा अनुशासनको ठूलो महत्व छ। यो केवल विद्यार्थीको लागि मात्र नभई समाजका प्रत्येक व्यक्तिका लागि अनिवार्य छ। अनुशासनले सफलतामा भूमिका कस्तो प्रकारको खेल्दछ भन्दा समयको सदुपयोग गर्नु। अनुशासित व्यक्तिले समयको महत्व बुझ्दछ। उसले आजको काम आजै गर्छ, भोलि पर्सि भन्दै टार्दैन। समयमै उठ्ने, खाने, पढ्ने र काम गर्ने बानीले गर्दा पनि सफलता छिटो हात पार्न सक्छ। आफ्नो लक्ष्यमा केन्द्रित भएर काम गर्नाले पनि सफलता हासिल गर्न सकिन्छ। अनुशासनले मानिसलाई आफ्नो कुबानीहरू र अनावश्यक कामबाट टाढा राख्दछ। यसले लक्ष्यप्रति ध्यान केन्द्रित गर्न मद्दत गर्दछ, जसले गर्दा सफलताको बाटो स्पष्ट हुन्छ। अनुशासनले मानिसलाई क्षणिक सुखभन्दा दीर्घकालीन सफलतालाई प्राथमिकता दिन सिकाउँछ। यसले कठिन परिस्थितिमा पनि धैर्य राखेर काम गर्ने क्षमताको विकास गर्दछ। अनुशासनले मानिसलाई शिष्ट र सभ्य बनाउँछ। अनुशासित व्यक्तिले अरूको आदर गर्छ अनि समाजमा इज्जत कमाउँदछ। नियमित र अनुशासित भएर गरेको मेहनतले नै सफलताको शिखरमा पुर्याउँछ। अनुशासित विद्यार्थीहरूले राम्रो नतिजा ल्याउँदछ भने अनुशासित कर्मचारीहरूले कार्यस्थलमा सफलता पाउँछ। अनुशासन केवल नियम मान्नु मात्र होइन, यो एक जीवनशैली हो। यो सफलताको पहिलो सिँढी पनि हो। विद्यार्थी जीवनदेखि नै अनुशासन अपनाएमा भविष्य उज्जवल हुन्छ र सफलता निश्चित हुँदछ।

श्रोताहरूले अहिले सुनिरहनु भएको छ अनुशासन सफलताको सूत्र विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ मुन्ना तामाङ ज्यूले।

अनुशासन भनेको आफ्नो जीवनलाई नियम, संयम र मर्यादाको परिधिभित्र राखेर सञ्चालन गर्नु हो। यो सफलताको आधारशिला र सबैभन्दा महत्त्वपूर्ण सूत्र हो। जसरी लगाम बिनाको घोडा कतै पुग्न सक्दैन, त्यसरी नै अनुशासन बिनाको मानिसले जीवनमा सफलता पाउन गाह्रो हुन्छ। अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई नियन्त्रणमा राख्नु हो र परिवारका अभिभावक, शिक्षक र ठुलाहरूको आदेशको पालना गरी सबै कार्यहरू ठिकसँग गर्नु हो। अनुशासनमा रहनु भनेको हाम्रो दिमागलाई नियमहरू स्वीकार गर्नु, प्रशिक्षण दिनु हो। अनुशासन भन्नाले आफूलाई अधीनमा राखेर काम गर्नु हो। हाम्रो जीवनमा अनुशासनको धेरै महत्त्व छ। हामी जहाँ रहे पनि अनुशासित हुनु आवश्यक छ। घरमा, विद्यालयमा, खेल मैदानमा तथा जहाँ सुकै अनुशासित रहनु पर्दछ। अनुशासनले नै यस विश्वलाई नियमित र व्यवस्थित राख्छ। अनुशासनको पालन गर्नु सधैँ कठिन पर्छ, तर योबाट प्राप्त हुने फल मिठो हुन्छ। अनुशासनको ज्ञान सबैभन्दा पहिला हामी आफ्नो आमा बाबाबाट पाउँछौँ। आफूभन्दा ठुलाहरूको आदर र सम्मान गर्नु, उनीहरूले भनेको कुराहरूको आज्ञाको पालन गर्नु, यी सबै कुराहरू अनुशासनमै पर्दछ। अनुशासनले हामीलाई सिकाएको हुन्छ राम्रो र नराम्रो बीच फरक गर्नु। जीवनमा सबैभन्दा बेसी के हो भन्दा न कुनै धन, न कुनै बल, सबैभन्दा बेसी अनुशासनमा रहनु हो। अनुशासन बिना सफलता सम्भव छैन। जहाँ अनुशासन हुन्छ त्यहाँ सफल अवश्य हुन्छ, अनि त्यहाँ लक्ष्य टाढो हुँदैन। अनुशासन नै सफल जीवनको मूल चाबी हो। एक व्यक्तिले सपना पूरा गर्न अनुशासन अनिवार्य छ। वास्तवमा हामीले आफ्नो जिन्दगीलाई सुखपूर्ण जीवन जिउनु चाहन्छ भने, आफ्नो परिवार तथा देशको विकास गराउनु चाहन्छ भने, हामी अनुशासनमा रहेर जिन्दगी वास्तविक खास रूपमा जिउनु पर्छ।

0: अनुशासन जीवनको एक महत्त्वपूर्ण अङ्ग हो जसले हामीलाई सफलता प्राप्त गर्नमा सहायता गर्दछ। अनुशासन भनेको आफ्नो जीवनलाई एक निश्चित नियम र सिद्धान्त अनुसार चलाउनु हो। यसले हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्नमा मद्दत गर्दछ र हाम्रो जीवनलाई सार्थक बनाउँदछ। अनुशासनले हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्नमा मद्दत गर्दछ। यसले हामीलाई एक निश्चित लक्ष्यतर्फ लाग्न र त्यसको लागि कडा मेहनत गर्न प्रेरित गर्दछ। अनुशासनले हामीलाई समय प्रबन्धन गर्नमा मद्दत गर्दछ। यसले हामीलाई आफ्नो समयलाई उचित तरिकाले विभाजन गर्न र आफ्नो कामलाई समयमै पूरा गर्न सिकाउँदछ। अनुशासनले हामीलाई आत्मनियन्त्रण गर्नमा मद्दत गर्दछ। यसले हामीलाई आफ्नो भावना र इच्छाहरूलाई नियन्त्रण गर्न सिकाउँदछ। आफ्नो जीवनलाई नियमित दिनचर्या अनुसार चलाउनु पर्छ। यसले हामीलाई समय प्रबन्धन गर्नमा मद्दत गर्दछ। आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ र त्यसको लागि कडा मेहनत गर्नु पर्दछ। अनुशासनको नियमित अभ्यास गर्नुपर्छ। यसले हामीलाई अनुशासनमा रहने बानी बसाल्नमा मद्दत गर्दछ। अनुशासन जीवनको सफलताको मूल खम्बा हो। यसले हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्नमा मद्दत गर्दछ र हाम्रो जीवनलाई सार्थक बनाउँदछ। अनुशासनको महत्त्वलाई बुझेर हामी आफ्नो जीवनलाई सफल बनाउन सक्छौँ।
1: रचा है सृष्टि।

अनुशासन केवल दण्ड वा डरले पालना गरिने चिज होइन, यो आफैभित्रबाट आउनुपर्छ, जसलाई आत्मअनुशासन भनिन्छ। समाजका नीति नियमभित्र रहेर काम गर्नु नै वास्तविक अनुशासन हो। अनुशासनले मानिसमा आत्मनियन्त्रण, धैर्यता र जिम्मेवारी बोध जस्ता गुणहरूको विकास गर्दछ। यसले झुट, छलकपट र अनैतिक कार्यबाट जोगाएर एक आदर्श नागरिक बनाउँदछ। हामीले प्रकृतिको अनुशासनबाट पनि सिक्नुपर्छ। सूर्य समयमै उदाउँछ र अस्ताउँछ पनि, खोलाहरू नियमबद्ध बग्दछन्। यो प्रकृतिले देखाएको अनुशासन हो, जसले उनीहरूलाई सधैँ क्रियाशील राख्दछ। अनुशासन बिनाको जीवन ढुङ्गा जस्तै हुन्छ, जो कहिल्यै गन्तव्यमा पुग्न सक्दैन। अनुशासनले नै मानिसलाई साधारणबाट असाधारण बनाउँदछ। त्यसर्थ विद्यार्थी जीवनदेखि नै अनुशासन अपनाउनु सफलताको मूल सूत्र हो। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले सुन्नुभयो अनुशासन सफलताको सूत्र विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मुन्ना तामाङ ज्यूले, र साथमा सुन्नुभयो केही हिन्दी तथा नेपाली भजनहरू। श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

अजित बस्नेतको शब्दहरूमा श्रोताहरूले भर्खरै सुन्नुभयो कुमार सुब्बाको स्वरमा आधुनिक गीत। हवस् त श्रोता, यस आधुनिक गीतको साथै अहिलेलाई पनि पूरा हुन्छ कार्यक्रम शुभ प्रभात।

समय बेला बिहानीको 7:15 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग, अनि आकाशवाणीको नेपाली प्रसारण सेवामा म सबै आदरणीय श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

आउनुहोस् सभाको क्रममा केही क्षण आनन्द लिउँ भक्ति सङ्गीतबाट। त स्वीकार्नुहोस् यो प्रथम भक्ति सङ्गीत लता मङ्गेशकर अनि साथीहरूको स्वरमा। शब्द छ पण्डित नरेन्द्र शर्माको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

जावेद अख्तरको शब्द छ, संगीत छ हृदयनाथ मंगेशकरको, स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम भजन लता मंगेशकर अनि साथीहरूकै स्वरमा।

0: लता मंगेशकर अनि साथीहरूको स्वरमा केही भक्ति संगीतको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सुन्नु सबिना गिरीबाट। प्रथममा प्रमुख समाचार। भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीलाई स्तरसम्म बढाउन सहमत भएका छन्। दुवै पक्षले दुर्लभ खनिज, रक्षा र कृषि सहित प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई बढावा दिनका लागि 15 सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडलले सम्मानित गरिएको छ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा काँडेतारको बार लगाउन बीएसएफलाई जमिन हस्तान्तरण गर्न थालेको छ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा पुनमतदान शुरू भएको छ। अनि आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। भारत र इटलीले कृषि, दुर्लभ खनिज, आयुर्वेद, विज्ञान तथा प्रौद्योगिकी, समुद्री परिवहन र बन्दरगाहका क्षेत्रमा सहयोगलाई अझ बढाउन 15 प्रमुख सम्झौतामा हस्ताक्षर गरेका छन्। हिज रोममा प्रधानमन्त्री मोदी र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी बीच प्रतिनिधिमण्डल स्तरीय वार्तापछि यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। दुई देशले भारतीय नर्सहरूको इटली यात्रालाई सहज बनाउन एउटा सम्झौतामा पनि हस्ताक्षर गरे। एक अन्य सम्झौता लोथलमा राष्ट्रिय समुद्री विरासत परिसरको विकासमा केन्द्रित छ। दुई देशले कर सम्बन्धी अपराध, धनशोधन र आतंकवादका लागि वित्तपोषण विरूद्ध तालमेललाई मजबूत पार्न पनि सहमत जनाए। वार्तापछि संयुक्त संवाददाता सम्मेलनमा श्री मोदीले भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरसम्म लिएर जाने निर्णय गरेको घोषणा गर्नुभएको छ।
2: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली जॉइंट स्ट्रेटेजिक एक्शन प्लान 2025 टू 2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
1: प्रधानमन्त्रीले दुई देशको जहाजरानी, बन्दरगाह, आधुनिकीकरण, लजिस्टिक्स र समुद्री अर्थव्यवस्थाका क्षेत्रमा पनि मिलेर काम गर्ने बताउनु भएको छ। श्री मोदीले दुवै देशले आतंकवादलाई मानवताको लागि गम्भीर खतराको रूपमा स्वीकार गरेको बताउनुभयो। सुश्री जर्जिया मेलोनीले दुई देश बीचको मित्रता, सम्मान र पारस्परिक विश्वासमा आधारित रहेको बताउनुभयो। यसपछि प्रधानमन्त्री मोदीलाई रोममा संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडलले सम्मानित गरियो। उहाँले यो सम्मान भारतका लाखौं किसान, पशुपालन, माछा पालन, सहित कृषि वैज्ञानिक र श्रमिकहरूलाई समर्पित गर्नुभएको छ।
2: यो भारतके करोडौं किसानों, पशुपालकों, मत्स्य पालकों, कृषि वैज्ञानिकों और हमारे श्रमिकों का सम्मान है। यह भारत की उस अटूट प्रतिबद्धता का भी सम्मान है जिसके केंद्र में मानव कल्याण, खाद्य सुरक्षा और सस्टेनेबल डेवलपमेंट है। मैं इस मेडल को अत्यंत विनम्रता के साथ स्वीकार करते हुए भारत के अन्नदाताओं को यह मेडल समर्पित करता हूँ।
1: भारत र इटलीले 2027 संस्कृति र पर्यटन वर्षको रूपमा मनाउनेछन्। यसको उद्देश्य सांस्कृतिक आदान प्रदानलाई बढावा दिनुका साथै दुवै प्राचीन सभ्यता बीच संवादलाई मजबूत गर्नु हो। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यो पहलले दुई देश बीचको आपसी समझदारीलाई गहिरो बनाउन र सांस्कृतिक कूटनीतिलाई अझ बलियो बनाउन मदत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, देशहरू बीचको सम्बन्ध राजनीति र अर्थव्यवस्थाले मात्र होइन तर मानिसहरू समाजहरू बीचको पारस्परिक सम्बन्धले पनि बलियो हुन्छ। हिज रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको संयुक्त प्रेस वार्तामा सुश्री मेलोनीले यो कुरा बताउनु

किसानहरूको कल्याणप्रति प्रधानमन्त्री मोदीको प्रतिबद्धतालाई विश्वव्यापी मनाइने मान्य दिन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिज मेटा, गुगल र टेलिग्राम जस्ता प्रमुख सोशियल मिडिया प्लेटफर्मका प्रतिनिधिहरूका साथ बैठक गर्नुभयो। यस बैठकमा उहाँले प्रतिस्पर्धात्मक परीक्षाहरूसित सम्बन्धित गलत जानकारीको बढ्दो प्रसारमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो। विशेष गरी टेलिग्राम च्यानलहरू र बेनामी अनलाइन समूहहरू मार्फत यस्तो जानकारी फैलिरहेको छ। 21 जुनमा हुने नीट युजी 2026 पुनः परीक्षाको लागि यो बैठक महत्वपूर्ण थियो। अधिकारीहरूले भन्नुभयो, धेरै यस्ता च्यानलहरू प्रमुख परीक्षाहरू अघि सक्रिय हुन्छन्। यी च्यानलहरूले पेपर लिक हुने झुटा दावी, क्लिकबेट कन्टेन्ट र अप्रमाणित जानकारी फैलाउँछन्, जसले गर्दा विद्यार्थी र अभिभावकहरूमा त्रास, चिन्ता र भ्रम सृजना हुन्छ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा आज पुनः मतदान शुरू भएको छ। मतदान बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म चल्नेछ। फाल्टा विधानसभा सीटमा भइरहेको पुनः मतदानमा 2 निर्दलीय उम्मेद्वार सहित कुल 6 उम्मेद्वार मैदानमा रहेका छन्। तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानले चुनाव नगर्ने घोषणा गरेका छन्। यद्यपि नाश वापस लिने समय सीमा समाप्त भइसकेको थियो, जसको कारण उनले नाम मतपत्रमा औपचारिक रूपमा रहेको छ। भाजपाका उम्मेद्वार देवांशु पाण्डा रहेका छन्। कंग्रेसले अब्दुर रज्जाक मोल्ला अनि सीपीआईएमले शम्भुनाथ कुर्मीलाई उम्मेद्वार बनाएको छ। चुनाव आयोगले शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सबै तयारी गरेको छ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा तारबार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमिन हस्तान्तरण गर्ने प्रक्रिया शुरू गरेको छ। हिज नवन्नामा बीएसएफका अधिकारीहरूको उपस्थितिमा मुख्यमन्त्री सुवेन्दु अधिकारीले औपचारिक रूपमा यो प्रक्रियाको शुभारम्भ गर्नुभयो। मुख्यमन्त्रीले अघिल्लो सरकारले सीमा सुरक्षामा अवरोध गरेको आरोप लगाउनुभयो। घुसपेट, तस्करी, नक्कली नोट, जबरजस्ती धर्म परिवर्तन र अवैध बंगलादेशी घुसपेटलाई रोक्न सीमामा तारबार आवश्यक रहेको उहाँले बताउनुभयो। भारत बंगलादेश सीमा पश्चिम बंगालमा लगभग 2,200 किलोमिटर रहेको छ। त्यसमध्ये लगभग 1,600 किलोमिटर तारबार लगाएको छ भने 600 किलोमिटर अझै खुल्ला छ। हिजो हस्तान्तरण गरेको 27 किलोमिटर जमिनमध्ये 18 किलोमिटर तारबार र 9 किलोमिटर सीमा सुरक्षा बल र पूर्वाधारका लागि हो। थप जमिन चाँडै हस्तान्तरण गरिए मुख्यमन्त्रीले आश्वासन दिनुभयो, जसको सम्पूर्ण लागत केन्द्र सरकार र बीएसएफले संयुक्त रूपमा बेहोर्नेछ। आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदैछ। यो दिवस राष्ट्रिय संघको खाद्य तथा कृषि संगठन FAO द्वारा मनाइँदैछ। यस वर्षको विषय चिया बनाएर राख्नु, समुदायलाई सहयोग गर्नु रहेको छ। चिया उत्पादन र प्रसंस्करण लाखौं परिवारको आजीविकाको निम्ति मुख्य स्रोत हो। यो उत्सवले चियाको टिकाउ उपयोग र व्यापारलाई बढावा दिँदछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय स्तरका सरकारवालाहरूलाई यो सुनिश्चित गर्न अवसर प्रदान गर्दछ। आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले हिज आफ्नै घरेलु मैदान इडन गार्डन्समा मुम्बई इन्डियन्सलाई 4 विकेटले पराजित गर्दै प्लेअफको आशा जीवित राखेको छ। पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 147 रन बनायो। वर्षाले प्रभावित म्याचमा 148 रनको लक्ष्य पछ्याउँदै कोलकाता नाइट राइडर्सले 1900 ओभरमा जित हासिल गर्यो। मनिष पाण्डेले सर्वाधिक 45 रन बनाए भने रोमन पावेलले 40 रन योगदान गरेको छ अनि मनिष पाण्डेलाई म्यान अफ द म्याच घोषित गरिएको छ। केकेआरका बलर सौरभ दुबे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले 2-2 विकेट लिए। आजको म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच हुनेछ। म्याच साँझ 7:30 बजे खेलिनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीलाई स्तरसम्म बढाउन सहमत भएका छन्। दुवै पक्षले दुर्लभ खनिज, रक्षा र कृषि सहित प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई बढावा दिनका लागि 15 सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडलले सम्मानित गरिएको छ। अनि आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। समाचार अहिले पूरा भयो।

समय यस बेला बिहानीको 7:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा।

कालुसिंह राणा पहिलेको शब्द थियो, संगीत थियो नरवीर रसाइलीको स्वर, प्रज्ञा श्री विश्वकर्माको। यदि श्रोताहरू भर्खर मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग, अनि आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अहिले प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। श्रोताहरू अहिले हुनुहुन्छ संगीतमय यात्रामा।

त यसै यात्रालाई जारी राख्दै अब सुनाइरहेछौ यो अघिल्लो गीत रबिन शर्माको स्वरमा, शब्द छ पुष्कर पराजुलीको, संगीत सरसिनाको। स्वीकार्नुहोस् यो अघिल्लो गीत।

0: हवस् त श्रोता, वरुण रसैलीको स्वरमा यस गीतको साथै अब अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोला हामीसँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, विषय छ भारत नर्वे सम्बन्धले बढावा पायो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश।

डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार आफ्नो पाँच राष्ट्र भ्रमणको चौथो चरणमा ओस्लो पुग्नुभयो, जुन चार दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको नर्वे भ्रमण हो। भारत र नर्वे बीचको घनिष्ठ सम्बन्धको प्रतीकात्मक विशेष इशारामा ओस्लो विमानस्थलमा आइपुग्दा श्री मोदीलाई प्रधानमन्त्री स्टोरले न्यानो स्वागत गर्नुभयो र औपचारिक गार्ड अफ अनर प्रदान गर्नुभयो। नर्वेली र भारतीय समुदायले संयुक्त भारतीय संगीत र नृत्य प्रदर्शनको साथ भव्य स्वागत गरे। यो भ्रमण प्रधानमन्त्रीको यूएई, नेदरल्याण्ड्स, स्वीडन, नर्वे र इटली भरि व्यापक कूटनीतिक पहुँचको एक हिस्सा थियो, जसको उद्देश्य बढ्दो भूराजनीतिक अनिश्चितता र आर्थिक पुनसंरचनाको बीचमा भारतको विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु थियो। प्रधानमन्त्रीले ओस्लोमा नर्वेका प्रधानमन्त्री श्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता गर्नुभयो। नेताहरूले भारत नर्वे सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जसमा व्यापार र लगानी, भारत ईएफटीए व्यापार र आर्थिक साझेदारी सम्झौता, टीईपीए को अनुगमन, जलवायु कार्य र ऊर्जा संक्रमण, नीलो अर्थतन्त्र र महासागर शासन, अनुसन्धान र उच्च शिक्षा, आर्किटेक्ट र ध्रुवीय सहयोग, अन्तरिक्ष र प्रतिभा गतिशीलता समावेश थियो। उनीहरूले दिगोपन र हरित वृद्धि प्रतिको आफ्नो साझा प्रतिबद्धतालाई जोड़ दिँदै सम्बन्धलाई हरित रणनीतिक साझेदारीमा उचाल्न सहमत भए। दुवै नेताहरूले आर्थिक र व्यावसायिक साझेदारीलाई बढ़ावा दिन ठूलो सम्भावना रहेकोमा सहमत भए। प्रधानमन्त्रीले भारतमा नर्वेली उद्यमहरूद्वारा ठूलो लगानीको स्वागत गर्नुभयो। दुई नेताहरूले 2030सम्ममा भारत र नर्वे बीचको वर्तमान व्यापारको मूल्य दोब्बर गर्ने लक्ष्यलाई जोड़ दिएर व्यापार प्रतिनिधिहरूलाई टीईपीए अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानी प्रतिबद्धता पूरा गर्न र भारतमा 10 लाख रोजगारी सृजना गर्न क्षेत्रहरूमा गतिशील सम्बन्ध स्थापना गर्न प्रोत्साहित गरे। नेताहरूले समुद्री पारिस्थितिक प्रणाली संरक्षण, जहाज निर्माण, हरित दुवानी, सुरुङ र पूर्वाधार, अन्तरिक्ष, एआई, रोबोटिक्स, साइबर सुरक्षा, समुद्री यात्री प्रशिक्षण, मत्स्यपालन र जलचर सहित नीलो अर्थतन्त्रमा सहयोगलाई गहिरो बनाउन आफ्नो टोलीलाई जिम्मेवारी दिए। उनीहरूले यूएनसीएलओज सिद्धान्तहरूलाई पुनः पुष्टि गरे र इन्डो पेसिफिक ओशन इनिसिएटिभमा नर्वेलाई सामेल हुनमा स्वागत गर्नुभयो। प्रधानमन्त्री मोदीले जुन 2026मा फ्रान्समा आयोजना हुने भारत इनोभेटिभ 2026मा भाग लिन नर्वेलाई आमन्त्रित गर्नुभयो। उहाँले दुई देशहरूबीच स्टार्टअप इनोभेसन हब र ग्रीन इनोभेसन हास्यकथन स्थापना गर्ने सुझाव पनि दिनुभयो। वातावरण र नवीकरणीय ऊर्जामा सहयोगलाई जोड़ दिँदै नेताहरूले कार्बन क्याप्चर, उपयोग र भण्डारण, अपटीय हावा र भारतमा स्वच्छ ऊर्जा परियोजनाहरूमा नर्वेद्वारा ठूलो लगानी जस्ता विशिष्ट प्रविधिहरूमा थप सहकार्यको लागि आह्वान गर्नुभयो। नेताहरूले वातावरणीय रूपमा जिम्मेवार अभ्यासहरूलाई पुनः पुष्टि गर्दै आर्किटेक्टमा ध्रुवीय अनुसन्धान र रसदलाई बलियो बनाउन सहमत भए। उनीहरूले नवीकरणीय ऊर्जा, महासागर, जलवायु, स्वास्थ्य, महत्वपूर्ण खनिजहरू, उदयमान प्रविधिहरू र आईटी सहित अनुसन्धान र नवप्रवर्तनमा संयुक्त कार्यमा जोड़ दिए। उच्च शिक्षामा उनीहरूले संयुक्त डिग्री कार्यक्रमहरू, योग्यताको पारस्परिक मान्यता र विद्यार्थी र संकायको गतिशीलता अन्वेषण गर्न सहमत भए।

समय यसबेला बिहानीको 8 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

रङ बिरङको संसारको आजको अङ्कमा समावेश गराइरहेछु नेपाली संगीत जगतकी यिनै चम्किलो तारा अरुणा लामालाई। कार्यक्रमको प्रतीक्षामा रहनुहुने सबै आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु।

अरुणलामा। उनको जन्म 9 तारिक सितम्बर सन् 1945 सालमा दार्जिलिङको घुम पहाडमा पिता सूर्य बहादुर लामा अनि माता सनमाया लामाको घरमा भएको थियो। उनको बुबा आमाको कान्छी छोरी थिइन्। सानै उमेरदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थिन्। बाल्यकालदेखि नै सङ्गीतप्रति उनको लगाव थियो, तर गीत सङ्गीतप्रति अरुणाको आकर्षण उनको आमा बाबाले रुचाएका थिएनन्। तर उनका काका सीबी लामाले अरुणालाई गीत गाउन प्रेरित गर्थे। उनलाई भने अरुणाको सङ्गीतप्रतिको लगाव राम्रो लाग्थ्यो र सङ्गीतमा नै उनले अरुणाको भविष्य देख्न थाले। अरुण लामाका काका सीबी लामाले नै दार्जिलिङमा हुने साङ्गीतिक प्रतिस्पर्धामा लाने गर्थे। यसो हुँदा 8 वर्षकै उमेरमा अरुणाले आफूलाई चिनाइसकेकी थिइन्। अरुण लामा 11 वर्षको मात्र थिइन्। दार्जिलिङको गोर्खा दुःख निवारण सम्मेलनमा आयोजना गरेको भानु जयन्तीको साङ्गीतिक प्रतियोगितामा सहभागी भइन्। यो प्रतिस्पर्धामा उनी प्रथम भएर पुरस्कार पनि प्राप्त गरिन्। यसरी उनको गायनप्रतिको मोह अझ बढेर गयो। मङ्पू प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गरेकी अरुणाले दार्जिलिङको सन्त तिरेजा स्कुलबाट विद्यालय स्तरको अध्ययन पुरा गरिन्। उनी पढाइमा पनि उत्तिकै तीक्ष्ण थिइन् र उनले 20 वर्षको उमेरमा दार्जिलिङको सरकारी महाविद्यालयबाट स्नातकको पढाइ पुरा गरिन्। स्नातक उत्तीर्ण गर्नुभन्दा अघि नै उनले आफ्नो पहिलो गीत रेकर्ड गराइसकेकी थिइन्। उनको आवाजमा प्रथम रेकर्ड भएको गीत हो कान्छ मलाई सुनको तारा खसाइदेऊ न, बोलको गीत हो। यो गीत पासाङ वङ्गेलको शब्द रचना र अम्बर गुरुङको सङ्गीत रचनामा रुद्र गुरुङसँग युगल गाएकी थिइन्। उनले गाएको यो प्रथम गीत नै खुबै लोकप्रिय भयो।

संगीत प्रशिक्षणको कुरा गर्न पर्दा अरुण लामा अम्बर गुरुङद्वारा सञ्चालित आर्ट एकाडेमिक सांगीतिक समूहमा आबद्ध भएकी थिइन्। त्यहाँ जितेन्द्र बरदेवा, कर्मयोञ्जन रञ्जित गजमेर, पिटर जे कार्थक, मार्क कार्थक, शरण प्रधान आदि अम्बर गुरुङसँग संगीतको प्रशिक्षण लिइरहेका थिए। यसरी 13 वर्षको उमेरमा यो समूहसँग जोडिएकी अरुण लामा बिस्तारै उक्त समूहकी अब्बल गायिका बनिन्। त्यही समूहबाट त्यसबेला शरण प्रधान असल गायक मानिन्थे। उनीहरू दुवै वयस्क हुँदै जाँदा एक अर्काप्रति नजिक हुँदै गए। यस्तैमा एउटा गीत रेकर्डिङको निम्ति दुवै कोलकाता जान पर्ने भयो। त्यहाँ उनीहरूको बसाई लामो भयो र दुवैको प्रेमले फस्टाउने राम्रो मौका पायो। अन्तत शरण प्रधानले अरुणासँग विवाहको प्रस्ताव राखे र अरुणा पनि सहमत बनेर 18 वर्षको उमेरमा सन् 1963 सालमा दुवै विवाहको बन्धनमा बाँधिन पुगे। यी दुवैबाट केही वर्षपछि छोरी सपना र छोरा सुप्रित भए। घर गृहस्थीको जीवन भए पनि उनीहरूको सांगीतिक यात्रा रोकिएन। तर अरुणा लामाको खुसी केही समयको निम्ति मात्र थियो। विवाह भएको केवल 10 वर्ष नबित्दै उनको जीवनमा ठूलो वज्रपात पर्यो। उनको पति शरण प्रधानको अचानक मृत्यु भयो। उनको जीवनको हौसला नै सकिएको अनुभव गरिन् अरुणाले त्यस समय। सुरु सुरुमा एकांश, मलाई सुनको तारा खसाइदेऊन जस्ता मिलन र संयोगका गीतहरू गाएर स्थापित भएकी अरुणा लामाले अब वेदना र पीडाका गीतहरू रोज्न थाले।

कसले पो सोचेको हुन्छ र आफ्नो जीवन साथीको यति चाँडै मृत्यु हुन्छ भनेर। यो गहिरो घातदेखि बाहिर निस्कन अरुणालाई गाह्रो परिरहेको थियो। अर्कोतिर नेपाली संगीतको निम्ति ठूलो नोक्सान हुने भएको थियो। शरण प्रधानसँग त उनी संगीतकै सिलसिलामा भेट भएको थियो, तर शरण प्रधानसँग जोडिनु भन्दा अघि नै उनी संगीतसित जोडिएकी थिइन्। यी सबै कुराहरू सम्झाए उनका समकालीन संगीत कर्मीहरू। निकै लामो कोसिसपछि अरुणालाई संगीतको मञ्चमा उभ्याउन सफल भए। फेरि उनले गीत गाउन थालिन्। त्यसपछि उनले गाएका गीत वेदनाले भरिएका गीतहरूले सबैलाई भावुक बनायो। उनले गाएका ती भावुक गीतहरू नेपाल र दार्जिलिङमा मात्र होइन तर अन्य ठाउँहरूमा पनि लोकप्रिय भयो। अरुणा लामाले चलचित्रको निम्ति पनि गीतहरू गाएकी छिन्। माइती घर, परालको आगो तथा कान्छी आदि हुन्। उनले गाएका लोकप्रिय गीतहरू पोहोर साल खुशी फार्द, जतन गरी मनले टाले, उदास मेरो जीवन कथा, सबैले भन्थे हेरन हेरन कान्छ, एक्लै बस्दा सधैँ मलाई यति धेरै माया दिई आदि हुन्। यसरी नेपाली संगीतको निम्ति अरुणा लामाको योगदान अभूतपूर्व रहेको पाइन्छ। उनले त्यति धेरै गीत त गाएकी छैनन्, तर जति पनि गाएकी छिन् सबै जीवन्त छन्। असल शब्दहरू छनौट गरेर मात्र गीत गाउँथिन् उनी। यसैले होला उनले लगभग 150 भन्दा अधिक गीत रेकर्ड गरेकी छिन्। तर जति पनि गीत रेकर्ड भएको छ सबै चर्चित छ।

विक्रम सम्मत 2050 सालमा नरेन्द्र राज प्रसाईको संयोजनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ठूलो प्रेक्षालयमा अरुणा लामा स्वर्णिम साँझ कार्यक्रमको आयोजना गरिएको थियो। नेपालको सांगीतिक इतिहासमा त्यो अत्यन्तै ठूलो साँझ थियो। उक्त कार्यक्रममा अरुणा लामालाई केही राशिसँगै स्वर किन्नरीको उपाधिले सम्मानित गरिएको थियो। अरुणा लामाको गायन कलालाई सम्मान गर्दै गोर्खा दक्षिण बाहु पदक, छिन्नलता पुरस्कार, चलचित्र पुरस्कार, उर्वशी पुरस्कार, सुर सम्मेलन पुरस्कार, साधना सम्मान आदि पुरस्कारद्वारा सम्मानित गरियो। दार्जिलिङमा पनि राग रजत नामक सांगीतिक साँझ अरुणा लामाको निम्ति आयोजित गरिएको थियो। कोलकातामा हिन्दुस्तान रेकर्डिङ संगठनद्वारा अरुणा लामा नाइटिङ्गेल अफ हिल्स उपाधिले सम्मानित बनेकी थिइन् भने काठमाडौँबाट स्वर साम्राज्ञीको उपाधि प्राप्त गरेकी थिइन्। अरुणा लामाले आफ्नो गायन यात्रामा धेरै संगीतकारहरूसित कार्य गरिन्, जसमा विशेष रूपले अम्बर गुरुङ, कर्मयोञ्जन, गोपाल योञ्जन, शान्ति ठटाल, नारायण गोपाल, मणिकमल छेत्री, दिव्य खालिङ आदि छन्। तर दुःखको कुरो, अरुणा लामाको संगीतमय यात्रा पनि अल्पायुमै टुङ्गिएको थियो। उनको मृत्यु केवल 52 वर्षको उमेरमा काठमाडौँमा सन् 1998 सालमा भएको थियो। उनी आज हामी माझ छैनन्, तर उनको विरासत आज पनि जीवित छ। उनी आफ्नो सदाबहार गीतहरूमा अमर छन्। उनको मार्मिक गीतहरू, जसले प्रत्येक सुर र पंक्तिमा स्वर किन्नरी, स्वर साम्राज्ञी नाइटिङ्गेल अफ हिल्सको उपस्थितिको अनुभूति गराउँदछ, उनको आवाज नेपाली सङ्गीतको इतिहासमा गुन्जिरहनेछ। हवस्त श्रोता, अब आजलाई कार्यक्रमबाट बिदा माग्छु। कार्यक्रम प्रस्तुता लेखनाथ रायको साथमा म रश्मि। भेट हुनेछ अर्को अङ्कमा। नमस्कार।

रङ बिरङको संसार यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता केही छन् सुनौ लोकगीत स्वर छ सनु दनालको।

0: समय बेला बिहानीको 8:45 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। आज बिहिबार र बिहिबारको यो समय हो केन्द्र सरकारको विभिन्न महत्वाकांक्षी योजनाहरूमध्ये एक सम्बन्धी जानकारी गराउने श्रोताहरूलाई। र आजको हाम्रो जानकारीको विषय रहेको छ प्रधानमन्त्री आवास योजना, साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। आउनुहोस् पहिले आनन्द लिउँ यो फिल्म संगीत सुनेर, त्यसपछि लिनेछु आजको जानकारीको विषयलाई।
1: छेड़ो झुका के सर को पूछो, मैडम हाउ डू यू डू।
2: नहीं नहीं नहीं भाभी, ऐसे नहीं, एक्टिंग करके बताओ।

0: खरसाङ
1: विज्ञापनको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
2: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से, वाह!
3: फसा! अनजान ऐप से बचें।
4: RBI कहता है,
3: जानकार बनिए, सतर्क रहिए।
5: अब अगले क्रममा आउनुहोस् श्रोतालु, आजको हाम्रो जानकारीको विषय जो रहेको छ प्रधानमन्त्री आवास योजना। वर्तमान केन्द्र सरकारको विभिन्न महत्वाकांक्षी योजनाहरूमध्ये एक हो प्रधानमन्त्री आवास योजना, जसको शुरूआत वर्ष 2015 सालमा भएको थियो। केन्द्र सरकारको यो महत्वाकांक्षी योजनाको उद्देश्य वा लक्ष्य प्रत्येक गरीब वा मध्यम वर्गीय घरविहीन परिवार वा कच्चा घर भएका परिवारहरूलाई बुनियादी सुविधाहरूयुक्त पक्का घर उपलब्ध गराउनु रहेको छ। यसलाई मुख्य रूपले दुई भागमा विभाजित गरिएको छ, प्रधानमन्त्री आवास योजना ग्रामीण अर्थात् PMAYG अनि प्रधानमन्त्री आवास योजना शहरी अर्थात् PMAYU, र सम्पूर्ण भारतमा शहरी एवं ग्रामीण आवासको लक्ष्यलाई प्राप्त गर्न हेतु PMAY योजना भारतमा लागू गरिएको थियो। प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत ग्रामीण क्षेत्रहरूमा घर निर्माण हेतु केन्द्र सरकारद्वारा मैदानी क्षेत्रहरूमा 1,20,000 अनि पहाडी क्षेत्रहरूमा 1,30,000 वित्तीय सहायता सोझै ब्याङ्क खातामा हस्तान्तरण गरिन्छ। यस अतिरिक्त मनरेगा अन्तर्गत मजदुरीको रूपमा अतिरिक्त 25,000 रुपियाँसम्म अनि शौचालय निर्माणको निम्ति छुट्टै वित्तीय सहायता प्रदान गरिन्छ। प्रधानमन्त्री आवास योजना शहरी अन्तर्गत क्षेत्रमा कमजोर वर्ग वा इकोनोमिकली विकर सेक्सन, निम्न आय वर्ग अर्थात् लोअर इन्कम ग्रुप अनि मध्यम आय वर्ग वा मिडियम इन्कम ग्रुपका मानिसहरूलाई घर किन्नु वा निर्माण गर्नुको निम्ति क्रेडिट लिङ्क्ड सब्सिडी अनि प्रत्यक्ष वित्तीय सहायता प्रदान गरिन्छ। लाभार्थी नेतृत्व आधारित निर्माण वा बेनिफिसियरी लेड कन्स्ट्रक्सन अन्तर्गत 2.5 लाखसम्मको सहायता उपलब्ध रहेको छ। योजना अन्तर्गत घरको मालिकाना हक विशेष रूपले परिवारकी महिला मुखिया वा उनको संयुक्त नाममा हुन पर्नेछ। ग्रामीण लाभार्थीहरूको चयन सामाजिक आर्थिक जाति गणनाको आधारमा हुँदछ भने शहरी क्षेत्रहरूमा EWS वा आर्थिक रूपले कमजोर वर्गको निम्ति जसको वार्षिक आय 3,00,000 रुपियाँसम्म हुन पर्दछ। देशको प्रत्येक गरीब अनि जरूरतमन्द परिवारहरूसँग आफ्नो पक्का घर होस्, यसै सोचसित सुरु गरेको केन्द्र सरकारको यो महत्वाकांक्षी योजनाले आज करोडौं मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सफल बनेको छ। श्रोताहरूले भर्खर मात्र सुन्नुभयो केन्द्र सरकारको यो महत्वाकांक्षी योजना प्रधानमन्त्री आवास योजना सम्बन्धी जानकारी।

गीतकार गुलशन बाउरा, संगीतकार आरडी वर्मन, स्वर किशोर कुमार अनि लता मंगेशकरको चलचित्र राही बदल गएबाट स्वीकार्नुहोस् यो अघिल्लो गीत।

0: राहिब बदल गई यस चलचित्रबाट किशोर कुमार र निलता मंगेशकरको स्वरमा यस गीतको साथै अब अहिलेलाई पनि पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति अघिल्लो क्रममा समय भइरहेछ समाचारको
1: नमस्कार यो आकाशवाणी हो 9 बजेको समाचारको साथमा म सबिना गिरी पश्चिम बंगाल सरकारले सरकारी कर्मचारीहरूद्वारा मीडियामा बयान तथा सूचना दिने सम्बन्धमा कडा निर्देश जारी गरेको छ मुख्य सचिवको परिपत्र सबै विभाग जिल्ला प्रशासन र पुलिस प्रशासनलाई पठाएको छ निर्देश अनुसार अखिल भारतीय सेवा राज्य प्रशासनिक सेवा पुलिस सेवा तथा अन्य सरकारी कर्मचारीहरूलाई सरकारको पूर्व अनुमति बिना कुनै पनि मीडिया कार्यक्रममा भाग लिन अनुमति हुने छैन प्रेसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कुनै पनि दस्तावेज वा सूचना जारी गर्नमा पनि प्रतिबन्ध लगाएको छ यसको अतिरिक्त समाचार पत्रहरूमा लेख्ने टीभी वा रेडियो चर्चाहरूमा भाग लिने अनि सरकार वा उसको नीतिहरूबारे आलोचनात्मक टिप्पणी गर्न पनि सख्त प्रतिबन्ध लगाएको छ सोलहौं असम विधानसभाको पहिलो सत्र आजदेखि शुरू हुँदैछ यस सत्र अवधि चार बैठक हुनेछ सत्रको पहिलो दिन प्रोटेम अध्यक्षको घोषणा गरिनेछ असमका राज्यपालले भाजपाका वरिष्ठ विधायक चन्द्रमोहन पटवारीलाई प्रोटेम अध्यक्ष नियुक्त गर्नु भएको छ श्री पटवारीले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाउनुहुनेछ यसपछि पूर्णकालीन अध्यक्ष चयनको प्रक्रिया पनि पूरा हुनेछ यसबीच राज्य मन्त्रीमण्डलले आफ्नो पहिलो बैठकमा प्रस्तावित समान नागरिक संहिता यूसीसी विधेयकलाई मंजूरी दिएको छ मुख्यमन्त्री हिमन्त विश्वास शर्माले यूसीसी विधेयक मौजूदा विधानसभा सत्रमा पेश गरिने अनि पारित गरिने बताउनु भएको छ आज देशभरि आतंकवाद विरोधी दिवस मनाइन्दैछ यस दिनको उद्देश्य युवाहरूलाई आतंकवाद र हिंसाको संस्कृतिबाट टाढा राख्नु हो यस अवसरमा शपथ ग्रहण समारोह लगायत धेरै कार्यक्रमहरू आयोजना गरिन्छ सन् 1991मा यसै दिन पूर्व प्रधानमन्त्री राजीव गान्धी आतंकवादी षड्यन्त्रको शिकार भएका थिए आज विश्वभरि अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्दैछ यो दिन संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले मनाउँछ यो चियाको सांस्कृतिक सम्पदा स्वास्थ्य लाभ र आर्थिक महत्व मनाउने अवसर हो यस वर्षको विषयवस्तु दिगो चिया समुदायलाई सहयोग गर्ने हो जसले चिया उत्पादनलाई खेतदेखि कपसम्म दिगो बनाउनु पर्ने कुरामा जोड दिन्छ ताकि यसको फाइदा मानिसहरू संस्कृति र वातावरणमा पुस्तासम्म जारी रहोस् चिया उत्पादन र प्रशोधन लाखौं परिवारहरूको जीविकोपार्जनको मुख्य स्रोत हो यो उत्सवले दिगो चिया उत्पादन उपभोग र व्यापारलाई प्रबन्धन गर्दछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय सरकारवालाहरूलाई चरम गरिबी घटाउन भोकमरीसँग लड्न र प्राकृतिक स्रोतहरूको संरक्षणमा चिया क्षेत्रले आफ्नो भूमिका खेल्न जारी राखेको सुनिश्चित गर्ने अवसर प्रदान गर्दछ अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भारतमा रहेका आफ्ना साझेदारहरूसित अमेरिकाको 250 वार्षिक उत्सव मनाउन आफू उत्सुक रहेको बताउनु भएको छ आफ्नो भ्रमण अघि एक भिडियो सन्देशमा श्री रुबियोले भन्नुभयो भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो र अमेरिका विश्वको सबैभन्दा पुरानो लोकतन्त्र हो त्यसैले दुवै देशहरू यसलाई सँगै मनाउन उत्सुक छन् भारत स्थित अमेरिकी दूतावासले पनि यो भिडियो साझा गर्ने गरेको छ अमेरिकाले 4 जुलाईमा स्वतन्त्रताको घोषणा पत्रमा हस्ताक्षर भएको 250 वार्षिक उत्सव मनाउनेछ श्री रुबियो शनिबारदेखि 4 दिने भारत भ्रमणमा आउनुहुनेछ यो उहाँको पहिलो भारत भ्रमण हुनेछ यस भ्रमणको क्रममा उहाँले कोलकाता आगरा जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ सेनाका जनरल अफिसर कमाण्ड इन चीफ उत्तरी कमानका लेफ्टिनेन्ट जनरल प्रतीक शर्माले हिज राजौरी जिल्लामा नियन्त्रणमा रेखा वा तैनात गरिएको सैनिकहरूको विद्यमान सुरक्षा स्थिति र परिचालन तयारीको समीक्षा गर्नुभयो उहाँले बीएसएफका जवानहरूसँग कुराकानी गर्नुभयो र उनीहरूको युद्ध कौशल अदम्य साहस र कर्तव्यप्रति अटुट प्रतिबद्धताको लागि प्रशंसा गर्नुभयो उहाँले सबै सैनिकहरूलाई उदयमान प्रविधिहरू द्रुत गतिमा अप्नाएर आफ्नो सिपलाई निर्खार्न र सधैँ युद्धको लागि तयार रहन प्रोत्साहित पनि गर्नुभयो मौसम विज्ञान विभागले दिल्ली हरियाणा र चण्डीगढका केही क्षेत्रहरूमा गर्मीको लहरको सम्भावनालाई ध्यानमा राख्दै आज अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै मध्यप्रदेश पंजाब उत्तर प्रदेश विदर्भ बिहार छत्तीसगढ तटीय आन्ध्र प्रदेश हिमाचल प्रदेश ओडिसा राजस्थान तेलंगाना र उत्तराखण्डका केही भागहरूमा पनि दिनको समयमा गर्मीको लहरको अवस्था आउन सक्ने सम्भावना रहेको छ। मौसम विभागका अनुसार आज गंगा पश्चिम बंगाल तमिलनाडु पुडुचेरी र कराईकलमा मौसम तातो र आर्द्र रहने अपेक्षा गरिएको छ। आकाशवाणीबाट 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: समय यस बेला बिहानीको ठिक 9:05 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। र अब भने प्रस्तुत गरिरहेछौ केही फिल्म संगीत श्रोताहरूको मनोरञ्जनको निम्ति।

हमतुम यस चलचित्रबाट अब स्वीकार्नुहोस् यो अघिलो अनि अन्तिम फिल्म संगीत अलका याग्निक अनि बाबुल सुप्रियको स्वरमा, शब्द छ जावेद अख्तरको, संगीत शंकर ईशान लयको।

0: त्यसलाई तत्काल देशबाट निकाल्न कारवाही सुरु गर्ने घोषणा गरेको छ। राज्य सरकारले भारत बङ्गलादेश सीमामा काँडे तारको बार लगाउन सीमा सुरक्षा बललाई जमिन हस्तान्तरण गर्न थालेको छ। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सिटमा पुनः मतदान जारी छ। रेल विभागले बागडोग्रामा रेलवेको जमिनमा अवैध रूपमा बसोबास गर्ने मानिसहरूलाई कडा चेतावनी दिँदै चाँडै अतिक्रमण गरेको भूमि खाली गर्न भनेको छ र आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदैछ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले नागरिकता संशोधन अधिनियम सिएए अन्तर्गत अवैध बङ्गलादेशी घुसपेटीहरूलाई देशबाट निकाल्ने प्रक्रिया त्वरित सुरु गर्ने घोषणा गर्नुभएको छ। सीमामा काँडे तार लगाउनका लागि सीमा सुरक्षा बललाई जमिन प्रदान गर्ने एक समारोह अवधि नभन्नमा उहाँले भन्नुभयो, अब घुसपेटीहरूलाई सोझै सीमा सुरक्षा बललाई सुम्पिनेछ अनि उनीहरूलाई देशबाट निकाल्नका लागि बिडिआरसित तयारी गरिनेछ। उहाँले यस नयाँ तरिकाले पहचानो हटाओ और देश से निकालो बताउनुभयो। मुख्यमन्त्रीले केन्द्रीय गृह मन्त्रालयले 14 मई 2025 दिशानिर्देश जारी गरेको बताउनुहुँदै राज्यमा घुसपेटीहरूको पहिचान गर्न अनि उनीहरूलाई सीमा सुरक्षा बललाई हस्तान्तरण गर्ने निर्देश दिएको थियो। उहाँले आरोप लगाउनुभयो, पछिल्लो तृणमूल कङ्ग्रेस सरकार यी निर्देशहरू लागू गर्नमा विफल रहेको थियो। श्री अधिकारीले स्पष्ट पार्नुभयो, 31 डिसेम्बर 2024 अघि भारत आएका 7 समुदायको सदस्यहरू विरुद्ध कुनै कारवाही गरिने छैन।
1: मुख्यमन्त्री ने आरोप लगाया कि पिछली सरकार ने असहयोग के माध्यम से सीमा सुरक्षा में बाधा डाली। उन्होंने जोर देकर कहा कि सीमा पर बार लगाना राष्ट्रीय और राज्य सुरक्षा के लिए अत्यंत आवश्यक है। उन्होंने घुसपैठ, तस्करी, नकली मुद्रा, जबरन धार्मिक परिवर्तन और अवैध बांग्लादेशी प्रवेशों को जुड़े अपराध जैसे समस्याओं को उल्लेख किए। पश्चिम बंगाल लगभग 2200 किलोमीटर लंबी भारत बांग्लादेश सीमा साझा करते हैं, जो कुल 4000 किलोमीटर है। मुख्यमंत्री ने आश्वासन दिया है कि जल्दी और भूमि हस्तांतरित किया जाएगी, जिसकी लागत पूरी तरह केंद्र सरकार और बीएसएफ द्वारा वहन किया जाएगी।
0: पश्चिम बङ्गाल सरकारले भारत बङ्गलादेश सीमामा तारबार लगाउन सीमा सुरक्षा बल बिएसएफलाई जमिन हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। हिजो नवान्नमा बिएसएफका अधिकारीहरूको उपस्थितिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले औपचारिक रूपमा यो प्रक्रिया शुभारम्भ गर्नुभयो।
2: मुख्यमन्त्रीले विगतका सरकारले सीमा सुरक्षामा अवरोध गरेको आरोप लगाउनुभयो। घुसपेट, तस्करी, नक्कली नोट, बलजफ्ती, धर्म परिवर्तन र अवैध बङ्गलादेशी घुसपेटलाई रोक्न सीमामा तारबार आवश्यक रहेको उहाँले बताउनुभयो। भारत बङ्गलादेश सीमा पश्चिम बङ्गालमा लगभग 2200 किलोमिटर रहेको छ। त्यसमध्ये झण्डै 1600 किलोमिटर तारबार लगाएको छ भने 600 किलोमिटर अझै खुल्ला छ। हिज हस्तान्तरण गरिएको 27 किलोमिटर जमिनमध्ये 18 किलोमिटर तारबार र 9 किलोमिटर सीमा सुरक्षा बल र पूर्वाधारका लागि हो। थप जमिन चाँडै हस्तान्तरण गरिने मुख्यमन्त्रीले आश्वासन दिनुभयो, जसको सम्पूर्ण लागत केन्द्र सरकार र बिएसएफले संयुक्त रूपमा बेहोर्नेछ। सीमा क्षेत्रमा जिल्ला प्रशासन, सामाजिक सुरक्षा बल, राज्य पुलिस र सीमा शुल्क एजेन्सीहरूको नियमित समन्वय बैठक पुनः सञ्चालन भएको मुख्यमन्त्रीले जानकारी दिनुभयो। सीमा सुरक्षा बलका महानिर्देशक प्रवीण कुमारले सीमा सुरक्षा अभियानमा लामो समयदेखि आवश्यक रहेको सहयोग अब प्राप्त भइरहेको बताउनु भएको छ। समीना गिरी, आकाशवाणी समाचार, खरसाङ।
0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका जनताको सेवालाई थप बलियो पार्न मोबाइल सहायता नम्बर सुरु गर्नुभएको छ। उहाँलाई जनताले आफ्नो समस्या वा गुनासो अथवा कुनै शिकायत मोबाइल नम्बर 9137091370 पठाउन सक्नेछन्। जनतासित सोझै सम्पर्क कायम गर्न, सेवा गर्न र राज्यको विकासलाई गति दिन उहाँले यो सहायता नम्बर जारी गर्नुभएको हो। यसरी नै राज्यमा महिलाहरूको सुरक्षालाई झन बलियो बनाउन महिला सहायता नम्बर 181 सुरु गर्नुभएको छ। यसरी नै राज्य सचिवालय नियन्त्रण कक्षको फोन नम्बर 0332214352 छ र 1070 सुरु गर्नुभएको छ। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सिटमा पुनः मतदान जारी छ। मतदान बिहान 7 बजे सुरु भयो र यो साँझ 6 बजेसम्म चल्नेछ। फाल्टा विधानसभा सिटमा भइरहेको पुनमतदानमा दुई निर्दलीय उम्मेद्वार सहित कुल छ उम्मेद्वार मैदानमा रहेका छन्। तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानले चुनाव नलड्ने घोषणा गरेका छन्। यद्यपि नाम फिर्ता लिन समय सीमा समाप्त भइसकेको थियो, जसको कारण उनको नाम मतपत्रमा औपचारिक रूपमा रहेको छ।

0: वा सूचना जारी गर्नमा पनि प्रतिबन्ध लगाइएको छ। बागडोग्रामा रेलवेको जमिनमा अवैध रूपमा बसोबास गर्ने मानिसहरूलाई रेल विभागले कडा चेतावनी दिएको छ। रेलवे प्रशासनले स्पष्ट रूपमा भनेको छ कि अतिक्रमण गर्ने व्यक्तिहरूले सकेसम्म चाँडो त्यो ठाउँ खाली गर्नुपर्छ, अन्यथा उनीहरूमाथि कानुनी कारवाही गरिनेछ। सूत्रहरू अनुसार रेलवे विभागले आगामी दिनमा ठूलो अतिक्रमण हटाउने अभियान सुरु गर्न सक्छ। यो चेतावनीपछि क्षेत्रमा अशान्ति र चिन्ताको वातावरण छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदैछ। यो दिवस राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन FAO द्वारा मनाइने गरिन्छ। यस वर्षको विषय चिया बनाएर राख्नु, समुदायलाई सहयोग गर्नु रहेको छ। चिया उत्पादन र प्रसंस्करण लाखौँ परिवारको आजीविकाको मुख्य स्रोत हो। यो उत्सवले चियाको टिकाउ उपभोग र व्यापारलाई बढावा दिँदछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय स्तरमा सरकारवालाहरूलाई यो सुनिश्चित गर्न अवसर प्रदान गर्दछ। दिल्ली पब्लिक स्कुल सिलगढीमा सम्पन्न भएको 10 उत्तर बङ्गाल कराते च्याम्पियनसिप 2026 खरसाङबाट 54 टोलीले भाग लिएका थिए। उक्त टोलीको नेतृत्व मार्सल आर्ट एवं फिटनेस एकाडमी प्राविधिक निर्देशक सेन्सी राहुल विश्वकर्माले गरेका थिए। माफाको सोनादा, खरसाङ, सिङ्गेल, रोहिणी र सिक्किम शाखाका विद्यार्थीहरूले च्याम्पियनसिपमा भाग लिए र आफ्नो प्रशिक्षकद्वारा प्रशिक्षित उत्कृष्ट सिप प्रदर्शन गरे, जसको कारण एकाडेमीले पहिलो रनर अप च्याम्पियन्स ट्रफी र 10,000 नगद पुरस्कार जित्न सफल भएको छ। पश्चिम बङ्गालमा संस्कृत भाषालाई बोलचालको भाषाको रूपमा बढावा दिन संस्कृत भारती सङ्गठनले नयाँ अभियान तीव्र पारेको छ। यस अभियान अन्तर्गत 20 घण्टाको प्रशिक्षणमा मानिसहरूलाई संस्कृत बोल्न सिकाइँदैछ। यसको लागि झन्डै 2,000 स्वयंसेवकहरूलाई प्रशिक्षण दिइरहेको छ। खरसाङ आदर्श विद्यालयले इको क्लबको आयोजनामा विद्यालयमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर पर्यावरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधान अध्यापक निमा लेप्चाले गर्नुभएको थियो। उक्त पर्यावरण सचेतना कार्यक्रममा रामकृष्ण उच्चतर माध्यमिक विद्यालय, स्कट मिसन उच्चतर माध्यमिक विद्यालय, पुष्परणी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालय र आदर्श विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामूलक कार्यक्रममा भाग लिएका थिए। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। पश्चिम बङ्गाल सरकारले नागरिकता संशोधन अधिनियम अन्तर्गत अवैध बङ्गलादेशी घुसपैठीहरूलाई तत्काल देशबाट निकाल्ने कारवाही सुरु गर्ने घोषणा गरेको छ। राज्य सरकारले भारत बङ्गलादेश सीमामा कायदाको बार लगाउन सीमा सुरक्षा बललाई जमिन हस्तान्तरण गर्ने थालेको छ। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको फाल्ता विधानसभा सिटमा पुनर्मतदान जारी छ। रेलवे विभागले बागडोग्रामा रेलवेको जमिनमा अवैध रूपमा बसोबास गर्ने मानिसहरूलाई कडा चेतावनी दिँदै चाँडै अतिक्रमण गरेको भूमि खाली गर्न भनेको छ र आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदैछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 10 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणीको खरसाङ केन्द्र। समय यसबेला बिहानीको 9:35 भइरहेछ। अब अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग।

नमस्कार श्रोतावृन्द, कार्यक्रम इन्द्रेणीमा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि म सञ्चालक सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ दार्जिलिङका तीन नारी साहित्यकारहरू, कविहरू, क्रमैले डाक्टर बिना हाङखिम, कौशल्या मुखिया अनि करुणा राय। श्रोतावृन्द, उहाँहरूका मिठा मिठा कविताहरू अनि कथाहरू अब हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

0: नमस्कार प्रिय श्रोतावृन्द, हजुरहरु समक्ष आज हामी कौशल्या मुखिया, करुणा राई अनि म स्वयं बिना अङ्खिम उपस्थित भएका छौँ र इन्द्रेणी कार्यक्रम पर्खेर बस्नुभएका यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन जनाउँदै म आफ्नो कविता प्रस्तुत गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ एउटा प्रश्न। महाशय, तपाईँ अग्लो मचानबाट निकै ठूलो स्वरमा कुर्लनुहुन्छ। देश प्रेम र जनताको टिटलाग्दो अवस्थाले पिरो लिएर केही गर्छु भन्ने आश्वासन दिनुहुन्छ। निहत्ता योद्धा सर हाम्रा श्रोतावर्ग आँखामा ज्योति बालेर छातीमा हात राख्दै कृतज्ञताको निश्वास छोड्छन्। उनीहरूका आँखामा भविष्यको चिन्ता छ, छोराछोरीका भविष्यको प्रश्न छ। सुकुम्बासीकै हाराहारीमा पुगेका आफ्नो जातिका स्वाभिमानको प्रश्न छ। माटो छोएर कसम खाएको भीष्म प्रतिज्ञाको प्रश्न छ। भुइँ मान्छेहरूका सपना बन्दकी राखेर रा, जब तपाईँ आकाशमा उड्नुहुन्छ, आलिशान महलहरूमा ऐश गर्नुहुन्छ, ती दिग्भ्रमित जनता भने तपाईँको आश्वासनमा मक्ख पर्दै भोलिका रङ्गीन सपनाहरूमा निर्धक्क निदाउने प्रयासमा हुन्छन्। त्यतिखेर करकलाका पातहरूमा नअडिने तिनका सपनाहरूका पापको भारीले आफू थिचिने डरले तपाईँ तसन्नहुन्न? भोलि उदाङ्गिने तपाईँको पापको पर्दा तपाईँ कसरी छोप्न सक्नुहुन्छ? तब तपाईँ कसरी आफ्नो अनुहार देखाउनुहुन्छ? हँ महाशय, धन्यवाद। अब म कौशल्या मुखियालाई आफ्नो कविता प्रस्तुत गर्न हुन म अनुरोध गर्न चाहन्छु।
1: मेरो कविताहरू सानो सानो मुक्तक मात्र छ, अनि यो तिनवटा मुक्तकलाई तिनवटा मैले शीर्षक दिएर यहाँनिर पठन गर्न लागिरहेको छु, वाचन गर्न लागिरहेको छु। पहिलो मुक्तक छ प्रकृति प्रेम। साँप गुराँसलाई बनैभरि बसन्तले बोलायो, ग्रीष्ममा धेर गर्मी भएर वर्षाले पानी बोलायो। नगर हैँ प्रकृति प्रहार, स्वयं भस्म बन्नेछौँ। प्रकृति प्रेम गरेर मान्छेले आफ्नै सम्मान बोलायो, प्रकृति प्रेम गरेर मान्छेले आफ्नै सम्मान बोलायो। अर्को मुक्तक छ नारी। नारी अशक्त होइनन् बरु शक्तिका पुञ्ज हुन्। नारी अशक्त होइनन् बरु शक्तिका पुञ्ज हुन्। नारी अबला होइनन् तर सशक्त धरातल हुन्। नारीविहीन विश्व शमशान घाट जै होला, नारी त्यसैले हेय होइन श्रेयका पात्र हुन्। अनि अर्को मुक्तक छ मेरो आघात। घरिघरि टुक्रिँदा जोडिन गाह्रो पर्दो रहेछ, जोडिए पनि त्यहाँ दाग त देखिँदो रहेछ। टुक्रिनु अनि जोडिनु मात्र जीवन हो र, घरिघरिको आघात पश्चात मनले यही सोध्दो रहेछ। धन्यवाद।
0: धन्यवाद कौशल्याजी। यहाँको जुन प्रथम मुक्तक थियो प्रकृति प्रेम, पर्या साहित्यको एउटा नमुना भनौँ, खुब सुन्दर लाग्यो। अनि दोस्रो कविता नारी, नारी सशक्तिकरणमाथि लेखिएको यो कविता साँच्चै नै सुन्दर लाग्यो। साँच्चै नै यो संसार भनौँ भने प्रकृति र पुरुषद्वारा नै निर्मित यो संसार अहिलेसम्म यो चलायमान भइरहेको छ र नारी सम्पूर्ण शक्तिको स्रोत हो। नारी छैन भने सायद अब यो संसार कति खल्लो विस्वादिलो हुन्थ्यो होला, र जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताले पनि बास गर्छ भनिन्छ। अनि अर्को आघात, यसमा पनि घरिघरि टुक्रिएर जोडिनु एउटा के भनौँ, अब त्यो विडम्बना भनौँ कि के भनौँ, त्यो एकदमै गाह्रो कुरा हो। एकचोटि पहिरो गएपछि त्यो ठाउँमा जे जत्तिकै लेप लगाए पनि त्यो सम्बन्ध फेरि दुरुस्त यथावत रहन गाह्रो पर्छ। र यहाँको यति सुन्दर अभिव्यक्तिको निम्ति म यहाँलाई बधाई दिँदै म अर्की कवयित्री आज हामीसँग छिन् करुणा राई। यहाँले अहिलेसम्म धेरै कविताहरू पस्किसक्नु भएको छ पत्रिकातिर, यो सामाजिक सञ्जालतिर खुब राम्रो राम्रो कविताहरू अहिलेसम्म हामीलाई दिँदै आउनु भएको छ र नवोदित कलम भनिहाल्न पनि नमिल्ने, र किताबको तयारीमा उहाँ लागि पर्नु भएको छ र चाँडै नै हाम्रो हातमा उहाँको किताब पर्नेछ भनेर आशा साँच्दै यहाँलाई आफ्नो कविता प्रस्तुत गर्न हुन म अनुरोध गर्न चाहन्छु।
2: मेरो कविता वाचन गर्न लागिरहेछु है। मेरो कविताको शीर्षक छ द तुवालोभित्रको जिन्दगी, तुवालोभित्रको जिन्दगी, कोठामा सट्टै पसे तकियाहरू मैला मैला, भुइँभरि छरिएका बिछौनाहरू। त्यसो त एक आलस्यको पनि त्यस्तै हुन्छ, तर यस पागलकै पागलपन हो भन्छ यहाँकाहरूले। कोठामा मकमक बास्न आइरहेथ्यो, कोठामा मकमक बास्न आइरहेथ्यो। सानो टेबलभरि ठुला ठुला पुस्तकहरू, सिल्भरको थालमा केही पकवान थियो, त्यसैको बास्ना हुनसक्छ। मेरो आगमनमा दुई हात जोडी औपचारिकता जनायो त्यसले, जसलाई उपनाम दिएको छ पागल यहाँकाहरूले। दाढी जुङ्गा झ्याप झ्याप्ती थिएन, हातखुट्टाका नङहरू सफा काटिएका, कोठाका सब थोक निहालिरहेँ म, त्यसले निहालिरहेथ्यो मलाई। कुनै दृष्टिकोणमा पनि डरलाग्दो थिएन, पागल त डरलाग्दो हुन्छ भन्छ नि यहाँकाहरूले। विश्वभरिका उन्नति प्रगति, विश्वभरिका उन्नति प्रगति, कहिले विस्फोट र नरसंहारमा चिन्तित हुन्थ्यो। विश्वभरिका उन्नति प्रगति, कहिले विस्फोट र नरसंहारमा चिन्तित हुन्थ्यो। टेबलका पुस्तकलाई माया गर्दै विद्यार्थी जीवन र कलेजका दिनहरूमा पुगेर झपक्कै बोल्थ्यो। हातभरि सर्टिफिकेट बोकेर, हातभरि सर्टिफिकेट बोकेर प्रत्येक सरकारी अफिससँग ठोकिएर रित्तै घात फर्केको थियो। बेलुकी कठोर भन्दै जान्थ्यो, तितो सत्य जिन्दगीको, तितो सत्य जिन्दगीको, सपनाहरू नबुनेको पनि होइन नि, सपनाहरू नबुनेको पनि होइन नि। कालो सुटबुट र सेतो गाउनमा दुलै भित्राउने रहर पनि त नभएको होइन, तर पागलको त कुनै रहरै हुँदैन भन्छन् यहाँकाहरूले। तुवालोभित्रको जिन्दगीमा अलिकति सूर्य किरणको आसमा बाँचिरहेको त्यसको जीवन, अन्त मनसम्म पुग्नलाई पागल बनिदिए म पनि त्यसैसित एकैछिनलाई, अब पागल भन्ने छ मलाई पनि यहाँकाहरूले। धन्यवाद।
3: धन्यवाद यहाँलाई। यहाँको जुन अहिलेको प्रस्तुतिकरण थियो तुवालोभित्र जिन्दगी, यसमा अहिले वर्तमान जीवन भनौँ, वरिपरिको व्यवस्था, जीवनका ज्याइहरू, हरेक कुरालाई छोएर यहाँले यति सुन्दर ढङ्गले आफ्नो अभिव्यक्ति पस्किनु भएको रहेछ। र विश्वभरिमा जुन प्रगति उन्नति भइरहेको छ, कतै विस्फोट, कतै नरसंहार भइरहेको छ भने, कतै अब के घटनाहरू घटिरहेका हुन्छन् दैनिक जीवनमा, हामीले धेरै कुराहरू यो समाचार पत्रतिर, टेलिभिजनतिर हामीले देखिरहेका हुन्छौँ, र यी जम्मै कुराहरूले छोइएर एउटा कवि मन, कवित्रको मनलाई के कतिको असर पार्छ, कतिको गहिरोसम्म उहाँ त्यसले छोइनु भएको छ, र यो कुराको हामीले एउटा ज्वलन्त उदाहरण पायौँ। र यहाँलाई धेरै धेरै शुभकामना। म पुनः कौशल्या मुखियाज्यूलाई आफ्नो कथा प्रस्तुत गर्नुहुन अनुरोध गर्न चाहन्छु।
1: यसरी मौका दिनुभएकोमा गुरुमा बिना हामकेज्यूलाई धेरै धेरै धन्यवाद। अनि मेरो कथाको शीर्षक छ आस्था। युद्ध थामियोसै, युद्ध थामियोसै, 2025 भारत पाकिस्तान युद्ध चर्किरहेको थियो। उसको आमाले बारम्बार यही वाक्य भनिरहेकी थिइन्। हठात चाँजो मिलेर आमा छोरा केही सुदूर पहाडी भेकमा देवी दर्शनमा हिँडेका थियौँ। मार्गचित्र तय गरेर आँट बटुलेर छोराको भर म, मेरो भर छोरा एक भई हिँड्यौँ। दुई खेप मोटर फेरेपछि लामो गन्तव्यको निम्ति ठुलो रकम तिरेर मोटरमा बस्यौँ आमा छोरा। तलैबाट भरिएर आएको मोटरमा ट्राभल एजेन्सीको मालिकले फोन गरिदिएर दुईवटा सिट राखी मागे। पुग्न हतार थियो, तसर्थ त्यही ट्राभल एजेन्सीसितै टाँसिएको खाजा घरमा दोईले खाजा खाँदै थियो। लुहै गाडी आयो पुगे है भन्ने सुनेर छोरोले खाइसक्दा मैले खाँदै गरेको खाजा आधै छोडेर मोटर छेउ पुग्यौँ। तर लास्ट सिट रहेछ अनि ए यता पो बस्नु भनेर सोधे। होइन, फ्रन्ट फेसिङ छ।

0: त्यो कविता गणितमाथि आधारित तर कति सुन्दर ढङ्गले वर्णन गर्नुभएको रहेछ जीवनलाई गणितसँग गणितलाई जीवनसँग यसरी जोडेर साँच्चै नै कति सुन्दर अभिव्यक्ति यहाँको यहाँलाई धेरै धेरै धन्यवाद दिँदै अनि शुभकामना व्यक्त गर्दै म पुनः आफ्नो कविता प्रस्तुत गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ नारी। सृष्टिको उत्स दरिलो आधार त्याग र उदारताकी प्रतिमूर्ति सम्पूर्णताको आधार भूमि। धन्यवाद।
1: गुरुमाको यो नारी कविता अत्यन्त सुन्दर लाग्यो अनि सृष्टिको उत्स अर्थात् शक्ति नै दरिलो आधार नै नारी हुन्। त्याग र उदारताको प्रतिमूर्ति नारी, नारीको अनेक रूप छन्, त्यसलाई उहाँले अत्यन्त सुन्दर ढङ्गमा प्रस्तुत गर्नुभएको छ। यस कवितामा उहाँलाई धेरै धेरै बधाई टक्राउँदछु।
0: हवस् त प्रिय श्रोतावृन्द, अब हामी यहाँबाट बिदा लिन गइरहेका छौँ। कार्यक्रम निष्पादक श्री मनन तामाङ, कार्यक्रम सञ्चालक श्री सन्तोक खवासज्यू अनि सम्पूर्ण श्रोतावृन्द तथा कार्यक्रमका सहयोगीगण सबै सबैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दै करुणा राई, कौशल्या मुखिया र म स्वयं बिना अङ्किम यहाँबाट बिदा लिन चाहन्छु।

0: इन्द्रेणी, यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशहरूको आधिकारिक भ्रमणको अन्तिम चरणमा इटलीको भ्रमण पूरा गरेर नयाँ दिल्ली आइपुग्नु भएको छ। भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीमा उन्नत गर्न घोषणा गरेका छन्। दुवै देशले कृषि, आवश्यक खनिज, आयुर्वेद, विज्ञान तथा टेक्नोलोजी, समुद्री परिवहन र बन्दरगाहका क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउन कैयन सम्झौता ज्ञापनमा हस्ताक्षर गरेका छन्। भारतीय नर्सहरूलाई इटलीमा आवागमन सहज बनाउन एउटा सम्झौतामा पनि हस्ताक्षर गरिएको छ, जसले कुशल स्वास्थ्य सेवा पेशेवरहरूका लागि नयाँ अवसरहरू खोल्नेछ। भारत र इटलीले ट्याक्स सम्बन्धी अपराध, मनी लन्ड्रिङ र आतंकवाद वित्तपोषण विरूद्ध सहकार्य सुदृढ पार्न पनि सहमति जनाएका छन्। प्रधानमन्त्री मोदीलाई रोममा संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडल ले सम्मानित गरिएको छ। उहाँले यो सम्मान भारतका लाखौं किसान, पशुपालक, मत्स्यपालक, कृषि वैज्ञानिक र श्रमिकहरूलाई समर्पित गर्नुभयो। भारत र इटलीले 2027लाई संस्कृति र पर्यटन वर्षको रूपमा मनाउनेछन्। यसको उद्देश्य सांस्कृतिक आदान प्रदानलाई बढुवा दिनका साथै दुवै प्राचीन सभ्यताबीच संवादलाई मजबुत गर्नु हो। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यो पहलले दुवै देशबीचको आपसी समझदारीलाई गहिरो बनाउन र सांस्कृतिक कूटनीतिलाई अझ बलियो बनाउन मदत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, देशहरू बीचको सम्बन्ध राजनीति र अर्थव्यवस्थाले मात्र होइन तर मानिसहरू र समाजहरू बीचको पारस्परिक सम्बन्धले पनि बलियो हुन्छ। हिजो रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको संयुक्त प्रेस वार्तामा सुश्री मेनोनीले यो कुरा बताउनु भएको हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिजो मेटा, गुगल र टेलिग्राम जस्ता प्रमुख सोसियल मिडिया प्लेटफर्मका प्रतिनिधिहरूका साथ बैठक गर्नुभयो। यस बैठकमा उहाँले प्रतिस्पर्धात्मक परीक्षाहरूसित सम्बन्धित गलत जानकारीको बढ्दो प्रसारमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो। विशेष गरी टेलिग्राम च्यानलहरू र बेनामी अनलाइन समूहहरू मार्फत यसको जानकारी फैलिरहेको छ। 21 जुनमा हुने निट युजी 2026को पुनः परीक्षाको लागि यो बैठक महत्वपूर्ण थियो। अधिकारीहरूले बताएअनुसार धेरै यस्ता च्यानलहरू प्रमुख परीक्षाहरू अघि सक्रिय हुनेछन्। यी च्यानलहरूले पेपर लिक हुने झुटा दावी, क्लिक बेट कन्टेन्ट र अप

अप्रमाणित जानकारी फैलाउँछन् जसले गर्दा विद्यार्थी र अभिभावकहरूमा त्रास, चिन्ता र भ्रम सृजना हुन्छ। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद युएनएससीमा पाकिस्तानको नरसंहारको इतिहासको निन्दा गरेको छ। सशस्त्र सङ्घर्षमा नागरिकहरूको सुरक्षा सम्बन्धी हिजो राष्ट्रसङ्घ सुरक्षा परिषदको वार्षिक खुल्ला बहसमा बोल्दै राष्ट्रसङ्घमा भारतका स्थायी राजदूत हरिश पर्वतेनीले भन्नुभयो, पाकिस्तानको अमानवीय व्यवहारले दशकौंदेखिको आफ्नो आन्तरिक विफलतालाई हिंसाको माध्यमबाट लुकाउने प्रयासलाई दर्शाउँदछ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भारतमा रहेका आफ्ना साझेदारहरूसित अमेरिकाको 250औं वार्षिक उत्सव मनाउन आफू उत्सुक रहेको बताउनु भएको छ। आफ्नो भ्रमण अघि एक भिडियो सन्देशमा श्री रुबियोले भन्नुभयो, भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो र अमेरिका विश्वको सबैभन्दा पुरानो लोकतन्त्र हो, त्यसैले दुवै देशहरू यसलाई सँगै मनाउन उत्सुक छन्। मौसम विभागले आज दिल्ली, हरियाणा र चण्डीगढका केही भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। मध्यप्रदेश, पंजाब, उत्तर प्रदेश र विदर्भ, बिहार, छत्तीसगढ, तटीय आन्ध्र प्रदेश, हिमाचल प्रदेश, उडिसा, राजस्थान, तेलंगाना र उत्तराखण्डका केही भागहरूमा पनि लू चल्नेछ। अण्डमान एवं निकोबार द्वीप समूह, असम, मेघालय, केरल, दक्षिण आन्तरिक कर्नाटक, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा आज भारी वर्षाको अनुमान गरिएको छ। आज देशभरि आतंकवाद विरोधी दिवस मनाइँदैछ। यस दिनको उद्देश्य युवाहरूलाई आतंकवाद र हिंसाको संस्कृतिबाट टाढा राख्नु हो। सन् 1991 आजकै दिन पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले सोसियल मिडिया पोस्टमा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।

समय यस बेला बिहानीको 10:05 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। बिहानीको यो समय हो सधैँ झै कार्यक्रम हेलो खरसाङको, त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रको कार्यक्रम हेलो खरसाङमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीसँग। आउनु श्रोता, आरम्भ गरिरहेछौ आजको हेलो खरसाङ कार्यक्रम।

राजेश जीवनमा ठूलो व्यवसायी बन्न चाहन्थ्यो। उसले आफ्नो पहिलो स्टार्टअप अब सुरु गर्यो, तर धेरै कारणवश उनी सफल बन्यो। मानिसहरू उसलाई भन्ने गर्थ्यो, तिमी कहिले सफल बन्न सक्दैनौ, तर राजेशले हार भने मानेन। उसले आफ्नो गल्तीबाट सिक्यो, योजनाहरू बनायो, नयाँ विचार लागू गर्यो र दोस्रो प्रयास गर्यो। यसपल्ट उसको व्यवसाय सफल भयो। अहिले राजेशले हजारौँ मानिसहरूलाई रोजगार दिन थाल्यो। असफलता अन्त्य होइन, सफलता त त्यही हो जुन धैर्य, परिश्रम र सिकाइबाट प्राप्त हुन्छ। यसैले सधैँ धैर्यवान, परिश्रमी र सकारात्मक रहनुहोस्, जीवनमा सफलता अवश्य प्राप्त हुनेछ।

यो पहिलो फिल्म संगीत श्रोताहरूले भर्खरै सुन्नुभयो अरिजित सिंहको स्वरमा चलचित्र मेट्रो इन दिनोबाट शब्द थियो नौमिन खानको संगीत प्रीतमको।

आज 21 तारिक मई अब आउनुहोस् श्रोता जानु आजको दिनले के विशेषता बोकेको रहेछ। आज ग्रेगोरियन क्यालेन्डर अनुसार वर्षको 141 दिन हो। अब रहल यो वर्षको 224 दिनहरू बाँकी रहेको छ।

चियाको उत्पत्ति 5000 वर्षभन्दा अधिक पुरानो मानिन्छ, तर स्वस्थ संस्कृति अनि सामाजिक आर्थिक विकासमा यसको योगदान आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ। वर्तमानमा यसको खेती सीमित क्षेत्रहरूमा भए तापनि यसमा एक अनुमान अनुसार लगभग 13 मिलियन मानिसहरू अनि उनका परिवारहरू आफ्नो आजीविकाको निम्ति चिया खेतीमाथि निर्भर छन्। चियाको सांस्कृतिक विरासत, स्वस्थ लाभ अनि आर्थिक महत्वको उत्सव मनाउन आज अर्थात 21 तारिक मईको दिन अन्तर्राष्ट्रिय स्तरमा चिया दिवस पालन गरिन्छ। यो संयुक्त राष्ट्र संघको खाद्य अनि कृषि संगठनद्वारा पालन गर्दछ। साथै चियाको उत्पादनलाई खेतदेखि प्यालासम्म टिकाउ बनाउने दिशामा कार्य गर्न मानिसहरू, संस्कृतिहरू अनि पर्यावरणको निम्ति यसको लाभ भावी सन्तानसम्म यथावश भन्नको खातिर यो दिवस पालन गरिन्छ। विश्वभरि नै चियाको लामो इतिहास अनि सांस्कृतिक आर्थिक महत्वसँगै विकासशील देशहरूमा ग्रामीण विकास, गरिबी उन्मूलन अनि खाद्य सुरक्षामा यसको महत्वपूर्ण भूमिकालाई चिन्हित गर्दै संयुक्त राष्ट्र महासभाले 21 तारिक मईलाई अन्तर्राष्ट्रिय चिया दिवसको रूपमा घोषित गरेको थियो। चियाको उत्पादन अनि प्रसंस्करण लाखौं परिवारहरूको आजीविकाको मुख्य स्रोत हो। यो उत्सव चियाको सतत उत्पादन, उपयोग अनि व्यापारलाई प्रवर्धन गर्नु अनि वैश्विक क्षेत्रीय अनि राष्ट्रिय स्तरमा सबै हितधारकहरूलाई यो सुनिश्चित गर्ने अवसर प्रदान गर्दछ कि चियाको क्षेत्र अत्याधिक गरिबी कम गराउनु अनि सांस्कृतिक संसाधनहरूको रक्षा गर्नुमा भूमिका ठूलो रहदछ। चिया खेती आम मानिसहरूको निम्ति मात्र महत्वपूर्ण नरहेर यसले देशको अर्थव्यवस्थालाई पनि सहयोग पुर्याउँछ। चियाको निर्यातबाट हुने आयले खाद्य आयात बिलहरूको वित्त पोषणमा सहयोग मिल्दछ, जसद्वारा प्रमुख चिया उत्पादक देशहरूको अर्थव्यवस्थालाई समर्थन प्राप्त हुँदछ। यो क्षेत्र सामाजिक आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, जुन विश्वभरिका लाखौं गरिब परिवारहरूको निम्ति रोजगार अनि आयको मुख्य स्रोत हो। चिया उत्पादन अनि प्रसंस्करणले आर्थिक समावेशनलाई प्रवर्धन गर्दछ, साथै सामुदायिक लचिलोपनलाई दहरिलो बनाएर व्यक्तिहरू, विशेष महिलाहरूलाई सशक्त बनाउँदछ। खेतीदेखि लिएर प्यालासम्म कुशल, पारदर्शी अनि टिकाउ मूल्य श्रृङ्खलाहरू मानिस अनि पर्यावरण दुवैको निम्ति लाभ सुनिश्चित गर्नुको निम्ति महत्वपूर्ण रहेको छ यो दिवस। यो दिवस प्रत्येक वर्ष एउटा थिम वा विषय लिएर पालन गरिन्छ। त यस वर्षको थिम वा विषय रहेको छ दिगो चिया समुदायलाई सहयोग पुर्याउनु हो।

0: यापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अब आजको दिनको अर्को विशेषता के रहेको छ भने भारतभरि नै आज आतंकवाद विरोधी दिवस पालन गरिन्छ। यो दिवस आजकै दिन अर्थात 21 मई 1991 सालमा तमिलनाडुको श्रीपेरम्बुदुरमा भएको आतंकवादी हमलामा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको मृत्यु भएको दिनको स्मरणमा पालन गरिन्छ। अर्थात् आज उनको 35 पुण्यतिथि हो। यो दिवसको उद्देश्य देशका सबै वर्गका मानिसहरूलाई आतंकवाद र हिंसाको जोखिम अनि समाज, जनता र सम्पूर्ण देशभरि नै यसको व्यापक प्रभावबारे जागरूक गराउनु रहेको छ। यो दिवसको प्राथमिक उद्देश्य भनेको युवाहरूलाई हिंसाको पथबाट टाढा राख्नु अनि राष्ट्रिय सद्भाव प्रवर्धन गर्नु रहेको छ। यस अवसरमा स्कूलहरू, कलेजहरू अनि विश्वविद्यालयहरूमा आतंकवाद अनि हिंसाको जोखिमहरूमाथि वाद विवाद, चर्चा, संगोष्ठीहरू, सेमिनार आदि आयोजित गरिन्छ। गैर सरकारी संगठनहरू, सामाजिक अनि सांस्कृतिक संगठनले पनि हिंसा अनि आतंकवादको दुष्परिणामहरूलाई उजागर गर्नुको निम्ति कार्यक्रम आयोजित गर्दछ भने सबै सरकारी कार्यालयहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू अनि अन्य सार्वजनिक स्थानहरूमा आतंकवाद विरूद्ध हिंसा विरूद्ध शपथ ग्रहण पनि गरिन्छ।

यो अघिल्लो फिल्मसँगै श्रोताहरूको निम्ति रहनेछ चलचित्र बागी फोरबाट शब्द छ जोस बरार अनि परम्परा टण्डनको, शब्द कुमार जगदीप वरङ अनि जोस बरारको, सङ्गीत छ सलामत अली मटोई, जोस बरार अनि एजाजको।

आज विश्वस्तरमा संवाद अनि विकासको निम्ति विश्व सांस्कृतिक विविधता दिवसको रूपमा पनि पालन गरिन्छ। विश्वको समृद्ध संस्कृतिहरू शान्ति, सतत विकास अनि सामाजिक सामञ्जस्यलाई प्रवर्धन गर्नुमा अन्तर सांस्कृतिक संवादको महत्वपूर्ण भूमिकाको उत्सव मनाइन्छ। यो विविधतालाई अप्नाउनु अनि सबै पृष्ठभूमिका मानिसहरूमाझ आपसी बुझाइलाई प्रवर्धन गर्ने आवश्यकताको एक सशक्त अनुस्मारक हो। संवाद अनि विकासको निम्ति विश्व सांस्कृतिक विविधता दिवसको घोषणा संयुक्त राष्ट्र महासभाद्वारा 2002 गरिएको थियो, जुन युनेस्कोद्वारा 2001 सांस्कृतिक विविधतामाथि सार्वभौमिक घोषणाको स्वीकृतिपछि भएको थियो। यो दिवसको उद्देश्य सांस्कृतिक विविधताको महत्व सम्बन्धी हाम्रो बुझाइलाई गहिरो बनाउनु र सांस्कृतिक अभिव्यक्तिको विविधताको संरक्षण र प्रवर्धन सम्बन्धी युनेस्को महासन्धिका चारवटा लक्ष्यहरूलाई अगाडि बढाउनु रहेको छ। संस्कृतिको लागि दिगो शासन प्रणालीलाई समर्थन गर्नु, दोस्रो रहेको छ सांस्कृतिक वस्तु र सेवाहरूको सन्तुलित प्रभाव प्राप्त गर्नु, संस्कृतिलाई दिगो विकास ढाँचामा एकीकृत गर्नु र मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रवर्धन गर्नु रहेको हो। यसले व्यक्ति र संस्थाहरूलाई विविधता, समावेशीकरण र अन्तर सांस्कृतिक संवादको समर्थनमा कार्य गर्नु पनि प्रोत्साहित गर्दछ। सांस्कृतिक विविधता मानवताको सबैभन्दा ठूलो शक्ति मानिन्छ। यसले नवप्रवर्तनलाई प्रवर्धन गर्छ, समाजलाई समृद्ध बनाउँछ र विश्वव्यापी सहयोगलाई बलियो बनाउँछ। यो दिनले सांस्कृतिक बाहुलवाद र सांस्कृतिक जीवनमा भाग लिने प्रत्येक व्यक्तिको अधिकारप्रति पुनः प्रतिबद्धता जगाउन विश्वव्यापी प्लेटफर्म प्रदान गर्दछ। यसले दिगो विकास र शान्ति तब मात्र सम्भव हुन्छ जब संवाद र विविधतालाई साँच्चै मूल्यमान र सुरक्षित गरिन्छ भन्ने विचारलाई पनि बलियो बनाउँछ।

0: आई यस चलचित्रबाट श्रोताले सुन्नुभयो यो अन्तिम फिल्म संगीत अरिजित सिंह अनि श्रेया घोषालको युगल स्वरमा शब्द थियो इर्शाद कमिलको संगीत एआर रहमानको
1: क्यूआर कोड स्कैन करो 5000 का कैशबैक पाओ वाह दिल बन गया
2: यूपीआई पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है
3: आरबीआई कहता है
2: जानकार बनिए सतर्क रहिए
0: त यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै श्रोताहरूलाई फिल्म संगीतहरूबाट मनोरञ्जन गराउँदा गराउँदै हामी आइसकेका छौं कार्यक्रमको अन्त्यतिर र मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेको छ हाम्रो अघिल्लो कार्यक्रमको निम्ति अवश्य यहाँहरू जोडिरहनुहोला सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:32:03 भइरहेछ र अब यहाँ रगी राखिरहेका छौं हाम्रो सरोकारमा शान्ति र सद्भाव मानवताको परिचय विषयमाथि जानकारी साथै केही सांगीतिक प्रस्तुति पनि राख्नेछौं।

भर्खरै हजुरले सुन्नुभयो पुष्पा टू फिल्मबाट गुञ्जनेश्वर थियो श्रेया घोषालको। नमस्कार आदरणीय श्रोतागण, आजको हाम्रो सरोकारमा यहाँलाई जानकारी दिन लागिरहेका छौँ शान्ति र सद्भाव मानवताको परिचय। र आज यहाँहरूको साथमा छु म प्रशिला। मानव जीवनको सबैभन्दा सुन्दर पक्ष भनेको प्रेम, सहिष्णुता, मेलमिलाप र आपसी सम्मान हो। जहाँ शान्ति हुन्छ त्यहाँ विकास हुन्छ, जहाँ सद्भाव हुन्छ त्यहाँ खुशी र समृद्धि फस्टाउँछ। शान्ति र सद्भाव केवल शब्द मात्र होइन, यो मानवताको वास्तविक परिचय पनि हो। आजको समयमा हाम्रो आपसी सम्बन्धहरू कमजोर बन्दै गइरहेको छ। रिस, द्वेष, हिंसा, जातीय तथा धार्मिक भेदभावले समाजलाई विखण्डित गरिरहेको छ। यस्तो अवस्थामा शान्ति र सद्भावको आवश्यकता अझ बढी महसुस हुन्छ। शान्ति भन्नाले केवल युद्ध वा झगडाको अन्त्य मात्र बुझिँदैन। साँचो अर्थमा शान्ति भनेको मनको सन्तुलन, आपसी समझदारी र सहकार्य हो। जब मानिसले एक अर्काको भावनालाई बुझ्छ, सम्मान गर्छ र सहयोगको भावना राख्छ, तब समाजमा सद्भाव कायम हुन्छ।

एफएम 103.5 MHz को तरंगमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेले प्रसारण भइरहेको छ हाम्रो सरोकारमा शान्ति र सद्भाव मानवताको परिचय विषयमाथि केही कुराकानी यहाँहरू अघि राखिरहेका छौं र केही सांगीतिक प्रस्तुतिहरू पनि सुनाइरहेका छौं। हामी सबै भिन्नै छौं, रूप रंग भाषा संस्कृति धर्म साथै भिन्नै परम्पराबाट पनि आएका हुन्छौं, तर हाम्रो मानवता भने हामी सबैको साझा परिचय हो। यदि हामीले म भन्दा हामी भन्ने भावनालाई विकास गर्ने प्रयास गर्यौं भने समाज अझ सुन्दर बन्न सक्छ। विशेष रूपमा युवा पुस्ताले सामाजिक सञ्जाल र दैनिक व्यवहारमा सकारात्मक सोच फैलाउनु आवश्यक छ। सानो सहयोग, मिठो बोली, आपसी सम्मान र सहिष्णुताले पनि समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ। युद्ध नहुनु मात्र शान्ति होइन, मनमा सकारात्मक सोच र व्यवहार हुनु पनि शान्ति हो। हामीले आफ्नो घर, समाज र कार्यस्थलमा राम्रो व्यवहार, मिठो बोली र सहयोगको भावना राख्यौं भने सद्भाव स्वतः बढ्दै जानेछ।

यापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ। आजको आवश्यकता भनेको विभाजन होइन, एकता हो। मानवताको सन्देश फैलाउन हामी सबैले शान्ति, सहिष्णुता र भाइचाराको भावना अप्नाउनुपर्छ। यसै सन्दर्भमा राष्ट्रपिता महात्मा गान्धीले पनि भन्नुभएको थियो कि स्थायी शान्ति र सद्भावना कुनै सम्झौताद्वारा होइन, तर व्यक्तिगत नैतिक निष्ठा र आत्मशुद्धिबाट हुँदछ। ताउनुहोस्, शान्ति र सद्भावलाई जीवनको आधार बनाएर सभ्य, सुन्दर र मानवीय समाजको निर्माण गरौं।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत गर्दछौ आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। र श्रोता अब पालो भएको छ हजुरकै फरमाइसमा रहने फिल्मी गीतहरूको कार्यक्रम। तपाईँको अनुरोधमा राजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला। तौनु श्रोता, कार्यक्रमको प्रथम प्रस्तुति यहाँको निम्ति राखिरहेका छौँ सलामे इश्क फिल्मबाट गुञ्जनेश्वर छ, सोनु निगम, श्रेया घोषाल, कुनाल गान्जावाला, साधना सरगम अनि शङ्कर महादेवनको। यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ बिहार कोलोनी लोनीबाट नसिर मुलुसलाम गुनोरी, प्रकाश बी राजपूत, डोडीलोरा बालोदबाट कमलेश जयपुरिया, बिहारपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द मिश्र, रमेशचन्द अनि कुमकुम मिश्र, यसरी नै पुराना तलाब डुमारामबाट वलिउल्लाह अन्सारी, आसमाना अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी, सिरज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बिबी अन्सारी, दानिस अन्सारी, जेल रोड टाइगरबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव। ताउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

श्रोता हुनुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति अब स्वीकार्नुहोस् लुटेरा फिल्मबाट गुञ्जने स्वर छ मोनाली ठाकुरको जहाँ संगीत हामी पाउँछौ अमित त्रिवेदीको अनि शब्द अमिताभ भट्टाचार्यको यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह अनि सन्देश शाह यसरी नै पुना महाराष्ट्रबाट बिना आदेश मेहता कुमारी डाक्टर माही मेहता बड़ी खञ्जरपुर भागलपुरबाट गुलफराज आलम समआरा दोस जमलुद्दीन शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर डिएन सिंह रोड भागलपुरबाट अर्फरोज आलम वक्रत आलम सदा भाई यसरी नै मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गवाकर सरिता गवाकर प्रिन्स एकांश गवाकर बदलापुर मम्बईबाट सिद्धान्त गवाकर प्रणिता गवाकर टुकटुक गवाकर वैशाली शैलेश गवाकर सुमित गवाकर कुमारी ध्वनी गवाकर आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति

105 मेगाहर्जको तरङ्गमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। अहिले प्रसारण भइरहेछ फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम। तपाईँको अनुरोधमा राजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशिला। त आउनुहोस् यही फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौँ कार्यक्रमको यो अघिल्लो प्रस्तुति। माई नेम इज खान फिल्मबाट गुञ्जनेश्वर छ सफाकत अमानत अलीको, र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ रटलाइट जिल्लाबाट हर्षिता रामेश्वर काना, सफलता कपिल मीनाक्षी, सत्यनारायण अनि मनोहर बाई। यसरी नै न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तर्कत्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध एका, डोमियन एका, जुलियन एका, चार्ल्स एका, साथै झौगोरी बस्तीबाट विमल खगडिया, मीना खगडिया, सुचिता खगडिया, सानिया खगडिया अनि निलु खगडिया। शिवजी चोक कटनीबाट अनिल ताम्रकर, अमर ताम्रकर, सञ्जीव वर्मा, रजन रजक, राजु ताम्रकर, दिलीप वर्मा अनि प्रकाश सोनी। यसरी नै इन्द्रप्रसदन रुदी जिल्ला छत्तिसगढबाट चन्द्रकान्त, सीमा साहु, सूर्यकान्त, राकेश साहु, शुभम, शिखा अनि सफाली। ताउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

त श्रोता, कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ। यसैले अब भने कार्यक्रमको यो अघिल्लो प्रस्तुति राखिरहेका छौँ। रेड फिल्मबाट गुन्जन ईश्वर छ रात फतेह अली खानको, जहाँ सङ्गीत छ तनिक बक्सीको अनि शब्द मनोज मुन्तासिरको। यहाँकै रोजाइमा काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी वेदिता। यसरी नै सल्हारिया सुकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू। यसरी नै मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लास, बेगम जिना जहाँ, सोनी प्रवीण अनि इम्तिहाज आलम। शिव मन्दिर हकीकतपुराबाट मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण र पिहु स्वर्णकर। त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति।

हवस्त श्रोता मित्र हजुरलाई यसरी यहाँकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको समय पनि सिद्धिन लागिसकेछ र अब भने मलाई पनि यस कार्यक्रमबाट आज्ञा दिन हवस् फेरि भेट्ने आशा साँच्दै बिदा चाहन्छु नमस्ते र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम

यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नुभयो। श्री मोदी संयुक्त अरब अमिरात, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको भ्रमणमा हुनुहुन्थ्यो। भारत र इटलीले कृषि, दुर्लभ खनिज, आयुर्वेद, विज्ञान तथा प्रौद्योगिकी, समुद्री परिवहन र बन्दरगाहका क्षेत्रमा सहयोगलाई अझ बढाउन 15 प्रमुख सम्झौतामा हस्ताक्षर गरेका छन्। हिजो रोममा प्रधानमन्त्री मोदी र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच प्रतिनिधि मण्डल स्तरीय वार्तापछि यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। दुई देशले भारतीय नर्सहरूको इटली यात्रालाई सहज बनाउन एउटा सम्झौतामा पनि हस्ताक्षर गरे। अन्य सम्झौता लोथलमा राष्ट्रिय समुद्री विरासत परिसरको विकासमा केन्द्रित छ। दुई देशले कर सम्बन्धी अपराध, धन शोधन र आतंकवादका लागि वित्त पोषण विरूद्ध तालमेललाई मजबुत पार्न पनि सहमति जनाएका छन्। भारत र इटलीले 2027 संस्कृति र पर्यटन वर्षको रूपमा मनाउनेछन्। यसको उद्देश्य सांस्कृतिक आदान प्रदानलाई बढावा दिनुका साथै दुवै प्राचीन सभ्यताबीच संवादलाई मजबुत गर्नु हो। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यो पहलले दुई देशबीचको आपसी समझदारीलाई गहिरो र सांस्कृतिक कूटनीतिलाई अझ बलियो बनाउन मदत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, देशहरूबीचको सम्बन्ध राजनीति र अर्थव्यवस्थाले मात्र होइन तर मानिसहरू र समाजहरूबीचको पारस्परिक सम्बन्धले पनि बलियो हुन्छ। हिजो रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको संयुक्त प्रेस वार्तामा सुश्री मेलोनीले यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, भारत र इटलीले भारत मध्य पूर्व युरोप आर्थिक करिडोर आईएमईसीलाई थप विकसित गर्न पनि मिलेर काम गर्नेछन्। पश्चिम बंगाल सरकारले अब सबै मदरसाहरूमा प्रार्थना गीतको रूपमा वन्दे मातरम गाउन अनिवार्य गर्ने घोषणा गरेको छ। मदरसा शिक्षा विभागले एक निर्देश जारी गरेको छ, जसमा भनिएको छ कि अबदेखि अल्पसंख्यक मामिला र मदरसा शिक्षा विभाग अन्तर्गत संस्थानहरूमा विद्यार्थीहरूले कक्षा सुरु हुनुभन्दा पहिले वन्दे मातरम गाउनुपर्नेछ। सरकारले यो निर्देशले पहिलेका दिशानिर्देश र प्रथाहरूको स्थान लिएको बताएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले मोन्टेनेग्रोको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका उप प्रधानमन्त्री तथा विदेश मन्त्री एडविन इब्राहिमोविच अनि मानिसहरूलाई शुभकामना दिनुभएको छ। डाक्टर जयशंकरले सोशल मिडिया पोस्टमा दुवै देश मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन वचनबद्ध छ भन्नुभयो। सरकारले भनेको छ कि कुनै पनि कस्मेटिक उत्पादनलाई उपभोक्ताहरू, पेशेवरहरू र सौन्दर्य क्लिनिकहरूले इन्जेक्सनको रूपमा प्रयोग गर्न अनुमति दिँदैनन्। केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले कस्मेटिकको प्रयोग मानव शरीरमा प्रयोग र स्प्रे गर्न मात्र गर्ने जनाएको छ। कस्मेटिक्सको प्रयोग मानव शरीरलाई सफा गर्न, सुन्दर बनाउन, यसको आकर्षण बढाउन र यसको रूप परिवर्तन गर्न मात्र गरिन्छ। कस्मेटिक उत्पादनमा निषेधित सामग्रीको प्रयोग, लेबलमा भ्रामक दावी, उपचारका लागि कस्मेटिकको प्रयोग र सुई लगाएर कस्मेटिकको प्रयोग गर्नु ऐन र नियमको उल्लङ्घन मानिनेछ। मौसम विभागले आज दिल्ली, हरियाणा र चण्डीगढका केही भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। मध्यप्रदेश, पंजाब, उत्तर प्रदेश र विदर्भ, बिहार, छत्तीसगढ, तटीय आन्ध्र प्रदेश, हिमाचल प्रदेश, ओडिसा, राजस्थान, तेलेङ्गाना र उत्तराखण्डका केही भागहरूमा पनि लू चल्नेछ। विभाग अनुसार पश्चिम बंगालका तराई क्षेत्र, तमिलनाडू, पुडुचेरी र कराईकलमा आज मौसम अत्याधिक गर्मी र उष्ण रहनेछ। अण्डमान एवं निकोबार द्वीप समूह, असम, मेघालय, केरल, दक्षिण आन्तरिक कर्नाटक, हिमाली, पश्चिम बंगाल र सिक्किममा आज भारी वर्षाको अनुमान छ। आइपीएल क्रिकेटमा आज बेलुकी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स अनि चेन्नई सुपर किङ्सबीच म्याच हुनेछ। म्याच बेलुकी 7:30 खेलिनेछ। गुजरात टाइटन्सले अघिबाट नै प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ, जबकि चेन्नई सुपर किङ्स अङ्क तालिकामा 4 स्थानका लागि आफ्नो सम्भावनाहरूलाई मजबुत गर्ने कोसिस गर्नेछ। त्यही हिजो भएको म्याचमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि 4 विकेटले जित हासिल गर्दै प्लेअफमा पुग्यो।

ने आशा जीवित राखेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 2:40 विविध खबरहरूका साथ अघिल्लो संस्करण लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jesus,

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता कार्यक्रमको प्रथम प्रस्तुति स्वीकार्नुहोस् नरेन्द्र गुरुङ, डेजी बडाइली अनि साथीहरूको स्वरमा।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोताबा पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारत र इटली आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउन भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई थप विकसित गर्न सहमत भएका छन्। सरकारले उपभोक्ता पेशेवर र सौन्दर्य क्लिनिकहरूलाई कुनै पनि कस्मेटिक उत्पादलाई इन्जेक्सनको रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। केन्द्रले इबोला रोगले प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि स्वास्थ्य परामर्श जारी गरेको छ। पश्चिम बंगाल सरकारले तत्काल प्रभावबाट राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभामा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। तमिलनाडुमा मुख्यमन्त्री सी जोसेफ विजयको नेतृत्वमा रहेको क्याबिनेटको विस्तार गरी 32 सदस्य गरिएको छ, जसमा 4 महिला मन्त्री पनि सामेल छन्। र आईपीएल क्रिकेटमा आज अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। भारत अनि इटलीले व्यापार, निवेश अनि सप्लाई चेनको मजबुतीका लागि भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई अझ विकसित गर्न सहमति जनाएका छन्। एक संयुक्त बयानमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व युरोप आर्थिक करिडोरमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। दुवै नेताहरूको विश्वास छ कि वैश्विक व्यापार, सम्पर्क अनि समृद्धिलाई बढावा दिनमा यस करिडोरमा महत्वपूर्ण क्षमता छ।
2: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली जॉइंट स्ट्रेटेजिक एक्शन प्लान 2025 टू 2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
1: रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको एक संयुक्त वक्तव्यमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई एक प्रमुख सम्पर्क अनि आर्थिक करिडोर बताउनुभयो, जसले युरोप मध्य पूर्व अनि भारतलाई जोड्दछ, जसमा व्यापार, निवेश अनि सप्लाई चेनलाई मजबुतीको क्षमता छ। सुश्री मेलोनीले भन्नुभयो, यी क्षेत्रबीच आपसी जोडाउलाई मजबुत गर्न एक महत्वपूर्ण प्राथमिकता बनेको छ। उहाँले भन्नुभयो, दुवै देश यस करिडोर को विकासको जोरदार समर्थन गर्दछ। इटलीकी प्रधानमन्त्रीले भन्नुभयो, भारत अनि इटली अन्तर्राष्ट्रिय स्थिरता, आर्थिक सुरक्षा, मजबुत सप्लाई चेन, शान्ति अनि समावेशी विकास लगायत प्रमुख वैश्विक चुनौतीहरूमा एकजस्ता विचार राख्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नु भएको छ। श्री मोदी संयुक्त अरब अमिरात, नेदरल्यान्ड्स, स्वेडन, नर्वे र इटलीको भ्रमणमा हुनुहुन्थ्यो। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई खाद्य तथा कृषि संगठनको एग्रिकोला मेडलद्वारा सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यो सम्मानले खाद्य सुरक्षालाई सुदृढ पार्ने, टिकाउ कृषिलाई बढावा दिने र ग्रामीण विकासलाई गति दिने श्री मोदीको उत्कृष्ट नेतृत्वलाई दर्शाउँदछ। उहाँले भन्नुभयो, किसानहरूलाई सशक्त बनाउ र कृषि पूर्वाधारको आधुनिकीकरण गर्नदेखि लिएर कल्याणकारी योजनाहरूको लाभ सबैभन्दा गरिब मानिसहरूसम्म पुग्ने कुरा सुनिश्चित गर्नेसम्म प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको कृषि क्षेत्रको रूपान्तरणलाई विश्वव्यापी रूपमा मान्यता दिएको छ। रक्षा मन्त्रीले प्रधानमन्त्रीलाई रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रान्ड क्रस र स्वीडेनको रोयल अर्डर अफ द पोलर स्टारले सम्मानित गरिएकोमा बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी सम्मानहरूले श्री मोदीको नेतृत्वमा भारतप्रति बढ्दो सम्मान र विश्वव्यापी मञ्चमा यसको बढ्दो प्रतिष्ठालाई दर्शाउँदछ। सरकारले भनेको छ कि कुनै पनि कस्मेटिक उत्पादलाई उपभोक्ताहरू, पेशेवरहरू र सौन्दर्य क्लिनिकहरूले इन्जेक्सनको रूप प्रयोग गर्न अनुमति दिँदैनन्। केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले कस्मेटिकको प्रयोग मानव शरीरमा प्रयोग र स्प्रे गर्न मात्र गर्ने जनाएको छ। कस्मेटिक्सको प्रयोग मानव शरीरलाई सफा गर्न, सुन्दर बनाउन, यसको आकर्षण बढाउन र यसको रूप परिवर्तन गर्न मात्र गरिन्छ। कस्मेटिक उत्पादनमा निषेधित सामग्रीको प्रयोग, लेबलमा भ्रामक दावी, उपचारका लागि कस्मेटिकको प्रयोग र सुई लगाएर कस्मेटिकको प्रयोग गर्नु ऐन र नियमको उल्लङ्घन मानिनेछ। संघ लोक सेवा आयोग यूपीएससीले यस वर्ष भारतीय प्रशासनिक सेवा प्रारम्भिक परीक्षाका लागि केन्द्रहरूमा भीड कम गर्नका लागि भुवनेश्वर, कानपुर अनि मेरठमा 3 नयाँ परीक्षा केन्द्र शुरू गरेको छ। यसका साथै केन्द्रहरूको कुल संख्या 83 भएको छ। आयोग अनुसार 23,000 उम्मेद्वारहरूले यी नयाँ केन्द्रहरूका लागि आवेदन गरेका छन्। स्वास्थ्य सेवा महानिदेशालयले इबोला रोग प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि एक परामर्श जारी गरेको छ। यसका अनुसार काङ्गो लोकतान्त्रिक गणराज्य, युगान्डा र दक्षिण सुडान लगायत प्रभावित देशहरूको भ्रमण गरेका यात्रीहरूलाई ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, बिना कारण रक्तस्राव र उल्टी जस्ता लक्षणहरू देखा परे तुरन्तै चिकित्सा सहायता लिन आग्रह गरिएको छ। संदिग्ध वा पुष्टि भएका इबोला बिरामीहरूको रगत र शरीरको तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा आएका यात्रीहरूले आव्रजन जाँच गर्नु अघि तुरन्तै विमानस्थल स्वास्थ्य अधिकारीलाई जानकारी गराउनु पर्नेछ। अधिकारीहरूले भनेका छन् कि आगमनको 21 दिनभित्र यस्ता लक्षणहरू अनुभव गर्ने कुनै पनि यात्रीले तुरन्तै चिकित्सा सहायता लिनुपर्छ र स्वास्थ्य अधिकारीहरूलाई आफ्नो यात्रा इतिहासबारे जानकारी दिनुपर्नेछ। यात्रीहरूलाई सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पालना गर्न स्वास्थ्य जाँच र सार्वजनिक स्वास्थ्य उपायहरूमा सहयोग गर्न सल्लाह दिएको छ। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम राष्ट्रिय गीत तत्काल प्रभावले अनिवार्य गरेको छ। यो आदेश मदरसा शिक्षा निदेशालयद्वारा जारी गरिएको हो। अधिसूचना अनुसार यो निर्देश सरकारी मोडल मदरसाहरू, सरकारी सहायता प्राप्त मदरसाहरू, मान्यता प्राप्त गैर सहायता प्राप्त मदरसाहरू साथै अल्पसंख्यक मामिला अनि मदरसा शिक्षा विभाग अन्तर्गत सञ्चालित अनुमोदित शिशु शिक्षा केन्द्रहरू अनि माध्यमिक शिक्षा केन्द्रहरूमा लागू हुनेछ। अधिकारीहरूले बताए अनुसार यो कदमको उद्देश्य विभाग अन्तर्गत आउने सबै शैक्षणिक संस्थानहरूमा प्रार्थना सभाको प्रक्रियाहरूमा एक रूपता ल्याउनु हो। यस आदेशलाई लागू गर्न जिल्ला मेजिस्ट्रेट, स्कूलका जिल्ला निरीक्षक अनि पश्चिम बंगाल मदरसा शिक्षा बोर्डलाई पठाइएको छ। यो घटनाक्रम राज्य सरकारद्वारा सबै सरकारी अनि सहायता प्राप्त स्कूलहरूमा वन्दे मातरम गाउन अनिवार्य गरिएको लगभग एक सातापछि अघि आएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी हो। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्यो। यसले राज्यमा एक गठबन्धन मन्त्रीमण्डल गठनको लागि मार्ग प्रशस्त गरेको छ। कंग्रेस पार्टीका 2 सदस्यसहित 23 नयाँ मन्त्रीहरूलाई मन्त्रीमण्डलमा सामेल गरिएको छ। यो विस्तारका साथै मुख्यमन्त्री सी जोसेफ विजयलाई मिलाएर मन्त्रीमण्डलको कुल संख्या बढेर 32 पुगेको छ। लगभग 6 दशकपछि कंग्रेस अब राज्य क्याबिनेटमा फर्किएको छ। 1967 यो पहिलो पटक हो जब यस राष्ट्रिय पार्टीले तमिलनाडुको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ। नयाँ मन्त्रीमण्डलमा 4 महिला मन्त्री पनि सामेल छन्। नयाँ सदस्यहरूलाई आज बिहान लोकभवनमा राज्यपाल विश्वनाथ अर्लेकरले शपथ ग्रहण गराउनुभयो।
5: मुख्यमंत्री जोसेफ विजय की नेतृत्व वाली 10 दिन पुरानी सरकार को कांग्रेस, वीसीके, सीपीआई, सीपीएम, आईयूएमएल और एआईएडीएमके के कुछ विधायकों का समर्थन मिला है। इससे पहले आज कैबिनेट में शामिल कांग्रेस के सदस्यों ने वरिष्ठ नेताओं के साथ श्री पेरुम्बुदूर में पूर्व प्रधानमंत्री राजीव गांधी स्मारक का दौरा कर उनकी पुण्यतिथि पर श्रद्धांजलि अर्पित की। वहीं सरकार का समर्थन करने वाले एआईएडीएमके ने आज लोक भवन में हुए मंत्रिमंडल विस्तार कार्यक्रम में हिस्सा नहीं लिया। चेन्नई से जॉय की रिपोर्ट के साथ समाचार कक्ष से मनोज।
1: रक्षा मंत्री राजनाथ सिंह र दक्षिण कोरिया का देशभक्त तथा वयोवृद्ध मामिला मंत्री क्वान ओह युलले आज सियोल को इमोनगक पार्क में भारतीय समर स्मारक को संयुक्त रूप में उद्घाटन गर्नुभयो। कोरिया युद्ध को

0: यसरी आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत इटली सम्बन्ध विकासको तयारी, आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत र इटली समृद्ध सांस्कृतिक सम्पदाको साथ प्राचीन सभ्यता हुन्। इटलीका बन्दरगाह सहरहरू प्राचीन मसलाको मार्गमा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू थिए। भेनिसका व्यापारी मार्को पोलोले 13 शताब्दीमा आफ्नो पूर्व यात्राको क्रममा भारतको भ्रमण गरे र आफ्ना अनुभवहरू लेखे। नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरले वर्ष 1926 इटलीको भ्रमण गर्नुभएको थियो। 1931 डिसेम्बरमा लन्डनमा भएको गोलमेज सम्मेलनबाट भारत फर्कने क्रममा महात्मा गान्धीले रोमको भ्रमण गरेका थिए। ब्रिटिस इन्डियन आर्मीमा सेवा गर्ने भारतीय सेनाहरू दोस्रो विश्वयुद्धको समयमा जर्मन र मुसोलिनीको सेना विरुद्ध लड्दै इटलीमा तैनात भएका थिए। भारत र इटली बीच कूटनीतिक सम्बन्ध 1947 स्थापित भएको थियो। दुई देशबीच ठूलो सङ्ख्यामा भारतीय डायस्पोरा र इटलीमा लामो समयदेखि रहेको इन्डोलोजिकल स्टडिज परम्पराले प्रेरित जनता जनता बीचको बलियो सम्बन्धको आनन्द लिन्छन्। 2023 दुवै देशले कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षोत्सव मनाएका थिए। दुई दिने आधिकारिक भ्रमणमा 19 मई 2026 इटलीको रोम पुग्नुभयो। उहाँको यस भ्रमणको उद्देश्य विभिन्न क्षेत्रहरूमा भारतको सामरिक साझेदारीलाई बढाउनु थियो। विदेश मन्त्रालयले यो भ्रमण दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ चरण रहेको जनाएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्रालयले भनेको छ, भारत इटली रणनीतिक साझेदारीमा नयाँ अध्याय लेखिएको छ। भारत र इटली बीच लामो र बहुआयामिक साझेदारी रहेको छ र यो भ्रमणले द्विपक्षीय सहयोगलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। श्री मोदीले यसअघि जुन 2024 G7 शिखर सम्मेलनमा भाग लिन इटलीको भ्रमण गर्नुभएको थियो। रोम पुगेपछि प्रधानमन्त्री मेलोनीले प्रधानमन्त्री मोदीको स्वागतमा रात्रि भोजको आयोजना गर्नुभएको थियो। यसपछि प्रतिष्ठित कोलोसियमको भ्रमण गरियो। दुई नेताबीच विभिन्न विषयमा विचार आदान प्रदान भएको थियो। प्रधानमन्त्री मोदीलाई विमानस्थलमा औपचारिक स्वागत गरिएको थियो। उहाँलाई उपप्रधान तथा विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री एन्टोनियो ताजानीले स्वागत गर्नुभएको थियो। इटलीको राजधानी होटलमा उहाँको स्वागतका लागि ठूलो सङ्ख्यामा भारतीय समुदायका मानिसहरू भेला भएका थिए, जहाँ उहाँको स्वागत गर्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। प्रधानमन्त्री मोदीले भारतीय समुदायका सदस्यहरूसित कुराकानी गर्नुभयो र कार्यक्रम स्थलमा भेला भएका समर्थकहरूको शुभकामनालाई स्वीकार गर्नुभयो। बातचितको क्रममा प्रधानमन्त्रीले एक बालकको अटोग्राफमा हस्ताक्षर पनि गर्नुभयो अनि बालकलाई पोर्ट्रेट उपहार दिनुभयो। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदीले प्रधानमन्त्री मेलोनीसित प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। छलफल सामुद्रिक सुरक्षा र बलियो कनेक्टिभिटीमा केन्द्रित थियो। इटलीले भारतलाई सम्पूर्ण भूमध्य सागरीय क्षेत्रमा पहुँच प्रदान गर्दछ। यो आपूर्ति श्रृङ्खला र रक्षा साझेदारीको दृष्टिले महत्त्वपूर्ण छ। दुई नेताहरूले दुई राष्ट्रको आर्थिक गतिशीलतालाई संयोजनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए। उनीहरूले वर्ष 2029 द्विपक्षीय व्यापार 20 अरब युरो पार गर्ने विश्वास व्यक्त गरे। दुवै नेताहरू सहमत भए कि भारत मध्यपूर्वीय युरोप आर्थिक करिडोरले आधुनिक यातायात र पूर्वाधार डिजिटल नेटवर्क ऊर्जा प्रणाली र लचिलो आपूर्ति श्रृङ्खलाको माध्यमबाट क्षेत्रहरूलाई जोड्ने उद्देश्यका साथ एक दृष्टिकोण प्रतिनिधित्व गर्दछ र भारत र इटली पनि यस दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न अन्य साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छन्। सेप्टेम्बर 2023 दिल्लीमा G20 शिखर सम्मेलनको छेउछाउमा IMEC घोषणा गरिएको थियो। उनीहरूले भने कि दुई देशहरूले इटलीको डिजाइन र विनिर्माण उत्कृष्टता र भारतको द्रुत आर्थिक विकास, इन्जिनियरिङ प्रतिभा, स्किल, इनोभेसन र इकोसिस्टम र उद्यमशीलताको शक्तिको बीचमा एक बलियो तालमेल निर्माण गर्ने लक्ष्य राखेका छन्, जसमा 100 भन्दा बढी युनिकर्न र लगभग 2 लाख स्टार्टअपहरू समावेश छन्।

0: त फिल्मी गीतहरूको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। सोह्रौं असम विधानसभाको पहिलो सत्र संवैधानिक परम्परा अनि भाषा समावेशितामाथि जोड़ दिँदै आजदेखि शुरू भयो। अस्थायी अध्यक्ष चन्द्रमोहन पटवारीले सदनको अध्यक्षता गर्नुभयो तथा नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाउनुभयो। एक महत्वपूर्ण घटनाक्रममा असम विधानसभामा असमको विविध भाषाहरूको विरासतलाई सम्मानित गर्नका लागि मुख्यमन्त्री हिमन्त विश्व शर्माको निवेदनमा जनजातीय विधायकहरूलाई उनीहरूको मातृभाषा भाषामा शपथ दिलाउने अनुमति दियो। मुख्यमन्त्री हिमन्त विश्व शर्माले सबैभन्दा पहिले शपथ लिनुभयो। त्यसपछि मन्त्रीमण्डलका मन्त्री अञ्जता नियोग, रामेश्वर तेली, चरण बोरो अनि अतुल बोराले शपथ लिनुभयो। मन्त्री चरण बोरोले बोडो भाषामा शपथ लिनुभयो। त्यही वरिष्ठ नेता विश्वजित डाइमरीले संस्कृत भाषामा शपथ लिनुभयो। अध्यक्ष कार्यालयमा शपथको लिखित प्रतिलिपिहरू जम्मा गरेपछि कार्बी अनि कोच राजवंशी समुदायका सदस्यहरूलाई पनि उनीहरूको आफ्नो भाषामा शपथ दिलाउने अनुमति दियो। विधानसभाको सत्र 26 मईसम्म चल्नेछ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सदनलाई भोलि सम्बोधित गर्नुहुनेछ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएका भारतीय जनता पार्टी उम्मेद्वार रञ्जित कुमार दासलाई निर्विरोध सदन अध्यक्ष चुनिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो दिसपुर स्थित लोकसेवा भवनमा आयोजित राज्य मन्त्रीमण्डलको बैठकमा धेरै महत्वपूर्ण निर्णय लिएको छ। बैठकपछि पञ्चायत एवं ग्रामीण विकास मन्त्री अतुल बोडोले मीडियालाई क्याबिनेटको निर्णयहरूको जानकारी दिनुभयो। क्याबिनेटले भारतीय संविधानको अनुच्छेद 176 भाग एक अन्तर्गत असम विधानसभाको प्रथम सत्रमा राज्यपालद्वारा प्रस्तुत गरिने अभिभाषणको मसौदालाई मञ्जुरी प्रदान गरेको छ। सरकारले यसलाई आगामी विधानसभा सत्रको महत्वपूर्ण औपचारिक प्रक्रिया बताएको छ। यसबाहेक मन्त्रीमण्डलले असम राज्य डेटा नीति एएसडिपी 2026 अधिसूचित एवं लागू गर्ने स्वीकृति पनि दिएको छ। मिजोरम सरकारले पश्चिम एसिया संघर्षका कारण इन्धनको बचत अनि खपतमा कटौतीका लागि कैयौं उपायहरूको घोषणा गरेको छ। वैश्विक अस्थिरतालाई लिएर चिन्ताहरू अनि प्रधानमन्त्रीको आर्थिक स्थिरता बनाइराख्ने अनि इन्धनको खपत कम गर्ने अपिलबीच सामान्य प्रशासन विभागद्वारा जारी निर्देशहरू आजदेखि प्रभावी भएको छ। यी उपायहरूमा प्रत्येक बुधबार आधिकारिक वाहन निषेध दिवसको रूपमा पालन गरिनेछ, जसमा सरकारी कर्मचारीहरूलाई सरकारी वाहनहरूको टो पैदल हिँड्ने अनि सार्वजनिक परिवहनको उपयोग गर्न प्रोत्साहित गरिनेछ। सरकारले 20% कर्मचारीका लागि वर्क फ्रम होमको व्यवस्था पनि सुरु गरेको छ, जसमा स्वास्थ्य सेवा, आपतकालीन प्रतिक्रिया, जल अनि बिजुली आपूर्ति, परिवहन अनि कानून प्रवर्तन जस्ता आवश्यक सेवाहरूलाई छुट प्रदान गरेको छ। असम प्रदेश भारतीय जनता पार्टीले मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माद्वारा पेन्सन प्रक्रियामा भइरहेको ढिल्याइमा दण्डात्मक प्रावधान लागू गर्ने निर्णयको स्वागत गर्दै यसलाई एक ऐतिहासिक अनि जनहितकारी कदम बताएको छ। असम प्रदेश भाजपाले भनेको छ यो फैसलाले राज्य सरकारको पारदर्शी, जवाबदेह अनि जनकेन्द्रित प्रशासनिक व्यवस्थाप्रति प्रतिबद्धतालाई दर्शाएको छ। मणिपुरमा बितेको 24 घण्टा अवधि चलाएको अभियानमा भारी मात्रामा हतियार, गोला बारुद सहित उग्रवादीहरू पक्राउ गरेको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज दिएको आधिकारिक जानकारी अनुसार हिजो मणिपुर पुलिसले इम्फाल पश्चिमको लामदेहबाट उग्रवादी संगठन युएनएलएफका 2 सदस्यहरूलाई पक्राउ गरेको छ। नागाल्यान्डमा केन्द्रीय लघु अनि मध्यम उद्यम मन्त्री जितन राई माझीले आज पूर्वोत्तरको विकासप्रति केन्द्र सरकारको प्रतिबद्धतालाई दोहोऱ्याउनु भएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तर राज्यहरूलाई केवल सीमावर्ती क्षेत्र होइन तर भारतको विकास, संस्कृति अनि रणनीतिक शक्तिको एक महत्वपूर्ण केन्द्र मानेको छ। नागाल्यान्ड भ्रमणको दोस्रो दिन केन्द्रीय मन्त्रीले चुमौ केदिमामा आयोजित एक बैठकमा जिल्ला अधिकारीहरूसित लोङलेङ जिल्लामा विकासात्मक गतिविधिहरू अनि केन्द्र सरकारको योजनाहरूको कार्यान्वयनको समीक्षा गर्नुभयो। असमको नलबारी जिल्लामा राष्ट्रिय राजमार्ग समेत कैयौं ढाबा अनि होटलहरूमा कथित अनैतिक गतिविधिहरूको शिकायतबीच पुलिसले अभियान चलाएको छ। घोगरपार क्षेत्रको एक ढाबामा गए राति एक महिला समेत चारजनालाई पक्राउ गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 विविध खबरहरूको साथ अघिल्लो संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। ताउनो श्रोता, कार्यक्रमको प्रथम सांगीतिक कोशीले यहाँहरूको निम्ति राखिरहेका छौं ज्ञान सुब्बाको स्वरमा, जहाँ शब्द छ कमल रेग्मीको अनि संगीत छ पूजन लुहागुनको।

老汉和你保险带一条路免了带的车अनि खेर रोपर दिदी बहिनीहरु सबै रोपाइको लागि तयारी छिन् खानाको बिउहरु ठिक्क पारिराख्या छ।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नुभयो। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा उम्मीद नेटवर्क राष्ट्रलाई समर्पित गर्नुभयो। झारखण्डमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका 25 नक्सलीहरू अनि जेजेएमपीका 2 अग्रवादीहरूले हतियारसहित आत्मसमर्पण गरेका छन्। पश्चिम बंगालको फलता विधानसभा क्षेत्रमा शान्तिपूर्ण ढंगले पुनर्मतदान भइरहेको छ अनि मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्यप्रदेश अनि विदर्भमा भीषण लूको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नुभयो। श्री मोदी संयुक्त अरब अमिरात, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको भ्रमणमा हुनुहुन्थ्यो। प्रधानमन्त्री मोदीले हिजो इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित द्विपक्षीय वार्तापछि संयुक्त संवाददाता सम्मेलनमा दुई देशबीचको सम्बन्धलाई विशेष रणनैतिक साझेदारीसम्म पुर्याउने घोषणा गर्नुभयो।
2: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली जॉइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
1: दुवै पक्षले कृषि, महत्वपूर्ण खनिज, आयुर्वेद, विज्ञान र प्रविधिको क्षेत्रमा सहयोगलाई अझ सुदृढ पार्न र भारतीय नर्सहरूको इटली यात्रालाई सहज बनाउन सम्बन्धी कैयौं सम्झौता पत्रहरूमा हस्ताक्षर पनि गरे। भारत र इटलीले कर सम्बन्धी अपराध, धनशोधन र आतंकवादी वित्तपोषण विरूद्ध लड्न सम्झौता ज्ञापनमा पनि हस्ताक्षर गरेका छन्। श्री मोदीले भन्नुभयो, भारत र इटलीले समुद्री महाशक्तिको रूपमा जहाजरानी, बन्दरगाहको आधुनिकीकरण, लजिस्टिक र समुद्री अर्थव्यवस्थाका क्षेत्रमा सहयोग विस्तार गर्नेछन्। वैश्विक चुनौतीहरूको उल्लेख गर्दै श्री मोदीले संवाद र कूटनीतिलाई संघर्ष समाधान गर्ने एकमात्र मार्ग भएको बताउनुभयो। यस अवसरमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भन्नुभयो, भारत र इटलीले 2027 संस्कृति र पर्यटन वर्षको रूपमा मनाउनेछन्। यसको उद्देश्य सांस्कृतिक आदान प्रदानलाई बढ़ावा दिनुका साथै दुवै प्राचीन सभ्यताका बीच संवादलाई मजबूत गर्नु हो। उहाँले भन्नुभयो, भारत र इटलीले भारत पश्चिम एसिया युरोप आर्थिक करिडोरलाई थप विकसित गर्न पनि मिलेर काम गर्नेछ। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा उम्मीद नेटवर्क राष्ट्रलाई समर्पित गर्नुभयो। यो अनुवंशिक विकारको प्रबन्धनको विधिहरू हो। उम्मीद अनुवंशिक विकारहरूसित जुझ्नका लागि जैव प्रौद्योगिकी विभागको नेतृत्वमा शुरू गरिएको एक राष्ट्रिय पहल हो। यो पहल निदान, परामर्श, रोकथाम, प्रशिक्षण अनि जनस्वास्थ्य जागरूकतालाई समाहित गर्दै एकीकृत दृष्टिकोणको माध्यमले अनुवंशिक विकारहरूसित जुझ्न भारतको पहिलो व्यापक राष्ट्रिय प्रयास हो। यस अवसरमा डाक्टर सिंहले भन्नुभयो, नरेन्द्र मोदी सरकारको प्राथमिकता देशका मानिसहरूका लागि स्वास्थ्य सेवालाई सस्तो अनि सुलभ बनाउनु हो। उहाँले भन्नुभयो, उम्मीदले मानिसहरूका लागि एक नयाँ आशा जगाएको छ अनि यस अन्तर्गत अनुवंशिक निदान, प्रसवपूर्ण जाँच, अनुवंशिक परामर्श अनि चिकित्सकहरूको क्षमता निर्माणलाई सामेल गरिएको छ। झारखण्डको राँचीमा ध्रुवस्थित पुलिस मुख्यालयमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका 25 नक्सलीहरू अनि जेजेएमपीका 2 उग्रवादीहरूले हतियारसहित आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्ने 8 नक्सलीहरूमा कुल 33 लाख रुपियाँको इनाम घोषित गरिएको थियो तथा उनीहरू विरूद्ध 426 मामिला दर्ता गरिएको थियो। नक्सलीहरूले पुलिस समक्ष एलएमजी, इन्सास, एसएलआर राइफल, पिस्तल, म्यागजिन अनि लगभग 3000 कारतुस समेत भारी मात्रामा हतियार अनि गोला बारूद सुम्पिए। डिजिपी तदासा मिश्रले भन्नुभयो, आत्मसमर्पण गर्नेहरूको पुनर्वास अनि उनीहरूको मागलाई पूरा गर्ने दिशामा काम गरिनेछ। एडिजी अपरेशन मनोज कौशिकले भन्नुभयो, आत्मसमर्पण अनि पुनर्वास नीतिबाट प्रभावित भएर नक्सलीहरूले मुख्य धारासित जोडिने निर्णय लिएको हो। कार्यक्रममा पुलिस अनि सुरक्षा बलका शहीद जवानहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरियो। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक संकटबीच भारतको सकल घरेलु उत्पाद जीडीपी 6.4% बढेर 6.5% भएको छ, जो 140 करोड भारतीयहरूको क्षमतालाई दर्शाउँदछ। नयाँ दिल्लीमा आयोजित अमेरिकन च्याम्बर्स अफ कमर्सको वार्षिक नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो, सरकारले यस स्थितिसित जुझ्नका लागि कैयौं कदम उठाइरहेको छ अनि सबै सरकारी विभागले समन्वयसित काम गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एटीआईआर न्यूज कर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार सुन्नुहोस्। सर्वोच्च न्यायालयले आज लगानीकर्ताहरूबाट 49 करोड रुपियाँको ठगीको आरोपमा 7 राज्यहरूमा विचाराधीन 53 एफआईआरहरू एकसाथ मिलाउन निर्देशन दिन माग गरिएको याचिकाको सुनवाई गर्न अस्वीकार गरेको छ। न्यायालयले पीड़ित केन्द्रित न्यायिक दृष्टिकोण अप्नाउनुको सट्टा एफआईआरहरू एकसाथ मिलाउने र द्रुत परीक्षणको नाममा आरोपीहरूको पक्षमा फैसला दिँदै आएको अवलोकन गर्यो। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीशहरू जयमाल्य बागची र विपुल एम पञ्चोली सम्मिलित बेन्चले आरोपीहरूको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता अमन लेखीको तर्कसँग सहमत भएनन्। पछि निवेदन फिर्ता लियो। उडिसा, छत्तीसगढ, झारखण्ड, गुजरात, महाराष्ट्र, गोवा र आन्ध्र प्रदेशमा आरोपीहरू विरूद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन छन्। प्रमुख ठगीका मुद्दाहरूमा एफआईआरहरू एकसाथ मिलाउन आदेश दिने सर्वोच्चको अघिल्लो फैसलालाई उद्धृत गर्दै बेन्चले यस्ता अपराधका पीड़ितहरूको अधिकारको के हुन्छ भन्ने प्रश्न उठायो। बेन्चले एफआईआरको मर्जर आदेश दिन पनि अस्वीकार गर्यो। प्रधान न्यायाधीशले अपराधिक कानूनहरूमा हालै गरिएका संशोधनहरूलाई उद्धृत गर्दै भने, पीड़ितहरूको अधिकार अब मान्यता प्राप्त छ। पश्चिम बंगालको फल्टा विधानसभा क्षेत्रमा शान्तिपूर्ण ढंगले पुनर्मतदान भइरहेको छ। धेरै मतदाताहरू जसले पछिल्लो चुनावमा मतदान गरेका थिएनन् उनीहरूको भीड़ मतदान केन्द्रमा देखिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: पश्चिम बंगाल के दक्षिण 24 फरगना जिले के फालता विधानसभा सीट पर आज शांतिपूर्ण मतदान हो रहा है। दोपहर 1 बजे तक कुल 60.43% मतदान दर्ज किया गया है। तृणमूल कांग्रेस उम्मीदवार जहांगीर खान के चुनावी मैदान से हटने के बाद अब मुकाबला भाजपा, कांग्रेस और मार्क्सवादी कम्युनिस्ट पार्टी के बीच है। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ समाचार कक्ष से शिवांग मिश्रा।
1: स्वास्थ्य मन्त्री जेपी नड्डाले भन्नुभएको छ, भारतले राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रम अन्तर्गत क्षयरोग समाप्त गर्न विश्वको सबैभन्दा ठूलो स्क्रिनिङ र प्रारम्भिक पहिचान कार्यक्रम शुरू गरेको छ। श्री नड्डाले जेनेवामा विश्व स्वास्थ्य सभाको 79 सत्रको क्रममा फोक्सोको स्वास्थ्य जाँचमा मन्त्री स्तरीय दृष्टिकोण विषयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यो कुरा बताउनु भएको। उहाँले भन्नुभयो, घर घरमा पुगेर सम्पर्क गर्ने मोबाइल स्क्रिनिङ टिम र सामुदायिक अभियानहरू र उच्च जोखिम भएका क्षेत्रहरूमा विशेष अभियानहरू चलाएर संवेदनशील जनसंख्या बीच सक्रिय रूपमा बिरामीहरूको पहिचान गर्ने कामको विस्तार गरिएको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले भन्नुभयो, सरकारको लक्ष्य भारतीय अटोमोबाइल बिक्रीलाई उद्योगलाई विश्वको नम्बर एक बनाउनु हो। नयाँ दिल्लीमा भारतमा अमेरिकी वाणिज्य मण्डल एएमसीएचएएमको वार्षिक नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, देशको अटोमोबाइल उद्योग विश्वको तेस्रो ठूलो उद्योग हो, जसले जापानलाई पनि पछि छाडेको छ। उहाँले भन्नुभयो, अमेरिका 79 लाख करोडको साथ पहिलो स्थानमा छ, जबकि चीन 49 लाख करोडको साथमा दोस्रो स्थानमा छ। उहाँले भन्नुभयो, अब भारत 22 लाख करोडको साथमा तेस्रो स्थानमा आएको छ। श्री गडकरीले भन्नुभयो, भारतको अटोमोबाइल उद्योगको वार्षिक वृद्धि दर 30-40% रहेको छ। मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्यप्रदेश अनि विदर्भमा भीषण लूको रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा अनि चण्डीगढमा लूको स्थितिका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आज पन्जाब, बिहार, छत्तीसगढ, आन्ध्र प्रदेश, हिमाचल प्रदेश, ओडिसा, राजस्थान, तेलङ्गाना अनि झारखण्डमा पनि लूको सम्भावना छ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नुभयो। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा उम्मेद नेटवर्क राष्ट्रलाई समर्पित गर्नुभयो। झारखण्डका भारतीय कम्युनिस्ट पार्टी माओवादीका 25 नक्सलीहरू अनि जेजेएमपीका 2 उग्रवादीहरूले हतियारसहित आत्मसमर्पण गरेका छन्। पश्चिम बंगालको फल्टा विधानसभा क्षेत्रमा शान्तिपूर्ण ढंगले पुनर्मतदान भइरहेको छ अनि मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्यप्रदेश अनि विदर्भमा भीषण लुको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रमुख समाचार लिएर हामी 5 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

नमस्कार समाधानी श्रोता उपस्थित भएकी छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर। त यस नारी प्रगति कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्दछौँ, जस्तो कि कानुनी विषय, खेलकुद विषय, नारी तस्करी आदि। त आज पनि यसै क्रममा एउटा छुट्टै विषय लिएर उपस्थित भएकी छु। विषय रहेको छ सचेत समाज, सुरक्षित महिला। त यस विषयलाई प्रस्तुत गर्नार्थ हामी समक्ष

0: समाज समाजको सन्दर्भमा भन्नुपर्दा है, समाज के हो भन्दा चाहिँ व्यक्तिहरूको यस्तो समूह हो जहाँ मानवीय मूल्य र मान्यताहरू छन्। त्यसले मानिसलाई सामाजिक प्राणी स्थापित गरेका छन् र एउटा स्थानमा बसोबास गर्ने समुदायलाई नै समाज भनिन्छ नि बिन्दुज्यू। अन्त जब एकभन्दा बढी व्यक्तिहरूसँगै बस्छन् र तिनीहरू बीच आपसी सम्बन्ध विकास हुन्छन् र विभिन्न सामाजिक प्रक्रियाहरू जस्तै आपसी सहयोग साथले नै समाज बन्छन् र समाज मूल्य मान्यता जुन छ है, जुन नियमहरूको पालना गर्दै सँगै मानिसहरूको जुन संगठित समूह छ है, त्यसलाई नै हामी समाज भनेर सम्बोधन गर्न सक्छौँ नि।
1: के भन्नुभयो त, समाज सचेत हुन अति नै आवश्यक छ होइन?
0: हजुर हजुर।
1: त सचेत समाज बन्न अनिवार्य रूपमा के हुनुपर्छ त तपाईँको विचारमा?
0: अति नै राम्रो प्रश्न बिन्दुज्यूको। र सचेत समाज त्यस्तो समाज हो है जहाँ लैङ्गिक आधारमा कुनै विभेद हुँदैन र यस्तो समाजमा छोराछोरीलाई समान व्यवहार गरिन्छ है, र महिला सुरक्षा र अधिकार अनि शिक्षा अनि स्वास्थ्यलाई प्राथमिकता दिइन्छ नि है। अनि लैङ्गिक समानता न्यायपूर्ण र महिला जुन अधिकारप्रति जागरूक समाजलाई नै सचेत समाज बुझिन्छ नि। र सचेत समाज यस्तो समाज हो जहाँ लैङ्गिक विभेद र भेदभाव हुनु भएन है, र सचेत समाज नै सुरक्षित महिलाको आधारशिला हो भनेर भनिन्छ, र सचेत समाज नै समृद्धिको आधार हो है, र विभेद रहित जुन समानतामा सचेत समाजको निर्माण हुन्छ त्यहाँ सभ्यता र शिष्टता साथै महिला शक्तिकरण भनौँ त्यसलाई प्रमुख प्राथमिकता दिन्छन् है, र समाजको उत्थान पनि हुन्छ नि, र समाज त्यसै पनि सचेत बन्छ नि।
1: हजुर हजुर। त यसरी नै सचेत समाजमा महिलाहरू सुरक्षित हुन्छन् होइन?
0: हजुर हजुर।
1: त्यसरी नै सुरक्षित महिलाका आधारहरू के हुन् त?
0: आधार भन्दा फेरि है, जुन सुरक्षित महिलाका धेरै धेरै थुप्रै आधारहरू छन् यो विषयमा, जस्तै अब सुरक्षा महिलाहरूको मुद्दा मात्र नभएर यो समानता र समाज अनि राष्ट्रको विकाससँगै जोडिएको एउटा संवेदनशील विषय पनि हो है, र सुरक्षित वातावरणले नै शिक्षा भनौँ है, रोजगारी, आर्थिक आत्मनिर्भरता होइन, आत्मरक्षा क्षमता, राजनीति अनि महिला सशक्तिकरणमा चाहिँ सामाजिक समृद्धि ल्याएर आउँछ नि। र एउटी शिक्षित र सुरक्षित महिलाले अथवा आमाले भनौँ है, सचेत र सभ्य नागरिकको जन्म दिन सक्छन् है, जसले समाज र राष्ट्रको भविष्य उज्जवल बनाउन सक्छन्। त्यसै कारण महिलाको सुरक्षा र मर्यादापूर्ण जुन जीवन छ त्यसलाई सुनिश्चित गर्न है सचेत समाजको मुख्य जिम्मेवारी बन्छ नि बिन्दुज्यू।
1: हजुर हजुर। त शर्मिलाज्यू, सचेत समाजका के कस्ता भूमिका रहन्छन् कृपया बताइदिनुहुन्छ कि?
0: सचेत समाजको भूमिका भन्नुपर्दा अति नै अहम भूमिका रहेको छ है। समाज सचेत हुनु भनेको नै महिला अधिकार र सुरक्षाप्रति ध्यान राख्नु हो है, र महिला शिक्षा, चेतना, महिला हिंसा भनौँ है, त्यो विरुद्ध चाहिँ आवाज उठाउनु पर्ने हुन्छ है, र विभिन्न कानुनी अधिकारहरूको प्रयोग र जनचेतना फैलाएर सचेत गराउनु नै यसको प्रमुख उद्देश्य हो नि। अनि सचेत समाजले अन्याय, सामाजिक विकृतिलाई निरुत्साहित पनि गर्छ है, र सचेत समाज निर्माण आफूबाटै व्यक्तिगत सुधारबाटै सुरु गर्नुपर्ने हुन्छ, र सबै मानिसहरू जागरूक बन्न आवश्यक पनि छन् है, र सचेत समाज नै एउटा सभ्य र विकसित राष्ट्रको मेरुदण्ड हो पनि भनिन्छ नि।
1: हजुर। त शर्मिलाज्यू, हाम्रो यो विषयलाई के छन् रोकेर एउटा गीत सुनौ।
0: हुन्छ।

0: त श्रोता, अहिले सुन्दैहुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस कार्यक्रम अन्तर्गत हामीले प्रस्तुत गरिरहेका छौँ सचेत समाज सुरक्षित महिलामाथि जानकारी। त यस जानकारीलाई प्रस्तुत गर्नुहुँदैछ यहाँ शर्मिला प्रधानज्यूले। त हाम्रो यो जानकारीलाई अघि बढौँ। त शर्मिलाज्यू, तपाईँलाई प्रश्न गर्न के चाहन्छु भने, महिलाहरू सुरक्षित रहनुको निम्ति सभ्य अनि सचेत समाजले कस्तो दायित्व उठाउनु पर्ने हुन्छ त?
1: अति नै राम्रो प्रश्न हजुरको। र एउटा सभ्य सुसंस्कृत समाज तब मात्र बन्छ है जब त्यहाँका महिलाहरू सुरक्षित र सशक्त हुँदछन्। सचेत समाजको निर्माणमा समाजका प्रत्येक सदस्यले आफ्नो अधिकार र कर्तव्यप्रति सचेत हुन अति नै आवश्यक छ नि है। र सचेत समाज नै सुरक्षित महिलाको जग हो है, हामीलाई थाहा भएकै कुरा होइन। सचेत समाजले महिलालाई वस्तुको रूपमा कदापि होइन हेरिनु नै हुँदैन है, त्यस्तो वस्तुको रूपमा हेरिनु हुँदैन।

0: ल तर कस्तो प्रकारले दृष्टिकोण राख्नुपर्छ भने एक सम्मानजनक मानवको रूपमा व्यवहार गर्दछ तब मात्र महिलाहरू घरभित्र अनि बाहिर पनि सुरक्षित रहन्छन् नि.
1: हजुर हजुर. त शर्मिलाज्यू, त्यसरी नै समाजलाई सचेत बनाउन हेतु घर परिवार अथवा व्यक्तिगत कदमहरू प्रक्रियाहरू कसरी अघि बढाउनु पर्ने हुन्छ त?
0: यो प्रश्नको उत्तर दिनुपर्दा सचेत समाज बन्नलाई सर्वप्रथम त आआफ्नै घरबाट होइन महत्त्वपूर्ण कार्यहरू गर्नुपर्ने हुन्छन् है. जस्तै कि घरको परिवारले कुनै भेदभाव नराखी होइन आफ्ना सन्तानहरूलाई छोरा छोरीलाई समान शिक्षा दिनुपर्ने हुन्छ. यो नै हो पहिलो कदम है. अनि सचेत समाजको आधार पनि यही हो र पितृ सत्तात्मक जुन सोच छ नि है बिन्दाज्यू, त्यसमा चाहिँ परिवर्तन आउनु नै पर्छ र पुरुष स्त्रीमा विभेद राख्नु भएन है. र दोस्रो चाहिँ म के भन्न चाहन्छु भने समाजमा जति पनि सामाजिक कुरीतिहरू छन् है त्यसको विरुद्ध एउटा अभियान नै चलाउनु पर्ने हुन्छ नि. कतिपय यस्ता कुरीति अनि गलत परम्पराहरूलाई अन्त्य गर्नुपर्ने हुन्छ. जस्तै घरेलु हिंसा भयो होइन, दाइजो प्रथा भयो आदि आदि होइन. तब मात्र महिलाहरू हिंसामुक्त हुँदछन् है. त्यसै प्रकारले महिलाहरूभित्र आत्मविश्वास बढाएर आर्थिक सामाजिक साथै राजनीतिक रूपमा सबल है अनि सक्षम पनि बनाउनु पर्ने हुन्छ. त्यसै प्रकारले महिलाहरूलाई घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यतालाई चाहिँ त्याग्नुपर्छ नि. अर्को चाहिँ के हो भने समाजलाई अत्यन्तै जागरूक बनाएर है महिला हिंसा विरुद्धको जुन कानुनहरू छन् त्यसलाई चाहिँ त्यो सचेतनालाई त्यो जनचेतना चाहिँ फैलाउन नितान्त आवश्यक छ नि. यसरी व्यापक रूपमा सचेतना फिजाएर दोषीहरू जति पनि हुन्छन् होइन बिन्दाज्यू, त्यसलाई चाहिँ कठोर कारवाही गर्न है जोड दिनुपर्ने हुन्छ. र पुरुषहरूको चाहिँ एउटा के सहभागिता रहन्छ होइन, जुन विशेष सहभागिता चाहिँ के रहन्छ भने जुन पितृ सत्तात्मक सोच छ त्यो त घातक सोच भइहाल्यो है. त्यसलाई चाहिँ त्यागेर ती पुरुषहरूले महिलाहरूलाई मान सम्मान गरी व्यवहार गर्नुपर्ने हुन्छ है. र अर्को अन्तिम अनि महत्त्वपूर्ण कुरा चाहिँ के हो भने महिलाहरूलाई उच्च शिक्षा होइन र सिपमूलक तालिम र रोजगारीका अवसरहरू प्रदान गरी आत्मनिर्भर बनाउनु पर्ने हुन्छ नि.
1: त विगत र वर्तमानको तुलनामा महिलाहरूको स्थितिमा परिवर्तन आयो आएन के लाग्छ तपाईँलाई?
0: अति नै सान्दर्भिक प्रश्न है यो चाहिँ. र यसको उत्तर भन्नुपर्दा चाहिँ है वर्तमानमा चाहिँ अब नारीको स्थिति पहिलाभन्दा धेरै सुधार आएको छ है. अभिभावक अनि परिवार सचेत बनिसकेका छन्. अधिकांश महिलाहरूले विभिन्न क्षेत्रहरूमा हौसला ऊर्जा प्रोत्साहन प्राप्त गरी आफ्नो सक्रिय सहभागिता पनि जनाइरहेका छन् है. अहिलेका नारीहरू सशक्त भएर धेरै प्रगतिहरू गरिरहेका छन् नि. तर यही समाजभित्र है बिन्दाज्यू धेरै प्रकारका मानसिकता बोकेका व्यक्तिहरू पनि पाइन्छन्. कोही समाज अति नै विकसित भएका छन् भने जस्तै अब जहाँ महिलाहरू सम्बन्धित जुन शिक्षा भयो व्यवसायहरू त्यसले उच्च ठाउँ पाएका छन् नि. तर अर्कोतिर हेर्नुहोस् न, कतिपय समाजमा अझै पनि पितृ सत्तात्मक सोच होइन पुरुष प्रधान समाज होइन महिला हिंसा यौन उत्पीडनका खबरहरू हामी देख्न सुन्न पाइरहेका छौँ नि होइन. अनि वर्तमानमा यो जुन शिक्षा र चेतना विकसित भए तापनि कतिपय अमानवीय घटनाहरू त घटि नै रहेका छन् नि है. र समाजमा जब महिलाहरूका अधिकार अस्तित्व र सुरक्षाबारे आफ्ना दायित्वहरू बुझ्छन् र सबै सचेत बनी जिम्मेवार हुन्छन् तब मात्र म भन्छु कि महिलाहरू सबै सुरक्षित रहन सक्छन् है. यदि महिलाहरू सुरक्षित छन् भने मात्र त त्यो समाज सभ्य सचेत भनी हामी सम्बोधन गर्न सक्छौँ नि होइन र.
1: त शर्मिलाज्यू, महिला सुरक्षित हुन नितान्त आवश्यकता छ होइन. यसरी सुरक्षित भएर बाँच्नले महिलाहरूले समाज र राष्ट्रलाई के कस्ता योगदान दिन सक्छन् त?
0: सुरक्षित है, महिला सुरक्षित छन् भने चाहिँ अब त्यो समाज समृद्ध र विकसित त भएर जान्छन् नै होइन. सबैले महिलाहरूप्रति चाहिँ स्वच्छ सोच अनि दृष्टिकोण राख्नुपर्ने हुन्छ, स्वच्छ दृष्टिकोण है. कतिपय पुरुषहरूको मानसिकतामा सकारात्मक परिवर्तन आउन सक्छन् तब महिलाहरूका शारीरिक सुरक्षा मात्र होइन है मानसिक र आत्मसम्मानको सुरक्षा पनि हुनेछ नि त्यहाँ. र महिलाहरू शिक्षित सबल सशक्त छैन भने उनीहरू माथि चाहिँ के हुन्छ भने विभिन्न हिंसाहरू है उत्पीडनहरू चाहिँ त्यो चाहिँ कम हुने छैनन् है. र महिला शिक्षित भए समाजका विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् महिलाहरूले है. र यसरी समाजको विकास सभ्यताको लागि महिलाको सहभागिता अति नै अनिवार्य छ नि, जसले राष्ट्रको गौरव पनि बढाउँदछ है। र शिक्षित र सुरक्षित महिलाले नै समाज अनि राष्ट्रको विकास भनौँ प्रगतिमा है ठुलो योगदान पुर्याउँछन् होइन। सुरक्षित अनि शिक्षित महिलाहरूले बाल बालिकाको स्वास्थ्य भयो पोषणमा बढी ध्यान दिन्छन् होइन। र महिला सुरक्षित शिक्षित नबनी चाहिँ उज्जवल समाज र देशको हामी कल्पना पनि गर्न सोच्न पनि सक्दैनौँ नि। त्यसै कारण होइन यो लैङ्गिक भेदभावको स्थितिबाट उन्मुक्ति दिनलाई पनि सभ्य सबल होइन स्वावलम्बी र सुरक्षित बनाउन चाहिँ हाम्रो समाजमा नारी चेतना अति नै आवश्यक छ है। र सचेत समाज र सुरक्षित महिला नै महिला सुरक्षा र सामाजिक चेतनाको सम्बन्ध चाहिँ गहिरो प्रकारले जोड्दछ नि।
1: हजुर, त्यसैले सचेत समाजले महिलाहरूलाई कसरी सहयोग पुर्याउन सक्छ नि त?
0: सचेत समाजले लैङ्गिक समानतामा विश्वास गर्छ एक त है, महिलाहरूलाई न्यायपूर्ण सम्मान अवसर दिन्छन् त्यहाँ है। र महिला सुरक्षा नै सचेत समाजको पहिलो कदम भनेर हामीले अघि नै भनिहालेका छौँ है। र महिला सशक्तिकरणले आफ्नो सुरक्षा अनि सबल बनाएर आत्मविश्वास बढाउने गर्छ, किनकि एउटी महिला सुरक्षित हुनु भनेको एउटा परिवार अनि सम्पूर्ण समाज नै सुरक्षित हुनु हो नि।
1: हजुर हजुर, तपाईँ ठिकै कुरा गर्नुभयो। त शर्मिलाज्यू, फेरि एउटा गीत सुनेर केही रमाइलो गरौँ।
0: हुन्छ बिन्दुज्यू।

0: श्रोता, यो गीत पश्चात आउनुहोस् हाम्रो विषयतर्फ। विषय रहेको छ सचेत समाज, सुरक्षित महिला। यस विषयलाई प्रस्तुत गर्नुहुन्छ यहाँ शर्मिला प्रधानज्यूले। त शर्मिलाज्यूलाई म प्रश्न गर्न चाहे, शिक्षालाई तपाईँ कसरी बुझाउनु भएको छ त? नारी शिक्षा कति अनिवार्य छ त?
1: शिक्षाको प्रसङ्गमा है, शिक्षाको परिभाषा चाहिँ म कसरी भन्न सक्छु भने, अमूल्य मार्गदर्शक नै शिक्षालाई भनिन्छ नि बिन्दाज्यू, र विकासको पूर्वाधार नै शिक्षा हो। शिक्षा भन्नाले कुनै पनि भनौँ सिप भनौँ ज्ञान होइन, त्यो चाहिँ एउटा नैतिक प्रक्रिया हो जहाँ व्यक्ति विशेषको सर्वाङ्गीन विकास गर्न सहयोग गर्छ है। र नारी शिक्षा, अब यहाँ हामी नारी महिलाहरूको कुरा गर्दैछौँ होइन, नारी शिक्षा भन्नाले महिलाहरूलाई शिक्षित बनाउन, सबल अनि सक्षम गराउने एउटा ज्ञान हो है। र महिला शिक्षित भएर नै आज उनीहरू हरेक क्षेत्रमा विकास पुर्याइरहेका छन्। उनीहरू घर समाज भयो, प्रशासन अनि राष्ट्र सञ्चालन गरिरहेका छन् होइन, र विभिन्न विभागमा हेर्नुहोस् न है, उच्च अनि गरिमामय पदमा पनि असिन्छन् नि आजका शिक्षित महिलाहरू होइन। त्यसर्थ महिलाहरू अशिक्षित र असुरक्षित छन् भने मानव जातिको प्रगति कदापि हुन सक्दैन है। र नारी जागरण भनौँ, नारी चेतना, नारी सक्षमता, नारी सशक्तिकरण अनि नारी शक्तिको उत्थान र नारी समानतामा नै समाजको गहिरो ठुलो सामाजिक दायित्व बन्छ।

0: नि बिन्दाज्यू
1: हजुर र सभ्य अनि सचेत समाजको निर्माणमा सबैको विशेष उत्तरदायित्व रहन्छन् होइन यहाँ आफ्नै दृष्टिकोण कस्तो हुनुपर्ने हुन्छ आफ्नो मन्तव्य राखिदिनुहुन्छ कि
0: अवश्य है बिन्दाज्यू र विगतमा महिलाहरू घरभित्र नै सीमित थिए है र समयसँगै शिक्षा र चेतनाको विकासले परिवर्तन र सकारात्मक दृष्टिकोण आएको छ महिलाहरूप्रति जुन पुरुषको दृष्टिकोण छ होइन घरको कामदारदेखि देशको साझेदारसम्म त्यो चाहिँ रूपान्तरण भइरहेको हामी पाउँछौँ नि र महिला र पुरुष एकै रथका दुई पङ्ग्रा भनी हामीले सिकारी पनि सकेका छौँ होइन यसरी सकारात्मक परिवर्तन भए तापनि अझ पनि कहीँ कता केही हदसम्म यो जुन पितृसत्तात्मक सोच छ त्यो कायम नै छ नि बिन्दज्यू त्यसर्थ महिला सुरक्षाको निम्ति महिला समानताको आधारमा व्यवहार गर्नु उनीहरूको क्षमता कदर गर्नु समाजको हरेक क्षेत्रमा समान अवसर दिनु अनि महिलाहरूप्रति जुन मान सम्मान छ त्यसलाई ध्यान राख्नु है अति नै अनिवार्य छ है किनकि पुरुषको दृष्टिकोण सकारात्मक र सम्मानजनक हुन समाजको विकासको लागि अपरिहार्य छ नि तब मात्र त सभ्य सचेत अनि समतामूलक समाजको निर्माण हुन्छ नि बिन्दज्यू
1: त शर्मियाज्यू आज हामीले सचेत समाज सुरक्षित महिलामाथि कुरा गऱ्यौँ होइन त अन्तिममा जाँदा जाँदै पनि एउटा सानो भनाइ राखिदिनुहोस् न यसको निष्कर्षमा के भन्न चाहनुहुन्छ
0: अवश्य बिन्दज्यू र अन्तिममा म के भन्न चाहन्छु भने महिलाहरूप्रति जुन सकारात्मक धारणा राखेर है पुरुषहरूले या सबैले नै सद्भावना कायम गर्नुपर्ने हुन्छ है तब त राष्ट्र निर्माणमा महिलाहरूले महत्त्वपूर्ण योगदान दिन सक्छन् नि होइन बिन्दज्यू र सचेत समाज नै सुरक्षित महिलाको जग हो र सचेत समाज र सुरक्षित महिला एकअर्काको परिपूरक हुन् भनेर हामीले बुझिआएका छौँ र त्यो समाज सचेत हुन्छ जहाँ महिला सुरक्षित हुन्छन् र महिला सुरक्षित हुन्छन् भने त्यो समाज अवश्य नै प्रगतिशील र विकसित भएर जान्छ नि है र जबसम्म समाजमा सङ्कुचित मानसिकतामा परिवर्तन आउँदैन तबसम्म महिलाहरू सुरक्षित महसुस गर्दैन नि र जब समाज सचेत हुन्छ तब मात्र महिलाहरू सुरक्षित रहन सक्छन् र म के भन्न चाहन्छु भने सचेत समाज र सुरक्षित महिला नै एकै सिक्काका दुई पाटाहरू हुन् है र सचेत समाज र सुरक्षित महिलाको परिकल्पनालाई सफल अनि साकार बनाउन महिलाहरूप्रति सद्भावना र सुरक्षित वातावरण बनाउन सबै नागरिकहरूको दायित्व र कर्तव्य हो नि बिन्दज्यू
1: श्रोता यहाँ शर्मिला प्रधानज्यूले हामीलाई सचेत समाज सुरक्षित महिलामाथि अति राम्रो बुधाहरू पस्किदिनु भयो त यस्तै विषयहरूलाई लिएर भविष्यमा पनि हामी आउने नै छौँ अनि तपाईँहरू समक्ष जानकारीहरू प्रस्तुत गर्ने नै छौँ तर आजलाई पनि नारी प्रगति कार्यक्रमको समय अवधि समाप्त भएको कारणले हजुरहरूबाट बिदा चाहन्छौँ नमस्कार
0: नमस्कार

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रममा मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थी भाइ बहिनीहरूलाई मेरो हार्दिक अभिवादन एवं स्वागत जनाउँदै आरम्भ गर्न लागिरहेछु आजको कार्यक्रम। त कार्यक्रमको प्रथममा सम्पूर्ण श्रोताहरूको निम्ति सुनाउन लागिरहेछु देशभक्ति गीत।

0: श्रोता, आज फेरि शिक्षा ज्योति कार्यक्रममा शिक्षिका प्रविन्ता भुजेल ज्यूले हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति विज्ञानको पाठ भाइरस, ब्याक्टेरिया र फङ्गस बारे जानकारी दिनुहुनेछ।
1: नमस्कार आदरणीय श्रोता र विद्यार्थी भाइ बहिनीहरू, म प्रविन्ता पुजेल। आज कुरा गर्नेछौ यस्तो जीवहरूको बारेमा जुन हाम्रो आँखाले देख्न सक्दैनौ तर हाम्रो जीवनसँग धेरै नजिक सम्बन्धित छ। ती हुन् ब्याक्टेरिया, भाइरस र फङ्गस। यी सूक्ष्म जीवहरू हाम्रो शरीर, खाना, पानी र वातावरणमा पाइन्छन्। केही हाम्रो लागि फाइदाजनक छ भने केहीले रोग पनि फैलाउँछ। र विद्यार्थी भाइ बहिनीहरू, त्यसैले आजको कार्यक्रममा हामी पहिले ब्याक्टेरिया भनेको के हो भनेर जान्नेछौ। ब्याक्टेरिया सूक्ष्म जीवाणु हुन् जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन। एक कोशीय यानि कि सिङ्गल सेल्ड एउटै मात्र सेलले बनेका जीवहरू हुन् र जताततै पाइन्छन्, जस्तै माटो, पानी, हावा, खाना तथा मानव र जीवनको शरीरमा पनि यिनीहरूलाई पाइन्छ। ब्याक्टेरिया केही माइक्रोमिटरको लम्बाइका हुन्छन् र लाखौं संख्यामा समूह बनाएर बस्छन्। एक ग्राम माटोमा करिब 4 करोड ब्याक्टेरियाहरूका कोशिकाहरू हुन्छन्। त्यस्तै 1 मिलिमिटर ताजा पानीमा लगभग 10 लाख ब्याक्टेरियाका कोशिकाहरू पाइन्छन्। ब्याक्टेरियाका धेरै प्रकारहरू छन्। तिनीहरूलाई वर्गीकरण गर्ने एउटा तरिका भनेको चाहिँ तिनीहरूलाई आकारको आधारमा हो। ब्याक्टेरियाका मुख्य 3 आधारभूत आकारहरू छन्। गोलाकार, स्फेरिकल, बल जस्तो गोलो हुन्छन्। र बल जस्तो गोलो आकार भएको ब्याक्टेरियालाई चाहिँ कोकाई भनिन्छ र एउटालाई मात्र चाहिँ कोकस भनिन्छ। उदाहरणको स्वरूपमा स्ट्रेप्टोकोकसको समूह पर्छ, जसले घाँटी दुख्ने स्ट्रेप थ्रोट रोग गराउँछ। डन्डी आकारका ब्याक्टेरियाहरू पनि हुन्छन्। डन्डी आकार यानि कि रड सेप्ड, यसलाई हामी ब्यासिलाई भन्छौ र एउटालाई मात्र ब्यासिलस भन्छौ। केही डन्डी आकारका ब्याक्टेरियाहरू बाङ्गा हुन्छन्, अलिक धेरै कर्ड भएका हुन्छन्, त्यसलाई हामी विब्रियो भन्छौ। उदाहरणको रूपमा ब्यासिलस एन्थ्रासिस पर्छ, जसले एन्थ्राक्स रोग गराउँछ। स्पाइरल आकारका ब्याक्टेरियाहरूलाई हामी स्पाइरिला भन्छौ र एकमात्र ब्याक्टेरियालाई स्पाइरलस भनिन्छ। यदि तिनीहरूको घुमाउरो आकार अलिक धेरै घुमिएको छ भने तिनीहरूलाई स्पाइरोकिट्स भनिन्छ। अनि यी स्पाइरल ब्याक्टेरियाहरूले लाइम डिजिज, साइफिलिस यस्ता बिमारीहरू गराउँछन्। ब्याक्टेरियाको संरचना यानि कि स्ट्रक्चर कस्तो हुन्छ त? ब्याक्टेरियाका कोशिकाहरू वनस्पति र जनावर यानि कि प्लान्ट र एनिमलको कोशिकाहरू भन्दा अलिक फरक हुन्छन्। ब्याक्टेरिया प्रोक्यारियोट्स हुन्, जसको अर्थात् तिनीहरूमा केन्द्रक हुँदैन यानि कि न्युक्लियस हुँदैन। एउटा ब्याक्टेरियाको कोशिकामा सर्वप्रथम बाहिरबाट हेर्दा क्याप्स्युल हुन्छ। केही ब्याक्टेरियामा कोशिकाको भित्ताको बाहिरको भागमा पाइने तहलाई हामी क्याप्स्युल भन्दछौँ। क्याप्स्युल भित्र पाइने तह हो कोशिका भित्त, जसलाई हामी सेल वाल भन्छौँ। यो पेप्टाइटोग्लाइकन नामक पोलिमरबाट बनेको तह हो। कोशिका भित्ताले ब्याक्टेरियाको आकार दिन्छ। केही ब्याक्टेरियामा यो तह बाक्लो हुन्छ, जसलाई हामी ग्राम पोजिटिभ ब्याक्टेरिया भन्दछौँ। कोशिका भित्र प्लाज्मा छिल्ली यानि कि प्लाज्मा मेम्ब्रेन पर्छ। यसले ऊर्जा उत्पादन गर्छ र रसायनहरूलाई ओसार पोसार गर्छ। यो झिल्ली पारगम्य हुन्छ, अर्थात् पदार्थहरू यसबाट भित्र बाहिर गर्न सक्छन्। साइटोप्लाज्म यो प्लाज्मा झिल्ली भित्र रहेको जेल जस्तो पदार्थ हो, जसमा अनुवंशिक सामग्री अर्थात् सेल अर्ग्यानिल्सहरू अनि राइबोजोम्सहरू हुन्छन्। साइटोप्लाज्ममा हामी डिएनए पनि पाउँछौ। यसमा ब्याक्टेरियाको विकास र कार्यको लागि आवश्यक सम्पूर्ण आनुवंशिक निर्देशनहरू हुन्छन्। राइबोजोम यो प्रोटिन बनिने संश्लेषण हुने स्थान हो। राइबोजोम आरएनए युक्त कणहरूले बनेको जटिल संरचना हुन्। राइबोजोम पनि हामीले साइटोप्लाज्ममा देख्न पाउँछौ। अर्को स्ट्रक्चर रहेको छ फ्लाजेलम। यो चल्नको निम्ति प्रयोग हुन्छ र हेर्दाखेरि यो पुच्छर जस्तो हुन्छ। यसले केही प्रकारको ब्याक्टेरियालाई अघि बढ्नमा मद्दत गर्छन्। केही ब्याक्टेरियामा एक भन्दा बढी फ्ल्याजेलम हुन सक्छ। अनि ब्याक्टेरियाहरू कहाँ बस्छन् त? ब्याक्टेरियाहरू माटो, पानी, बिरुवा, जनावर, रेडियोथर्मी फोहोर, आर्टिकको बरफ र हिमनदीहरू तथा तातो पानीको मुहानहरूमा पनि पाइन्छन्। ब्याक्टेरिया स्ट्राटोस्फियरमा पनि पाइन्छन्, जुन वायुमण्डलको 6 देखि 30 माइल माथिसम्म फैलिएको हुन्छ। साथै समुद्रको गहिराईमा 10,000 मिटर गहिरोसम्म पनि पाइन्छन्। अब हामी जानेछौँ एरोब्स तर्फ। एरोब्स ती ब्याक्टेरियाहरू हुन् जसलाई बाँच्नको निम्ति अक्सिजन एकदमै जरुरी पर्छ र अक्सिजन भएको स्थानहरूमा यिनीहरूलाई पाइन्छ जस्तै माइकोब्याक्टेरियम एनेरोब्स वा एनेरोबिक ब्याक्टेरिया यस्ता ब्याक्टेरियाहरू हुन् जुन चाहिँ अक्सिजन नभएको स्थानमा पनि बढ्न सक्छ मानिसको शरीरमा यी प्राय पाचन प्रणाली अर्थात् ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्टमा पाइन्छ उदाहरण क्लोस्ट्रिडियम फैकल्टेटिभ एनेरोब्स वा फैकल्टेटिभ एनेरोबिक ब्याक्टेरिया कस्तो ब्याक्टेरिया हो भन्दा यिनीहरू अक्सिजन भएको वा अक्सिजन नभएको दुवै स्थानमा बाँच्न सक्ने ब्याक्टेरियाहरू हुन् तर अक्सिजन भएको वातावरण यिनीहरूले मन पराउँछ यो प्राय माटो पानी वनस्पति तथा मानिस र जनावरको सामान्य सक्षम जीव समूह यानि कि नेचुरल फ्लोरामा पाइन्छ यसको उदाहरण हो साल्मोनेला मेसोफाइल्स अर्थात् मेसोफिलिक ब्याक्टेरिया अधिकांश मानव संक्रमणका अर्थात् ह्युमन इन्फेक्सनको लागि जिम्मेवार ब्याक्टेरियाहरू हुन् यसको मध्यम तापक्रम 37 डिग्री सेल्सियसमा राम्रोसँग बढ्छन् यही मानव शरीरको तापक्रम पनि हो उदाहरण स्युडोमोनास थायोबेसिलस स्ट्रेप्टोकोकस एस्केरियसिया कोलाई अनि मानव आन्द्रको सूक्ष्मजीव समुदाय वा गट माइक्रोबायोममा पनि लाभदायक मेसोफिलिक ब्याक्टेरियाहरू हुन्छन् जस्तै ल्याक्टोबेसिलस हामी ब्याक्टेरियाहरूमा एक्स्ट्रिमोफाइल्स ब्याक्टेरियाहरू पनि देख्न पाउँछौँ एक्स्ट्रिमोफाइल्स भनेको के हो त एक्स्ट्रिमोफाइल्स भनेको यस्ता ब्याक्टेरियाहरू हुन् जो अरू अधिकांश जीवहरूको लागि अत्यन्त कठोर ठाउँहरूमा पनि बाँच्न सक्ने ब्याक्टेरियाहरू हुन् जस्तै कि थर्मोफाइल्स थर्मोफाइल्स उच्च तापक्रममा 70 degrees to 80 degrees तापक्रमसम्म पनि बाँच्न सक्छन् र हाइपर थर्मोफाइल्स जो चाहिँ 113 degrees Celsius तापक्रममा पनि जीवित रहन सक्छन् ब्याक्टेरियालाई प्राय हामी हानिकारक भनेर सोच्छौँ केही प्रकारका ब्याक्टेरियाहरूले मानिसमा हैजा डिप्थेरिया बेबुनिक प्लेग टिबी टाइफाइड आदिका जस्ता रोगहरू निम्त्याउन सक्छन् तर धेरै ब्याक्टेरियाहरू उपयोगी पनि हुन्छन् जस्तै कि शरीरभित्र रहेका धेरै ब्याक्टेरियाहरूले मानव जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् पाचन प्रणालीमा रहेका ब्याक्टेरियाहरूले कम्प्लेक्स सुगर खानाहरूमा हुने कम्प्लेक्स सुगर जस्ता पोषक तत्त्वहरूलाई शरीरले प्रयोग गर्न सक्ने रूपमा विघटन गर्छन् नाइट्रोजन स्थिरीकरण यानि कि नाइट्रोजन फिक्सेसनमा पनि ब्याक्टेरियाको धेरै महत्त्व छ नाइट्रोजन ब्याक्टेरियाले नाइट्रोजन ग्रहण गर्छन् र आफू मरेपछि बिरुवाले प्रयोग गर्न सक्ने रूपमा बाहिर

0: निकाल्छन्। किनभने बिरुवालाई बाँच्नको निम्ति नाइट्रोजन चाहिन्छ, तर त्यो आफैले लिन सक्दैन। यसरी ब्याक्टेरियाले बिरुवाहरूलाई नाइट्रोजन फिक्स गरेर दिन्छ। अरू खाद्य पदार्थ जस्तै कि हामीले खाइरहने दुध दहीहरूमा पनि हामी ल्याक्टोब्यासिलस ब्याक्टेरियाहरू पाउँछौँ, अनि यसरी खमिर यीस्ट र ढुडीसँग मिलेर ब्यासिलस ब्याक्टेरियाहरूबाट हामी चिज, सोया सस, नाटो, दही र अचार जस्ता खाद्य पदार्थहरू पनि तयार गर्नमा मद्दत गर्छ।
1: त श्रोता साथै विद्यार्थी भाइ बहिनीहरू, अहिलेलाई राखिरहेछु यो साङ्गीतिक कोसेली।

0: सांगीतिक कोशीलीपछि शिक्षिका प्रविन्ता भुजेलज्यूले रहल जानकारी दिनुहुनेछ विज्ञानको पाठ भाइरस ब्याक्टेरिया अनि फङ्गस बारे।
1: अब हामी भाइरसपट्टि जानेछौँ। भाइरस भनेको के हो? भाइरस साना प्याथोजेन यानि कि रोगजनक चिजहरू, यानि कि यसलाई जीवाणु भन्न मिल्दैन, जीवाणु जस्तै प्याथोजेनहरू हुन् जसले शरीरमा संक्रमण अर्थात् इन्फेक्सन गराएर बिमारी बनाउन सक्छन्। यीले मानिस, बिरुवा, जनावर, ब्याक्टेरिया र फङ्गस समेतलाई संक्रमित गर्न सक्छन्। प्रत्येक भाइरसले केवल निश्चित प्रकारका जीवहरूलाई मात्र संक्रमित गर्छ जसलाई हामी संक्रमित गरेपछि होस्ट भन्दछौँ। भाइरसहरूलाई कहिलेकाहीँ हामी भाइरियन्स पनि भन्दछौँ। र विद्यार्थी भाइ बहिनीहरू, भाइरसका प्रकारहरू के के हुन् त? भाइरसलाई वैज्ञानिकहरूले उनीहरूको समान विशेषताहरू हेरेर, जस्तै आकार, बनावट र तिनीहरूले बोकेको अनुवांशिक सामग्रीहरूको प्रकारका आधारमा फ्यामिली र जिनस जस्ता समूहमा वर्गीकरण गर्छन्। हामीले सुनेका केही सामान्य प्रकारका भाइरसहरू हुन् इन्फ्लुएन्जा भाइरस, ह्युमन हर्पिस भाइरस, कोरोना भाइरस, ह्युमन प्यापिलोमा भाइरस, फ्ल्याभी भाइरसेस, अर्थ्रोपोक्स भाइरसेस, हेपाटाइटिस भाइरसेस। केही भाइरसहरूमा विशेष गुणहरू पनि हुन्छन्, जस्तै कि रेट्रोभाइरस र अङ्कोभाइरस। रेट्रोभाइरस कस्तो प्रकारको भाइरस हो त? रेट्रोभाइरसहरू आरएनए भएका भाइरसहरू हुन् जसले विशेष प्रोटिन प्रयोग गरेर डिएनए बनाउँछन्। त्यसपछि यो भाइरसले आफ्नो डिएनए होस्टको डिएनए भित्र प्रवेश गराउँछ अनि होस्टको कोषहरूले अर्थात् सेल्सहरूले त्यो भाइरल डिएनएलाई आफ्नो निर्देशन सूचना जस्तै गरी पढ्छन्। उदाहरण एचआईभी, एचटिएलभी वान रेट्रोभाइरसका उदाहरणहरू हुन्। अर्को छ अङ्कोभाइरस। अङ्कोभाइरस यस्ता भाइरसहरू हुन् जसले क्यान्सर हुन सक्ने सम्भावना बढाउँछ। केही भाइरसहरूलाई निश्चित प्रकारले क्यान्सरसँग सम्बन्धित पाइएको छ, जस्तै एचपिभी, एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, ह्युमन हर्पिस भाइरस। है, यी सब भाइरसहरूले क्यान्सर लाग्ने या क्यान्सरसँग सम्बन्धित यिनीहरूलाई पाइएको छ। अर्को प्रकारको भाइरसहरू हुन् ब्याक्टेरियोफज, जसलाई हामी छोटकरीमा फेज पनि भन्छौँ। यी यस्ता भाइरसहरू हुन् जसले विशेष रूपमा ब्याक्टेरियाहरूलाई मात्र संक्रमित गर्छन्। अब हामी जान्नेछौँ भाइरसहरूको बनावट कस्तो हुन्छ त। भाइरसहरूमा हामी जेनेटिक मटेरियल अर्थात् अनुवांशिक सामग्रीमा आरएनए वा डिएनए पाउँछौँ, जसको वरिपरि प्रोटिनले बनेको सुरक्षात्मक आवरण अर्थात् क्याप्सिड बनेको हुन्छ। कहिलेकाहीँ क्याप्सिडको वरिपरि एनभलप भन्ने अझै अर्को तह पनि हुन्छ। एनभलप नभएको भाइरसहरूलाई हामी नेकेड भाइरस भन्छौँ। भाइरसहरू परजीवी जस्तै हुन्छन् अर्थात् प्यारासाइट्सहरू जस्तै हुन्छन्। तिनीहरूलाई प्रजनन गर्न होस्ट एकदमै आवश्यक छ। तिनीहरू होस्टको बाहिर पनि केही समयसम्म बाँच्न सक्छन्, तर समयसँगै तिनीहरूको क्याप्सिड बिग्रन थाल्छ। हाम्रो शरीरको कोशिकाहरू भन्दा अर्थात् सेल्सहरू भन्दा 100 देखि 1000 गुणा साना हुन्छन् यी भाइरसहरू। भाइरसले होस्टको कोशिकामा टाँसिन्छ, यो कोशिकाभित्र प्रवेश गर्छ र आफ्नो अनुवांशिक सामग्री यानि कि जेनेटिक मटेरियल जुन चाहिँ डिएनए वा आरएनए हुन सक्छ त्यो छोड्छ। यसले कोशिकाको मेसिनेरीलाई प्रयोग गरेर आफ्नै प्रतिलिपि अर्थात् कपिजहरू बनाउँछ। नयाँ भाइरस पार्टिकल्सहरू बाहिर निस्किन्छन् जसले प्राय होस्ट कोशिकालाई क्षति पुर्याउँछ वा नष्ट गर्छन्। भाइरसहरू हाम्रो शरीरभित्र कसरी प्रवेश गर्छन् त? भाइरसहरू प्राय हाम्रो श्लेष्मा झिल्ली अर्थात् म्युकस मेम्ब्रेन मार्फत शरीरमा प्रवेश गर्छन्। यीमा हाम्रो आँखा, नाक, मुख, लिङ, योनि, मलद्वार यी सबै पर्छन्। केही भाइरसहरू छालामा भएका चोट वा चिराबाट वा किराहरूको टोकाइबाट पनि शरीरमा प्रवेश गर्छन्। के भाइरसहरू जीवित हुन् वा निर्जीव? यो एकदमै हामीले सुनिरहेका प्रश्न छौँ। भाइरसहरूलाई हामी जीवित जीव मान्न सक्दैनौँ, किनभने तिनीहरूमा जीवित जीवहरूले गर्ने आधारभूत कार्यहरू गर्न सक्दैनन्। उदाहरणका लागि तिनीहरूले जीवित जीवहरूले गर्ने आधारभूत कार्यहरू गर्न सक्दैनन्। उदाहरणका लागि तिनीहरूले खाना बनाउन सक्दैनन् यानि कि मेटाबोलिजम गर्न सक्दैनन् र होस्टको कोशिका बिना बाँच्न वा प्रजनन अर्थात् कपी बनाउनु सक्दैनन्। अर्कोतर्फ उपयुक्त होस्ट कोशिकाभित्र तिनीहरूले प्रजनन गर्न सक्छन् र समयसँगै बाँच्नका लागि विकसित अर्थात् इभल्भ पनि हुन्छन्। साथै प्रजनन गर्नको निम्ति होस्ट कोशिकालाई क्षति पुर्याउन वा नष्ट गर्न सक्छन्। यही कारणले गर्दा भाइरसलाई जीवित र निर्जीवको बीचको ग्रे एरिया अर्थात् अस्पष्ट अवस्थामा राख्छन्। भाइरसले हुने केही रोगहरू के हुन् त? भाइरसले हुने रोगहरू हुन् कमन कोल्ड, सामान्य रुगाखोकी, इन्फ्लुएन्जा, कोविड-19, आरएसवी, चिकन पक्स, मिजल्स, एचआईवी एड्स, पोलियो, रेबिस, जिका, हेपाटाइटिस, यी सबै बिमारीहरू भाइरसले गर्दा हुँदछन्। अब हामी जान्छौँ फङ्गीपट्टि। फङ्गी युक्यारियोटिक जीवहरू हुन्, अर्थात् तिनीहरूका कोशिकामा झिल्लीले घेरिएको अङ्ग यानि कि मेम्ब्रेन बाउन्ड सेल अर्ग्यानिल्स र स्पष्ट रूपमा परिभाषित केन्द्रक न्युक्लियस, केन्द्रक अर्थात् न्युक्लियस हुन्छ। फङ्गसलाई बोट बिरुवाको राज्य अर्थात् प्लान्ट किङडम भित्र राखिन्थ्यो, तर फङ्गसमा क्लोरोफिल नहुने र तिनीहरूको सेल मेम्ब्रेनका संरचनात्मक र कार्यात्मक विशेषताहरू फरक हुने भएकोले तिनीहरूलाई बोट बिरुवाबाट अलग गरिएको छन्। यसका साथै फङ्गसलाई अन्य सबै जीवित जीवहरू विशेष गरी जनावरबाट पनि तिनीहरूको भेजिटेटिभ ग्रोथ र पोषण ग्रहण गर्ने प्रमुख तरिकाका आधारमा स्पष्ट रूपमा छुट्याइन्छ। फङ्गी एक प्रकारको जीवित जीवहरू हुन् जसमा च्याउ, ढुडी अर्थात् मोल्ड र खमी रिस्टहरू पर्छन्। यी जीवहरू बोट बिरुवा जस्ता देखिए तापनि यिनीहरू एकदमै फरक हुन्छन् किनभने तिनीहरूमा हरियो रङ बनाउने क्लोरोफिल हुँदैन। त्यसैले फङ्गीले सूर्यको प्रकाशबाट खाना बनाउन सक्दैनन्। बरु तिनीहरूले सडेका बोट बिरुवा, खाना वा अन्य पदार्थबाट पोषण लिन्छन्। फङ्गी प्राय ओसिलो र अध्ययारो ठाउँमा छिटो बढ्छन्। केही फङ्गसहरू उपयोगी हुन्छन् जस्तै खमिर यानि कि यिस्ट जसले रोटी फुलाउनमा मद्दत गर्छ, तर केही फङ्गसहरूले खाना बिगार्छन् र स्वास्थ्यलाई पनि असर गर्छन्। अब हामी फङ्गसको संरचना यानि कि स्ट्रक्चर बुझ्नपट्टि लाग्नेछौँ। फङ्गस हामीले जाने चाहिँ युक्यारियोटिक जीव हुन् जसका कोशिकामा केन्द्रक यानि कि न्युक्लियस हुन्छ। तिनीहरूको कोशिका काइटिन नामक पदार्थले बनेको हुन्छ अनि बोट बिरुवामा चाहिँ सेल वाल सेल्युलोसले बनेको हुन्छ। धेरै फङ्गीहरू धागो जस्तो संरचना जसलाई हामी हाइफे भन्छौँ तिनीहरूबाट बनेका हुन्छन् जसले मिलेर माइसिलियम बनाउँछ। फङ्गीहरू एक कोशीय पनि हुन सक्छ र बहुकोशीय पनि हुन सक्छ, युनिसेलुलर मल्टिसेलुलर दुवै हुन सक्छ। फङ्गीको न्युट्रिसन यानि कि पोषणपट्टि हामी लाग्नेछौँ। फङ्गीले आफ्नो खाना आफै बनाउन सक्दैनन् किनभने उनीहरूकोमा क्लोरोफिल हुँदैन। तिनीहरू स्याप्रोफाइटिक वा परजीवी प्यारासाइटिक हुन्छन् यानि कि अरूमा भर परेर अरूबाट यिनीहरूले पोषण या त न्युट्रिसन लिन्छन्। स्याप्रोफाइटले सडेका पदार्थहरूबाट पोषण लिन्छन् भने परजीवीले जीवित होस्टबाट पोषण लिन्छन्। फङ्गी कति प्रकारका छन् त? फङ्गीलाई हामी यिस्ट, मोल्ड र मसरुममा भाग गर्न सक्छौँ। यिस्ट जसलाई हामी खमिर भन्छौँ यो एक कोशीय हुन्छ र रोटी मदिराहरू बनाउनमा यसलाई हामी प्रयोग गर्छौँ। मोल्ड अर्थात् ढुडी, ढुडीले खाना बिगार्ने कामहरू गर्छन्। मसरुम अर्थात् च्याउ धेरै जस्तो खाने योग्य हुन्छ र केही विषालु पनि हुन्छ। फङ्गसका महत्व र उपयोगी पक्षहरू धेरै नै छन् जस्तै कि डिकम्पोजिसन र न्युट्रियन्ट साइक्लिङ। फङ्गीले मरेको जैविक पदार्थहरूलाई विघटन गर्छन् र कार्बन, फस्फरस तथा नाइट्रोजन जस्ता महत्त्वपूर्ण तत्त्वहरूलाई पूर्ण वातावरणमा फर्काएर पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्नमा मद्दत गर्छन्। खमिर यानि कि यिस्ट मदिरा उत्पादन र रोटी बनाउने प्रक्रियामा प्रयोग हुन्छ। साथै केही फङ्गीहरू चिज बनाउन र

0: खानेयोग्य च्याउहरू उत्पादनमा पनि प्रयोग हुन्छन्। मेडिकल एडभान्समेन्ट दवाईहरू औषधिहरू बनाउनमा पनि फङ्गी एकदमै महत्वपूर्ण छ। फङ्गीले औषधिहरू उत्पादन गर्छन्, विशेष गरी एन्टिबायोटिक जस्तै पेनिसिलिन, साथै तिनीहरूबाट भिटामिन र एन्जाइम उत्पादनमा पनि हामी तिनीहरूलाई चलाउन सक्छौ। यिनीहरूले वातावरणको संरचना पनि गर्छ। केही ब्याक्टेरियाहरूले जैविक सफाई बायो रिमिडिएसन पनि गर्दछ, जसले प्रदूषण र विषालु रसायनहरूलाई विघटन गरेर वातावरणलाई सफा गर्नमा मद्दत गर्छ। फङ्गसका हानिकारक प्रभावहरू पनि छन्, जस्तै मानवमा यसले रोग फैलाउन सक्छ। फङ्गीले विभिन्न प्रकारका संक्रमणहरू निम्त्याउँछ, जस्तै कि एथलिट्स फुट, दाद जसलाई हामी रिङवर्म भन्छौँ, क्यान्डिडाइटिस, साथै यसले एलर्जी र दम आस्थमा पनि उत्पन्न गराउँछ। फङ्गीले बोट बिरुवाहरूलाई पनि रोग लगाउँछ र बालीहरूको नोक्सान पनि गर्छ। फङ्गी बोट बिरुवालाई लाग्ने प्रमुख रोगहरूको कारण हो, जस्तै आइरिस पोटेटो फ्यामिन गराउने ब्लाइट रोग है, यसले धान, गहुँ र फलफुल जस्ता बालीहरूमा क्षति पुर्याएर विश्व खाद्य सुरक्षामा असर पार्छ। फुड स्पोइलेज यानि कि यिनीहरूले खान पनि बिगार्छ। एस्परजिलस र पेनिसिलियम जस्ता ढुरीहरूले भण्डारा गरिएको अन्न र खाद्य पदार्थहरू बिगार्छन्। फङ्गीले विषाक्त पदार्थहरू यानि कि माइकोटोक्सिनहरू उत्पादन गर्छ, जसले मानवहरूलाई एकदमै क्षति पुर्याउँछ। मेटेरियलहरू सामग्रीहरूको पनि क्षति पुर्याउँछ, मेटेरियल ड्यामेजहरू पनि गर्छन् फङ्गीहरूले, जस्तै कि काठ, टिम्बरहरू नष्ट गर्ने, कपडा तथा कागजलाई क्षति पुर्याउने कामहरू गर्छन्। विशेष गरी ओसिलो ड्याम्प वातावरणहरूमा राखिएका चिजबिजहरूलाई यसले धेरै बिगार्छ। आजको यो रेडियो कार्यक्रममा हामीले ब्याक्टेरिया, भाइरस र फङ्गसको बारेमा कुराकानी गर्यौं। ती सूक्ष्म जीवहरू हाम्रो वरिपरि जताततै पाइन्छ। केही हाम्रो लागि उपयोगी हुन्छन् भने केहीले विभिन्न रोगहरू निम्त्याउन सक्छ। ब्याक्टेरियाले दही बनाउने, खाना पचाउने सहयोग गर्छ भने, तर केही ब्याक्टेरियाले टाइफोइड, क्षयरोग र हैजा जस्तो रोग पनि फैलाउँछ। त्यसै गरी भाइरस अत्यन्त साना प्याथोजेन्सहरू पार्टिकलहरू हुन्, जसले रुघाखोकी, डेङ्गु, कोरोना जस्ता गम्भीर रोगहरू निम्त्याउन सक्छन्। फङ्गसले पनि वातावरणमा महत्वपूर्ण भूमिकाहरू खेल्छ, तर कहिलेकाहीँ छाला सम्बन्धी संक्रमण र अन्य रोगहरूको कारण बन्न सक्छ। त्यसैले हामीले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न सफा वातावरणमा बस्ने, नियमित हात धुने, स्वस्थ खाना खाने र आवश्यक खोप लाउने बानी बसाल्नुपर्छ। रोगबाट बाँच्न सचेतना र सरसफाई सबैभन्दा ठूलो उपाय हो। सूक्ष्म जीवहरू सबै खराब हुँदैनन्, प्रकृतिको सन्तुलन कायम राख्नमा यी जीवहरूको धेरै महत्वपूर्ण भूमिका छ, तर हानिकारक जीवाणुबाट बाँच्न हामीले सधैँ सचेत र सावधान रहनुपर्छ। यही सुसन्देश सहित आजको कार्यक्रम यही समाप्त गर्दछौ। फेरि अर्को रोचक विषय सहित भेट हुनेछ। धन्यवाद।
1: भर्खरै प्रस्तुत थियो शिक्षा ज्योति कार्यक्रममा विज्ञानको पाठ, भाइरस, ब्याक्टेरिया अनि फङ्गस बारे। यस पाठलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका प्रवीणता भुजेलज्यूले। हवस्त श्रोता, अब शिक्षा ज्योति कार्यक्रमबाट
2: आकाशवाणी समाचार के साथ मैं शक्ति सिंह। भारत और इटली ने व्यापार, निवेश और आपूर्ति श्रृंखला की मजबूती के लिए भारत मध्य पूर्व यूरोप आर्थिक गलियारे को और अधिक विकसित करने पर सहमति जताई। एक संयुक्त बयान में प्रधानमंत्री नरेंद्र मोदी और इटली की प्रधानमंत्री जॉर्जिया मेलोनी ने इस गलियारे पर सहयोग करने की प्रतिबद्धता दोहराई। उन्होंने कहा कि वैश्विक व्यापार, संपर्क और समृद्धि को बढ़ावा देने में इस गलियारे में महत्वपूर्ण क्षमता है। प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि बातचीत और कूटनीति ही आगे बढ़ने का एकमात्र रास्ता है।
3: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली जॉइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
2: इटली की प्रधानमंत्री मेलोनी ने कहा कि दोनों देश इस गलियारे के विकास का मजबूती से समर्थन करते हैं। इस बीच प्रधानमंत्री नरेंद्र मोदी पांच देशों संयुक्त अरब अमीरात, नीदरलैंड, स्वीडन और नॉर्वे तथा इटली की सफल यात्रा के बाद स्वदेश लौट आए हैं। वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने कहा है कि दुनिया भारत

स्वागत है तय वादन तमाम श्रोताहरूलाई आकाशवाणी को खरसाङ केन्द्रमा श्रोताहरू अब पनि प्रस्तुत गर्नेछौ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। यस कार्यक्रम अन्तर्गत सुनाउनेछौ केही चलचित्रका गीतहरू।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो चलचित्र काला पत्थरबाट लता मंगेशकर र मोहम्मद रफीको आवाजमा। शब्द रचना थियो शायरको।

मजरू सुल्तानपुरी को शब्द अनिष्टी वर्मन को संगीत रचनामा कार्यक्रम को अंतिम गीत सुन्दै हुनुहुन्थ्यो चलचित्र विमानबाट मोहम्मद रफी र लता मंगेशकर को आवाजमा हस्त श्रोताहरू अहिलेलाई जय जवान कार्यक्रम यतिमा नै पूरा गरिन्छ।

0: So today we travel through love, heartbreak, and memory, through the music of John Mayer, through his songs that echo the message that all music ever needs is pure honesty. And with that, we come to the end of this delightful show. Thank you so much for choosing to spend your evening with me. This is Shraddha taking your leave, and I hope to catch you soon on another musical rendezvous. Until then, let the music linger in your hearts and do remain connected to Akashvani Khurshan for the news in Nepali that will be up in a while. Bye for now.
1: यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज भन्नुभयो, भारतले कृषि उत्पादन बढाएर खाद्य सुधारलाई सुदृढ पारेर र लाखौं किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएर विश्वलाई नयाँ उदाहरण प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई रोममा खाद्य तथा कृषि संगठन एफएओ एग्रिकोला मेडल प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै श्री चौहानले भन्नुभयो, यो सम्मान नयाँ भारतको बढ्दो प्रतिष्ठाको प्रतीक हो। उहाँले भन्नुभयो, विश्वले भारतको नीति, नेतृत्व र मानवीय दृष्टिकोणलाई सम्मान गर्दछ। उहाँले भन्नुभयो, यो पुरस्कार देशका मेहनती किसानहरूको कडा परिश्रमको प्रमाण हो। कृषि मन्त्रीले भन्नुभयो, सरकारले कोविड महामारीपछि लगभग 80 करोड मानिसहरूलाई विश्वको सबैभन्दा ठूलो खाद्य सुरक्षा कवर प्रदान गरेको छ र प्रधानमन्त्री किसान सम्मान निधि योजना मार्फत लाखौं किसानहरूलाई सहयोग प्रदान गरेको छ। रसायन नि पेट्रो रसायन विभागका सचिव तेजवीर सिंहले आज भन्नुभयो, भारतको रसायन क्षेत्र देशको व्यापक औद्योगिक विकासमा सहायक हो। यो क्षेत्रमा 2040 10 मिलियन रोजगार सृजित गर्ने क्षमता छ। श्री सिंहले नयाँ दिल्लीमा आयोजित इण्डिया स्पेसिलिटी केमिकल्स कन्क्लेभ 2026 सम्बोधित गर्दै यस्तो बताउनु भएको हो। उहाँले रसायन क्षेत्रको $1 ट्रिलियनको मूल्याङ्कनको लक्ष्यमा बल दिनुभयो। पश्चिम एसियामा चलिरहेको संकटमा श्री सिंहले भन्नुभयो, सरकारले रसायन क्षेत्रको कल्याणका लागि धेरै निवारक उपाय गरेको छ। उहाँले जिम्मेवार रसायन क्षेत्र परिस्थितिकी तन्त्र तयार गर्ने प्रतिबद्धतालाई दोहोर्याउनुभयो, जसले विकास अनि आत्मनिर्भर भारतको यात्रामा योगदान दिनेछ। एसोसिएसनद्वारा आयोजित यस सम्मेलनले रसायन क्षेत्रमा अवसरहरू अनि चुनौतीहरूमाथि चर्चाका लागि एक मञ्च प्रदान गरेको छ। यस सम्मेलनमा उद्योग जगतका नेताहरू, विशेषज्ञहरू, नीति निर्माताहरू अनि हितधारकहरूलाई भारतको विशिष्ट रसायन परिस्थितिकी तन्त्रको

0: पास हुँदै 20 जत्थाहरूमा प्रस्थान हुनेछ। प्रत्येक जत्थामा 50-50 यात्री हुनेछन्। यात्रा मार्ग अनि जत्थाको जानकारी यात्राको वेबसाइटमा उपलब्ध छ। चयन सम्बन्धी अधिसूचना चयनित भएका यात्रीहरूलाई एसएमएस अनि इमेलको माध्यमबाट पठाइएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले रञ्जित कुमार दासलाई आसाम विधानसभाको अध्यक्ष चयन हुनुभएकोमा बधाई दिनुभएको छ। श्री बिरलाले सोशल मिडिया पोस्टमा भन्नुभएको छ, श्री दासको विधायी मामिलामा व्यापक अनुभव अनि जनसेवाप्रति अटुट समर्पणले विधानसभाको प्रतिष्ठा अनि लोकतान्त्रिक परम्परालाई मजबुत गर्नेछ। 3 भारतीय सहित 274 पर्वतारोहीहरूले नेपालतर्फबाट माउन्ट एभरेस्टमा एक दिनमा सबैभन्दा अधिक आरोहणको विश्व रेकर्ड कायम गरेको छ। कीर्तिमान कायम गर्ने टीममा सामेल 3 भारतीय पर्वतारोहीहरू तुलसी रेड्डी पाल पुनुरी, सन्दीप अरे अनि अजय पाल सिंह धादिवाल रहेका छन्। नेपालका कामिरिता शेर्पाले पनि एक नयाँ कीर्तिमान बनाएका छन्। उहाँले 32 पटक माउन्ट एभरेस्टको शिखरमा चढेर आफ्नै पुरानो कीर्तिमानलाई पनि तोडेका छन्। यसैबीच नेपालकी लाग्पा शेर्पा 11 पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन्। शिक्षा मन्त्रालयले स्पष्ट गरेको छ, स्कूल प्रबन्धन समिति दिशानिर्देशन 2026 निजी गैर सहायता प्राप्त स्कूलहरूमा लागू हुँदैन, किनभने यी संस्थानहरूलाई आफ्नो खर्च पूरा गर्न सरकार या स्थानीय प्राधिकरणसित कुनै अनुदान प्राप्त छैन। हालैमा श्री प्रधानले सामुदायिक भागीदारी अनि स्कूल प्रशासनलाई मजबुत गर्ने उद्देश्यले नयाँ दिल्लीमा स्कूल प्रबन्धन समिति दिशानिर्देशन जारी गर्नुभएको थियो। मन्त्रालयले सोसियल मिडिया पोस्टमा यस्तो स्कूलहरू अनि स्थानहरूलाई अधिक पारदर्शिता, जवाबदेही अनि सहभागी प्रशासनलाई बढावा दिनका लागि स्कूल प्रबन्धन समितिहरू गठन गर्न प्रोत्साहन गरिने बताएको छ। गोवामा रेभोल्युसनरी गोवन्स पार्टी आरजीपीका संस्थापक अनि अध्यक्ष मनोज पवारले आज सक्रिय राजनीति छोड्ने अनि पार्टी प्रमुखको पदबाट हट्ने घोषणा गर्नुभएको छ। यो घोषणा पणजीस्थित पार्टी मुख्यालयमा आयोजित एक संवाददाता सम्मेलन अवधि गरियो, जसमा महासचिव विश्वेक नाइक अनि कोषाध्यक्ष अजय खोलकर सहित धेरै वरिष्ठ नेताहरू उपस्थित थिए। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा पुनः स्वागत जनाउँदै अब सुनाइरहेछौँ चलचित्रका गीत। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश।

श्रोताल्य प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो कवि कवि चलचित्रबाट लता मङ्गेशकर र मुकेशको आवाजमा। शब्द रचना थियो शायर लुधियानवीको, नि संगीत थियो खयामको। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ अघिल्लो कार्यक्रम गाउँले सभा।

0: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: ए कान्छी माया दिदी, धन माया दिदी, अघि नै आउनु भयो तपाईँहरू। नमस्कार।
3: हजुर हजुर, आइपुगे नि भाइले भाइलाई मेरो पनि नमस्कार।
2: हजुर हजुर, तिनैजना ठिक समयमा भेला भइएछ।
3: कोही कोही बेला त यसरी समयमै भेला हुनुपर्छ नि बिरे भाइ।
2: हो नि, अनि यसरी भेला भएपछि हामी सधैँ नै विभिन्न विषयहरूमा कुराकानी गर्छौँ
3: है। अनि
2: यहाँ धनमाया दिदीले विभिन्न कुराहरू सोध्नुहुन्छ के,
3: उहाँले त घरबाटै सम्झेर आउनुहुन्छ। आज म तपाईँहरूलाई यो प्रश्न राख्छु भनेर उहाँले सबै कुरो सोचेर आउनु भएको हुन्छ। हो नि कान्छी माई दिदी, ठिकै कुरा गर्नुभयो तपाईँले।
2: अनि आज चाहिँ के सोचेर आउनु भएको छ कुनी धनमाया दिदी?
3: ज्यूज्यू, मैले पनि सोचेर आएको छु। मेरो गाउँ घर सबैले नै मलाई यसो सभामा गएपछि पशुपालनमा धेरै कठिनाइहरू पर्छ, समस्या आइपर्छ, के कारणले गर्दा होला, त्यो समस्याको समाधानहरू हामीले के कस्तो प्रकारले गर्नुपर्ने हो, यसो सोधेर आउनुहोस् भनेर सबैले नै भनिपठाएको छ नि बिरे भाइ।
2: हो नि हो नि, ठिक कुरा सोचेर आउनु भएछ। किनभने नि अब पशुपालन भनेको सजिलो कुरो होइन, यसमा धेरै प्रकारको कठिनाई अथवा चुनौतीहरू छ के।
3: ए हजुर हजुर, ठिक कुरा गर्नुभयो।
2: अब यसलाई हल नगरीसम्म त हाम्रो आर्थिक आय त हुँदैन है।
3: ठिकै हो।
2: अब पशुपालनको कठिनाइहरूमा सबभन्दा पहिलो कुरो चाहिँ हो रोग व्याधिको समस्या।
3: हजुर,
2: अब तपाईँलाई थाहा भएकै कुरो है, पशुपालनमा विभिन्न प्रकारको संक्रमक सरुवा अथवा नसर्ने रोगहरू लाग्ने गर्छन्। अनि यो रोगहरू मध्ये सामान्य रोगहरू जस्तै खुरेत, भ्यागुते, बर्ड फ्लू, दुधे ज्वरो है, जुकाको समस्या, थुनेलो, छालाको रोग आदि आदि रोगहरू लाग्न सक्छ। अनि हामीले यो रोगहरूको समयमा उपचार गरेनौँ भने पशुहरू मर्न पनि सक्छन्। यसले गर्दाखेरि चाहिँ हामी कृषकलाई चाहिँ ठुलो आर्थिक नोक्सानी पनि बेहोर्नु पर्ने हुन्छ कि।
3: हजुर हजुर, हो नि।
2: अनि विशेष गरेर यो रोगहरू चाहिँ के कारणले लाग्छ भन्दाखेरि खोरको नियमित सरसफाई नगर्दा, पशुहरूलाई दूषित पानी दिँदाखेरि, अनि यसरी नै हामीले यिनीहरूलाई समयमै खोप नगर्दाखेरि चाहिँ रोगहरू लाग्ने अनि मर्ने पनि सम्भावना हुन सक्छ। अनि रोग लागेको पशुलाई हामीले अलग जग्गामा राख्नुपर्ने हुन्छ। खासमा चाहिँ
3: हजुर, सँगै सालेमाले गरेर राख्छौ नि त।
2: हजुर, यसो गर्दा चाहिँ विभिन्न प्रकारको रोगहरू लाग्न सक्छ।
3: अनि पशुपालन गर्दाखेरि यस्तो किसिमको रोगहरू लागिहाल्यो भने यसको समाधान चाहिँ के कस्तो प्रकारले गर्नुपर्छ होला नि?
2: यसको समाधानको निम्ति चाहिँ हामीले नियमित खोप लगाउने, खोर सफा राख्ने, अनि सबभन्दा पहिलो कुरो चाहिँ पशु चिकित्सकहरूको सल्लाह चाहिँ लिनुपर्ने झारफुक है, यताउतिमा चाहिँ विश्वास नगर्ने, अनि रोगी पशुलाई चाहिँ अलग राख्नुपर्छ। यो सब कुराहरूमा तपाईँले ध्यान दिनुभयो भने चाहिँ पशुलाई हतपत्त रोग लाग्दैन हौ धनमाया दिदी।
3: ए हजुर, राम्रो कुरा हो नि बिरे भाइ। अनि हामीले पशुपालन गरेर मात्र पनि हुँदैन होइन बिरे भाइ कान्छीमा दिदी। अब सन्तुलित खाना, चारो, पानी, दाना दिनु पर्यो, घाँस दिनु पर्यो, र यसमा चाहिँ के कठिनाई पर्छ होला नि कान्छीमा दिदी?
4: अब हेर्नुहोस् है धनमाया बहिनी, यो दाना र घाँसको अभाव यसमा चाहिँ के आउँछ भने अब पशुहरूको स्वास्थ्य राम्रो राख्न चाहिँ हामीले पोषणयुक्त आहार एकदमै पशुलाई दिनु पर्यो, एकदमै आवश्यकता छ। तर धेरै ठाउँमा हरियो घाँस तथा दानाको अभाव पनि हुन्छ। विशेष समस्या चाहिँ के छ भन्दाखेरि जाडो समयमा घाँसको कमी, चरण क्षेत्र एकदम घट्दै जाँदैछ होइन, कम्ती कम्ती हुँदैछ। पहिला पो अब चरण क्षेत्रहरू पनि ठुल्ठुलो थियो र हामीले त्यसमै छोडिदिन्थ्यौँ, तर अक्सल त घट्दै गएर हामीले घरमा नै बेसी बाँधेर राख्छौँ। त्यो भयो, अनि दानाको एकदमै महँगो भयो त्यसले गर्दा पनि हो। अनि यसको कारण चाहिँ के छ भन्दा हामीले दाना कम्ती दियौँ, नराम्रो दाना दियौँ भन्दाखेरि दुध उत्पादन त घट्ने नै भयो,
3: घट्छ नि।
4: अब दाना चाहिँ बेसी राम्रो दिएन, दुध चाहिँ खोजेर त भएन, त्यसले गर्दा हामीले दुध उत्पादनको लागि दाना पनि राम्रो दिनु पर्यो। अन्त अर्को कुरो चाहिँ पशु एकदमै दुब्लो हुन्छ दाना राम्रो दिएन भने,
3: हजुर।
4: र अर्को चाहिँ एउटा रोग लाग्ने सम्भावना पनि बढेर जान्छ, यो पनि हामीले याद गर्नु पर्यो। पशु पाल्छु मात्र भनेर हुँदैन, हामीले धेरै धेरै कुरोमा कठिनाइहरूको सामना पनि गर्नुपर्छ
3: हजुर र यसरी पशुपालनमा चाहिँ दाना पानी घाँसको अभावमा चाहिँ हामीले कसरी समाधान चाहिँ गर्नुपर्ने हो जान्नु पर्यो
4: हजुर यसमा चाहिँ के छ भन्दाखेरि हामीले अब घाँसमा आयो यो नेपियर भयो बाजरा भयो मकै हामी आफ्नै बारीमा रोपिहाल्छौँ यस्तो हामीले खेती गर्नु पर्यो यो घाँसको अनि साइलेज बनाउने जुन चाहिँ पोषणयुक्त दाना चाहिँ हामीले प्रयोग गर्नु पर्यो
3: ए हजुर हजुर र यहाँ कान्छी माइतीले पनि धेरै कुरा बताउनु भयो बिरे भाइ पशुपालनमा चाहिँ अझ अर्को चुनौती चाहिँ के छ होला नि
2: अर्को चुनौती भनेको आर्थिक समस्या हुन्छ के तपाईँलाई थाहा भएकै हो कि पशुपालन सुरु गर्न अघि धेरै पुँजीको आवश्यकता पर्छ
4: पैसा त चाहियो
2: जस्तै अब पशु किन्नु पर्यो खोर बनाउनु पर्यो दाना किन्नु पर्यो औषधिको खर्च लाग्यो होइन अनि धेरै कृषकहरूसँग पर्याप्त पैसा पनि हुँदैन
4: दुःखले गरिन्छ नि
2: अनि ब्याङ्कबाट ऋण लिन्छु भन्नु हुन्छ भने पनि अब ब्याङ्कबाट ऋण लिनु पनि धेरै कठिनाइ पर्छ अनि यसको परिणाम चाहिँ के हुन्छ भन्दा पशुपालन चाहिँ सानै स्तरमा सीमित हुनुपर्छ हामी अब पुँजी छैन भने है अनि आर्थिक समस्या हुँदा चाहिँ आधुनिक प्रविधिहरू छ नि जुन पशुपालनमा त्यसको प्रयोग गर्न सक्दैन है फेरि
3: आर्थिक समस्याको चुनौतीको समस्याको समाधान चाहिँ कसरी गर्नुपर्छ होला नि बिरे भाइ
2: अब यसको निम्ति चाहिँ हामीले सरकारी अनुदानहरू लिने के धनमा अब यसको निम्ति चाहिँ अब जान्ने व्यक्तिहरू है उनीहरूसँग जोगाजोग गर्नु पर्यो अनि सहकारी संस्थाहरूलाई चाहिँ अहिले फेरि ऋणहरू दिन्छ के अब गाउँ घरमा यस्तो सहकारी संस्थाहरू पनि खोल्यो भने चाहिँ राम्रो अनि ब्याज लिनु नै पर्यो अब पशुपालन गर्नु नै छ तपाईँलाई इच्छा छ भने है कम ब्याज ऋणको सुविधाहरू कहाँबाट दिँदैछ त्यतापट्टि चाहिँ हामीले ध्यान दिनु पर्यो धनमाइले
3: हजुर यहाँ बिरे भाइले पनि धेरै कुरोहरू बताउनु भयो पशुपालनमा चुनौती सम्बन्धी है कान्छी माइजीले
4: हजुर हजुर
3: र यो पशुपालनमा अझ अरू कुनै चुनौतीहरू छ बताइदिनुहोस् न
4: यसमा एउटा जुन चाहिँ कठिनाइ छ त्यो चाहिँ के छ आधुनिक प्रविधिको कमी हेर्नुहोस् अब धेरै कृषकहरूले अझै पुरानो परम्परागत जस्तो हामीले पहिला गर्थ्यौँ त्यस्तै तरिका पनि अप्नाइरहेको छ
3: हजुर हजुर
4: अनि समस्या चाहिँ कस्तो हुन्छ भन्दाखेरि जुन चाहिँ वैज्ञानिक व्यवस्थापनको कमी
3: हजुर
4: उन्नत खोरको अभाव दुध दुने आधुनिक उपकरण नहुनु उपकरण पनि त चाहियो होइन धनमाइ त्यसले उत्पादन पनि कम बनाउँछ अनि हामी समाधान तर्फ चाहिँ जानुको लागि चाहिँ के हुन्छ भने हामीले समाधान त लिनु पर्यो नि त
3: होइन यस्तो किसिमको चुनौतीको समाधान त लिनै पर्यो नि
4: हामीले ज्यू हुन्छ हामीले चाहिँ तालिम चाहिँ लिनै पर्यो कुनै पनि पशुपालन गर्छु भनेपछि हामीले तालिम लिएको राम्रो त्यसरी नै आधुनिक कृषि प्रविधि हामीले प्रयोग गर्नु पर्यो त्यसरी नै प्राविधिक शिक्षा पनि हुनु पर्यो पशु पाल्छु मात्र भनेर हुँदैन अब पशु पाल्नको लागि धेरै कठिनाइको समस्याहरू जुन चाहिँ पशुपालक दाजुभाइ दिदी बहिनीहरूले तर हामीले धेरै कुरो जानेको छौँ भने हामीले पशु पाल्दा के गर्नुपर्छ भनेर बुझेको छौँ भने हामीलाई त्यो कठिनाइहरू पनि सानै लाग्छ है पिरे भाइ
2: ठिक भन्नुभयो अनि त्यस्तै प्रकारले पशुपालनको चुनौतीहरूमा अर्को ठुलो चुनौती चाहिँ के छ भन्दाखेरि कतिवटा ठाउँमा सबै ठाउँमा त भन्दिनँ म पशु चिकित्सकको अभाव हुन्छ के धनमाया दिदी
3: ए हजुर हजुर
2: अनि यसले चाहिँ के समस्या हुन्छ भन्दाखेरि समयमा उपचार पाउँदैन आफ्नो पशु बिरामी हुँदाखेरि है औषधिहरू उपलब्ध हुँदैन टाढा जानुपर्ने अवस्था हुन्छ के
4: अब यो दुर्गम क्षेत्रहरूतिर त भनेको बेलामा पशु डाक्टर पाइँदैन त्यसले गर्दाखेरि अब त्यहाँदेखि त कति टाढो होला नि त पशु डाक्टरको अस्पताल पनि
2: यसको असर चाहिँ के हुन्छ भन्दा पशुको मृत्यु हुन सक्छ
3: है
2: दुध उत्पादनहरू अन्डा उत्पादनहरूमा कमी आउन सक्छ पशु चिकित्सकको जुन अभाव छ यो अभावको समाधानको निम्ति चाहिँ गाउँ स्तरमा पशु स्वास्थ्य केन्द्र हुन जरुरी छ मैले अघि पनि भनेको छ फेरि सबै ठाउँमा चाहिँ होइन नि यो समस्या
4: कतिवटा ठाउँमा
2: हजुर अनि पशु स्वास्थ्य कर्मीलाई तालिमहरू पनि दिन जरुरी हुन्छ यो चुनौती चाहिँ एकदमै महत्त्वपूर्ण चुनौती हो पशुपालनमा धनमाय दिदी
3: ठिकै कुरा गर्नुभयो बिरे भाइ
4: र त्यस्तै मलाई भन्नु मन लागेको अर्को कुरा चाहिँ के छ भन्दा नि धनमाय
3: बहिनी
4: अब हामीले सबै गर्यौँ है पशु पनि पाल्यौँ हामीले यहाँ बिरे भाइले भने जस्तै भयो पशुले पनि दुध दिनु थाल्यो मजाले घाँस दाना पनि एकदमै राम्रो भयो बस्नेको व्यवस्था पनि राम्रो भयो अनि त्यो दुध उत्पादन भएपछि हामीले चाहिँ कहाँ चाहिँ लानु पर्ने त? बजार व्यवस्थापन त हुनु पर्यो नि त. अब एउटा बजार व्यवस्थापनको पनि समस्या छ है हाम्रो गाईपालक दाजुभाइ दिदी बहिनीहरूलाई. जस्तो कि अब किसानले उत्पादन त गर्छ उचित मूल्य पाउँदैन, त्यो पनि एउटा दुःखको कुरो नै हुन्छ. अब यसले चाहिँ के समस्या निम्ताउँछ भन्दाखेरि यो बिचौलियाको नियन्त्रण बजारसम्म पुग्नुको लागि चाहिँ एकदमै कठिन.
3: हजुर हजुर.
4: बजारको मूल्यमा जुन चाहिँ हामीले दुधहरू ल्याउँछौँ त्यसमा घटबड है कम्ती पनि हुनसक्छ बेसी पनि हुनसक्छ, त्यो एउटा भयो.
2: अनि तपाईँले जुन यो बिचौलियाको नियन्त्रण भन्नुभयो नि,
4: ज्यू ज्यू,
2: यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब यदि तपाईँले दुध सिधै लगेर बजारमा बिक्री गर्नुभयो भने त त्यसको मूल्य बेसी पायो नि,
4: पायो.
2: तर बिचमा कसैलाई दिनु पर्यो है, मिडल म्यान भन्छ अङ्ग्रेजीमा है, उसले फेरि बजारको नियन्त्रण गरेर बेच्छ नि त.
4: बजार व्यवस्थापनको समस्याको समाधान चाहिँ कसरी गर्ने भन्दा नि धनमाई बहिनी, सहकारी मार्फत बिक्री पशुपालनको त्यसरी नै बजार विकास गर्यो भने चाहिँ हामीले आर्थिक जुन चाहिँ पशुपालनको समस्या चाहिँ समाधान हुन सक्छ है.
3: हजुर. त्यो बाहेक पनि अरू के कुरा छ होला नि बिरे भाइ?
2: अब यो पशुपालनमा धेरै अरू कठिनाइहरू पनि छ माया दिदी, तर यो कुराकानी गर्नुभन्दा पहिले चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौ, त्यसपछि रल कुराकानी गरौँ.
3: घाँटी पनि सुकेको जस्तो लाग्यो, एकछिन यहाँ चिया ल्याएको छु, यो चिया पिउँदै यसो घाँटी
4: गरौँ न.

0: लौदा अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ.
1: हजुर, आनन्दै आनन्द पो भयो त वीर भाइ. होइन, काम कुरोको मेलो पनि सरेको जस्तो पो लाग्यो त हौ मलाई त.
0: हो नि हो नि,
2: सर्छ नि. अब यसो चिया पिउँदै घाँटी सुकेको पनि यसो भिजेपछि त काम कुरोको मेलो सर्छ नि कान्छे माई दिदी.
1: ज्यू ज्यू हो नि.
0: अनि यहाँ आज धनमाया दिदीले पशुपालनमा के कठिनाइहरू छ भन्ने कुराहरू सोध्नु हुँदैछ. अघि गीत सुन्न अगाडि अझै धेरै कुराहरू सोध्नु हुँदै थियो है. अब यो पशुपालनमा अर्को समस्या अथवा चुनौती भनेको चाहिँ के छ भन्दाखेरि प्राकृतिक विपत्तिहरू हुन्छ नि धनमाया. कोही बेला अत्याधिक चिसो तथा गर्मीले पशुपालनमा चाहिँ ठुलो असर पर्छ के धनमाया दिदी.
2: हजुर, ठिकै हो वीर भाइ.
0: अनि यसले जुन बाढी पहिरो खडेरी चट्याङहरू जुन छ है, यसले चाहिँ के असर गर्छ भन्दाखेरि घाँसहरू नष्ट हुन्छ, पशुहरू बिरामी हुन सक्छ, होइन
2: हो नि,
0: खोरमा क्षति पनि पुग्छ है धनमाया दिदी.
2: ज्यू ज्यू हजुर.
0: अनि यो प्राकृतिक विपत्तिको जुन समस्या छ है, यसको समाधानको निम्ति चाहिँ हामीले सुरक्षित खोर निर्माण गर्नु पर्यो, सुरक्षित ठाउँमा के धनमाया दिदी, पहिरोहरू नजाने है त्यस्तो ठाउँमा चाहिँ हामीले खोर बनाउनु पर्यो.
2: हजुर.
0: अनि अब यस्तो प्रकारको विपदहरू आउँदाखेरि हामीले यसको व्यवस्थापन गर्ने योजना पनि बनाइराखेको हुनु पर्यो धनमाया दिदी. यसो हुँदा चाहिँ हामीले के गर्ने भनेर चाहिँ सोचिराख्नुपर्छ. अनि त्यसरी नै अर्को कुरो चाहिँ के भन्दाखेरि, अहिले त पशुको बिमाहरू पनि हुन्छ धनमाया दिदी कि, अनि पशुको बिमा पनि गरिराखेको छ भने चाहिँ राम्रो हो धनमाया दिदी.
2: हजुर हजुर, राम्रो कुरा हो नि वीर भाइ.
1: हजुर हजुर. पशुपालनको कठिनाइमा चाहिँ अर्को के छ भन्दाखेरि, मैले जानेको चाहिँ हाम्रो जुन चाहिँ पशुपालक दाजुभाइ दिदी बहिनीहरूले चाहिँ उन्न जातको पशु पाल्नुहुन्न उहाँले, र उहाँले चाहिँ अब जानेर बुझेर चाहिँ हामीले पशुपालकले चाहिँ उन्न जातको पशु चाहिँ पाल्नु पर्यो.
2: हजुर.
1: जसको उत्पादन पनि एकदम बेसी हुन्छ. अब नराम्रो खालके ब्रिडको हामीले पाल्यौँ भने त्यस्तै प्रकारको नै दुध हामीले कम पाउँछौँ, तर राम्रो खालके पाल्यौँ भने दुधमा पनि उत्पादन हुन्छ.
2: हजुर.
1: अनि कति चाहिँ अब के छ भन्दाखेरि, कम दुध दिने गाई हुन्छ, ढिलो बढ्ने बाख्रा हुन्छ,
2: ठिकै हो नि,
1: त्यस्तो हुन्छ नि. त्यसले गर्दा एकदम राम्रो खालके चाहिँ हामीले पाल्नु पर्यो. त्यसरी नै हाम्रो अर्को कठिनाइ, अब यसरी पाल्दा धेरै पशुपालन गर्दा कठिनाइहरू आउँछ, यसको समाधान पनि त हामीले जान्नु पर्यो. यो समाधान चाहिँ के छ भन्दाखेरि, उन्न जातको विकास, कृत्रिम गर्भधारण सेवा र प्रजनन व्यवस्था पनि एकदमै राम्रो हुनु पर्यो.
2: हजुर.
1: त्यसरी नै हामीले उन्नत जातको पशु पाल्नु पर्यो.
2: हजुर.
1: त्यो एउटा ध्यान राख्नुपर्ने कुरा छ. अनि हामीले कृत्रिम गर्भधारण चाहिँ पशुलाई गराउनु पर्यो.
2: हजुर दिदी.
1: अनि यसमा चाहिँ अर्को छ, प्रजनन व्यवस्था पनि हामीले राम्रो चाहिँ गर्नु पर्यो. त्यसो गर्यौँ भने यसको समस्याको समाधान चाहिँ हुन्छ.
2: त्यो यसरी धेरै ठाउँमा पशुपालन गरेपछि सरसफाइको समस्या पनि हुन्छ है, त्यो पनि यसो जान्न पर्यो वीर भाइ.
0: हो नि, ठिकै कुरा गर्नुभयो धनमाया दिदी. पशुपालनको चुनौतीहरूमा सरसफाइको समस्या पनि छ धनमाया दिदी. फोहोरमा चाहिँ रोग चाँडै फैलिन्छ. अनि यसले चाहिँ के समस्या हुन्छ भन्दाखेरि, गोबर व्यवस्थापन हुन सक्दैन, दुर्गन्ध फैलिन्छ, झिँगा तथा किराको उत्पादन बढ्छ. अनि यो सरसफाइको समस्याको समाधानको लागि चाहिँ हामीले के गर्ने हामी पशुपालकले भन्दाखेरि चाहिँ
2: जान्नु त पर्यो.
0: हजुर. दिनहुँ सरसफाइ चाहिँ गर्ने, खोर गोठ है त्यसरी नै. अनि गोबरको व्यवस्थापनको निम्ति चाहिँ गोबर ग्यासको उत्पादन गर्ने. अब कतिवटा त अब हामी बारीमा मलको रूपमा पनि प्रयोग गर्छौँ
2: है.
0: अब धेरै पशुपालन गर्दाखेरि चाहिँ अब मल धेरै उत्पादन हुन्छ. अनि त्यो मल त बारीमा प्रयोग गरेर पनि त भएन नि त फेरि है धनमाया दिदी.
2: हजुर, ठिकै कुरा हो नि.
0: त्यसको निम्ति चाहिँ गोबर ग्यास उत्पादन गर्ने. अनि त्यसरी नै खोर गोठ बनाउँदा चाहिँ
2: हजुर
0: यसको मलमूत्र बग्ने चाहिँ राम्रो निकास हुन्छ नि बनाउने के धनमाया दिदी. ढालु जमिन चाहिँ बनाएको छ भने चाहिँ मलमूत्र सोझै बगेर जान्छ नि त.
2: हजुर हजुर, हो नि वीर भाइ. अहिले त तपाईँहरूलाई थाहै छ वीर भाइ, कान्छी माई दिदी, पानी पर्ने बेलामा घाम लागेको हुन्छ, घाम लाग्ने बेलामा चाहिँ पानी परिरहेको हुन्छ,
1: त्यस्तै त्यस्तो भइरहेको.
2: अब यस्तोमा पनि त पशुपालन गर्नु त एकदम कठिनाइ नै पर्छ है. अनि यस्तो किसिमको जलवायु परिवर्तन भयो भने चाहिँ कसरी चाहिँ समस्याको समाधान चाहिँ गर्नुपर्ने हो.
1: जलवायु परिवर्तनको कारण र तापमान बढिरहेको कारण पनि पशुहरूमा धेरै कठिनाइको समस्याको समाधान गर्नु परिरहेको छ हाम्रो पशुपालक दाजुभाइ
2: बहिनीहरूले.
1: यस्तो हुँदा चाहिँ के असर पर्छ भन्दा, पशुहरूमा पशु तनाउमा पर्छ, अनि दुध उत्पादन पनि एकदमै घटेर जान्छ, र नयाँ रोगहरू फैलिन्छ है. र यो कठिनाइलाई चाहिँ हामीले कसरी समस्याको समाधान गर्नुपर्छ भन्दा चाहिँ वातावरण अनुकूल हामीले खोर बनाउनु पर्यो पशुलाई जस्तो चाहिन्छ त्यस्तै है पशु पालेको छौँ भने हामीले पशुलाई चाहिँ पर्याप्त मात्रामा पानी दिनु पर्यो र हरियाली एकदमै जुन चाहिँ संरक्षण चाहिँ हामीले जोगाएर चाहिँ राख्नुपर्छ।
2: हजुर हजुर दिदी, पशुपालन गरेपछि पनि धेरै चुनौतीहरू आइपर्दो रहेछ बिरेभाइ कान्छीमाई दिदी है। अब सबैजना विदेश लाग्छ पशुपालन गरेपछि त अब कसले हेर्ने घरमा है, यस्तो धेरै किसिमको चुनौती नै त आइपर्दो
1: आइपर्छ हो नि,
2: त्यो सम्बन्धी पनि बताइदिनुहोस् न बिरेभाइ।
0: ठिक कुरा गर्नुभयो धन्यवाद दिदी। अब हिजआज सबैजना विदेश पलायन भइसकेका छन् है, अनि यसो हुँदा चाहिँ हाम्रो गाउँघरमा श्रमिकहरूको अभाव हुन्छ के धन्यवाद दिदी। अनि यो हुँदा चाहिँ श्रमिकहरूको अभाव हुँदा चाहिँ पशुपालन गर्न गाह्रो हुन्छ, कामदारको खर्च बढ्ने हुन्छ है। अब धेरैजना श्रमिकहरू छ भने त कम्ती पैसामा पनि हुन्थ्यो नि, तर अब कम श्रमिकहरू हुँदा चाहिँ पैसा पनि बेसी दिनुपर्ने हुन्छ के।
2: अब घरमै पनि सबैजना काम गर्ने छ भने त कसैलाई पैसा दिएर बोलाउनु परेन, घरकै मान्छेले सबै गरिहाल्छ है।
0: हो नि हो नि, अनि यो श्रमिकहरूको अभावको समाधानको निम्ति चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ आधुनिक तरिकाले पशुपालन गर्ने के धनमा मसिनहरूको प्रयोग गर्ने, तपाईँले भने जस्तै परिवारको सदस्यहरू मिलेर काम गर्यो भने चाहिँ श्रमिकको अभावको चाहिँ पूर्ति हुन्छ हौ धनमा दिदी।
2: पक्का कुरा हो बिरे भाइ। पशुपालन गरेपछि अर्को किसिमको चुनौती पनि हामीले भोग्नु पर्दो रहेछ है। हजुर हजुर, जङ्गली जनावरको पनि पशुलाई खाइदिन्छ कि भन्ने डर, मान्छेले चोरिदिन्छ कि भन्ने डर, कोही समय त हराउँछ पनि है घरमा सबै आइपुग्दैन चरणमा छोडेको गाई बाख्राहरू सबै, त्यसलाई चाहिँ हामीले के कस्तो प्रकारले समाधान चाहिँ गर्नुपर्ने त्यो पनि त जान्नु पर्यो नि त।
1: हजुर हजुर धनमाया बहिनी, तपाईँको कुरो ठिकै हो। अब कोही बेला हामी यस्तो कठिनाइहरूको सामना पनि गर्नुपर्छ पशुपालकहरूले, जस्तो अब बथान छ भने त हामी त त्यसलाई छोडिदिन्छौँ चरणमा, त्यति बेला अब जङ्गली जनावरहरूले पनि कोही बेला खाइदिन्छ, कोही बेला चरणबाटै हराएर जान्छ, त्यो एउटा समस्या भइहाल्यो। अब विशेष गरी हाम्रो पहाडी क्षेत्रमा चाहिँ अहिले हामी देख्छौँ चितुवा बाघ भयो स्याल आदि यो जनावरहरूले बाख्रा तथा भेडालाई मारेर खाने पनि गरिरहेको देख्छौँ है। कतिको त अब चरमलाई छोडेको थियो बेलुका आएन भन्ने पनि भइरहेको छ। त्यसले गर्दा अब यसको जुन चाहिँ हामीहरू जुन चाहिँ कठिनाइको हामीले समस्याको समाधान गर्नुको लागि यो चोरी जङ्गली जनावरको डरको कारणले चाहिँ हामीले के गर्नुपर्छ भन्दा सुरक्षित खोर बनाउनु पर्यो।
2: हजुर,
1: त्यसरी नै हामीले पशुपालन गर्दा चाहिँ एकदमै चारैतिरबाट कस्तो प्रकारले सुरक्षित हुन्छ, जस्तै तार बार गरेर हुन्छ कि कसरी बारेर हुन्छ, त्यो प्रकारले चाहिँ हामीले पशुलाई चाहिँ पाल्न चाहिँ सक्छौँ है।
2: ज्यू हजुर हजुर,
0: हो नि। अब तपाईँले यदि पशुहरू चरणमा लाँदै हुनुहुन्छ भने है आफ्नो बारी त बार्नु सकिन्छ नि,
2: आफ्नो जग्गा एरिया त बार्नु सकिन्छ,
0: त्यस्तो प्रकारले चाहिँ समाधान गर्न सकिन्छ। अनि आज जुन तपाईँले प्रश्न गर्नुभएको थियो पशुपालनमा के कस्तो चुनौतीहरू हुन्छ, अनि हामीले जाने जति यसको समाधानहरू सम्बन्धी जानकारी गरायौँ, तपाईँले कुरा बुझ्नुभएछ धनमाया दिदी।
2: हजुर हजुर, धेरै राम्रोसँगले जानकारी दिनुभयो नि बिरे भाइ कान्छीमाई दिदी।
0: अनि यो सँगसँगै अर्को कुरा भन्न मन लागेको चाहिँ के भन्दाखेरि अब
2: भन्नुहोस् न। हजुर,
0: हिजआज अघि नै भनियो कि अब जलवायु परिवर्तन हुँदैछ है, अब सजिलैसँग घाँस दाना पाइँदैन, तर पशुपालन भनेको हाम्रो सम्पत्ति हो है, खेतीपाती भनेको हाम्रो सम्पत्ति हो नि त, यसलाई बढाएर लानुपर्छ के धनमाया दिदी।
2: ज्यू हजुर,
0: अनि पशुपालनबाट रोजगार सृजना हुन्छ, पोषण प्राप्त हुन्छ, आमदानी बढ्छ, जैविक मल पाइन्छ।
2: हजुर हजुर बिरे भाइ,
0: अनि पशुपालन र खेतीपाती चाहिँ हामीसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र हो, तर रोग दानाको अभाव आर्थिक समस्या बजारको कठिनाई अघि हामीले जुन प्राकृतिक विपत्तिहरू भन्यौँ त्यो कुराहरू चाहिँ पशुपालनमा चुनौतीहरू छन् क्या। यदि हामीले राम्रोसँग आधुनिक तरिकाले खेतीपाती गर्यौँ पशुपालन गर्यौँ भने चाहिँ धनमाया दिदी आयस्ता छ, नोक्सान चाहिँ छैन के धनमाया। अनि त्यस्तै प्रकारले हामीले पशुपालन गर्दाखेरि सरसफाइमा ध्यान दिनु पर्यो, त्यसलाई कुन कुन खोप लगाउनु पर्ने त्यो राम्रो ध्यान दिनु सक्यो भने चाहिँ आफ्नो पशु चाहिँ निरोगी हुन्छ,
2: फस्टाएर जान्छ है।
0: हो नि हो नि, अनि आज तपाईँलाई हामीले जुन पशुपालनमा चुनौती र यसको समाधान कसरी गर्नुपर्ने भन्ने विषयमा जानकारी गरायौँ, तपाईँले पनि कुरा बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो।
2: अब हेर्नुहोस् है, गाउँघरकोले पनि सबैले सभामा गएर यो सम्बन्धी चाहिँ सोधेर आउनुहोस् है धनमाया दिदी भनेर भन्नुभएको थियो, तपाईहरुले जे जति आज राम्रोसँगले जानकारी दिनुभयो यो सबै कुरा चाहिँ म उहाँहरुलाई चाहिँ सबै सुनाइदिन्छु।
0: हुन्छ हुन्छ धन्यवाद दिदी।
2: हजुर
0: अब हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिऊ न।
2: ए हुन्छ हुन्छ समय छ भने लु सुनाऊ
1: सुनाउन त।

0: बिरे भाइ धनभाइ बहिनी साह्रै आनन्द भयो, मानसिक आनन्द भयो। अब यसो गीत सुन्दा सुन्दै मलाई त लाग्यो जानी मेले मेसो पो गर्नुपर्छ होला है।
1: ए हजुर हजुर, लु समय भयो भने घटेर लगाऊ,
0: लगाऊ त लगाऊ, लु छाता धनभाइ बहिनी, लु जाउँ त,
1: लु हिँड्नुहोस् दिदी।

आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वेका प्रधानमन्त्री योनस गा स्तोरालाई आफ्नो भ्रमणको क्रममा अर्किड चित्रकला र अर्किड पेपरवेट उपहारमा दिनुभयो। सिक्किमका यी उत्कृष्ट कलाकृतिहरू पूर्वी हिमालयको असाधारण जैविक विविधताका उदाहरण हुन्। श्री मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्टन फ्रोस्टा डाटियारलाई पनि पर्वतारोही तेन्जिङ नोर्गेले प्रयोग गरेको आइस एक्सको प्रतिकृति उपहार स्वरूप दिनुभयो। गेजिङ जिल्लाको आफ्नो आधिकारिक भ्रमणको दोस्रो दिन सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले धेरै प्रमुख स्थलहरूको भ्रमण गर्नुभयो। स्थलहरूमा नोर्बुगाङको ऐतिहासिक करोनेशन थ्रोन अर्थात राज्याभिषेक सिंहासन र युक्साममा रहेको स्रोत रिकभरी अध्ययन केन्द्र, प्रगतिशील किसानको किवी फार्म, खेचेपरी बाँसघर आदि समावेश छन्। पछि पेलिङमा सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले राज्यपाल माथुरलाई स्वागत गरे। राज्यपालले यस क्षेत्रमा पर्यटक आगमन र स्थानीय पर्यटनसँग सम्बन्धित व्यवसायहरूको सञ्चालनको बारेमा सोधपूछ गर्नुभयो। पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य र उद्योग विभाग मन्त्री छिरिङ टी भुटिया गेजिङ जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूसँग दिनभरि राज्यपालसँगै थिए। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले संचार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त सुझावको आधारमा सिक्किमका 747 किलोमिटर राष्ट्रिय राजमार्गहरूको गुणस्तर तथा मरम्मत सम्भार प्रगति सम्बन्धी समीक्षा बैठक नयाँ दिल्लीमा सम्पन्न भएको बताउनु भएको छ। बैठकमा केन्द्रीय राज्यमन्त्री अजय टामटा, भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण, राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड, सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका अधिकारीहरू तथा ठेकेदारहरू उपस्थित थिए। बैठकमा समयमै कार्य सम्पादन, कड़ा गुणस्तर मापदण्डको पालना तथा उन्नत प्रविधिको प्रयोग मार्फत दिगो र प्रभावकारी राजमार्ग निर्माण सुनिश्चित गर्ने विषयमा जोड़ दिइयो, जसले आवागमन सुविधा, आर्थिक वृद्धि तथा यात्रुहरूको सुविधामा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। अधिकारीहरूलाई मनसूनको पूर्ण तयारी सुनिश्चित गर्न पूर्व सावधानीका उपाय अपनाउन तथा सड़क सुरक्षा र दीर्घकालीन मजबूती कायम राख्न सशक्त प्रतिक्रिया प्रणाली तयार राख्ने निर्देशन समेत दिइएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरण यूआईडीएआईले आज गान्तोकमा नयाँ आधार सेवा केन्द्र एएसके खोलेको छ। यूआईडीएआईद्वारा संचालित आधार सेवा केन्द्र अब विशाल मेगामार्ट गान्तोक नजिकै तादोङ बजारको भुइँतल्लामा सञ्चालनमा छ। यूआईडीएआई क्षेत्रीय कार्यालय गुवाहाटीका उप महानिर्देशक नाछान जिमिकले आज आधार सेवा केन्द्रको उद्घाटन गरे। यो केन्द्रले प्रतिदिन 250 आधार नामांकन र अध्यावधिक अनुरोधहरू प्रशोधन गर्न सक्छ। आधार सेवा केन्द्र सार्वजनिक विदा बाहेक हप्ताको सबै सातै दिन सञ्चालन हुन्छ, जसले गर्दा जनताले हप्ताको कुनै पनि दिन सेवाहरू लिन सक्नेछन्। आईसीएआर राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र पाकिमले आज पाकिम जिल्लाको लिंकेथाङ गाउँका किसानहरूका लागि मेरा गाउँ मेरा गौरव एमजीएमजी कार्यक्रम र पूर्वोत्तर पहाड़ बिउ वितरण गतिविधि आयोजना गरेको थियो। एमजीएमजी अन्तर्गत आईसीएआर र एनआरसीओ टोलीले जैविक खेतीको प्रवर्धन, खादको सन्तुलित प्रयोग, खादमा निर्भरता कम गर्न बाली योजना, वैज्ञानिक र प्रविधिमा आधारित दिगो खेती, जैविक विकल्प र एकीकृत पोषण व्यवस्थापनलाई समेट्ने तालिम र जागरूकता सत्रहरू सञ्चालन गर्यो। सत्रहरूको उद्देश्य स्थानीय किसानहरूलाई माटोको स्वास्थ्य सुधार गर्ने र लागत घटाउने अभ्यासहरूबारे बताउनु थियो। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले जिल्लामा लागू पदार्थ दुरूपयोग र सम्बन्धित मुद्दाहरूको रोकथामका लागि समन्वित प्रयासहरूलाई मजबूत पार्न र त्योबारे छलफल गर्न आज जिल्ला स्तरीय एनसीओआरडी अर्थात लागू औषध दुरूपयोग रोकथाम राष्ट्रिय समिति बैठकको अध्यक्षता गरे। बैठकमा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई सुनाइरहेका छौं आज बेलुकीका रल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरीमा आज लोकगीत सुनिन्छ सचिन गुरुङको स्वरमा। 7:15 रमला राईको स्वरमा आधुनिक गीत सुरसंगमा। 8:00 युवावाणी प्रस्तुत गर्नुहुनेछ पूरण राईले। यसबाहेक दिल्ली केन्द्रबाट रेले गरी सुनाउनेछौं स्पटलाइट 9:15 र बेलुकी 10:30 कार्यक्रम आजका फनकार। भोलिका हाम्रो अधिवेशन थालिनेछ बिहान 6:30 जाँदा गान्धी कथाबाट। 7:07 बिहानी सूचनामूलक कार्यक्रम अन्तर्गत खेतीपाती बारे सल्लाह। त्यसपछि सुन्नुहुनेछ आधुनिक गीत प्रमोद छेत्रीको स्वरमा। 7:15 सुन्न सक्नुहुनेछ भजन। 7:35 संगीत प्रभाव। सामूहिक समीक्षा 7:55 जाँदा बिहान 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको। विषयवस्तु रहनेछ बेन्जामिन फ्रैंकलिनको सफलताको कथा। प्रस्तुत गर्नुहुनेछ इशारा तामाङले। 8:40 लोकगीत बीरेन राईको शर्मा। 8:45 कार्यक्रम सन्दर्भ। केही चलचित्रका गीतहरू सुनाउनेछौ। 9:05 सन्देश प्रवाह। 10:05 हेलो खरसाङमा जानकारी पाउनुहुनेछ विविध विषयमाथि। साथै केही चलचित्रका गीतहरू पनि हजुरहरूलाई सुनाउनेछौ। 10:30 हाम्रो सरोकारमा विषय रहनेछ प्रकृतिप्रति हाम्रो जिम्मेवारी आजको समयको आवश्यकता। भोलि 22 तारिक 2026 दिन सीमा सुरक्षा बल बीएसएफले विज्ञान भवन नयाँ दिल्लीमा माननीय केन्द्रीय गृहमन्त्री श्री अमित शाहको गरिमामय उपस्थितिमा 23 अलंकरण समारोह र रुस्तमजी मेमोरियल व्याख्यान 2026 आयोजना गरिरहेको छ। यसको प्रत्यक्ष प्रसारण आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरेर सुनाउनेछौ भोलि पूर्वान्न 11:00। 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम प्रस्तुत गर्नुहुनेछ सलिजा छेत्रीले। तिब्बती कार्यक्रम 1:05। आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2:30 लोक अनि आधुनिक गीत सुन्न सक्नुहुनेछ। 2:55 सामूहिक समीक्षा। 3:00 फिल्मी गीतहरू। 3:20 कार्यक्रम विश्वमा हामी। 4:00 हजुरलाई सुनाउनेछौँ विविध कलाकारहरूका आवाजमा आधुनिक गीत। 7:30 कार्यक्रम शिक्षा ज्योति। यस कार्यक्रममा भोलि अनुशासन अनि आध्यात्मिकताले विद्यार्थीहरूको विकासमा प्रभावमाथि जानकारी दिनुहुनेछ प्रणीता मुखियाले। 5:07 जय जवान कार्यक्रम अन्तर्गत केही चलचित्रका गीतहरू। 5:30 इभिनिङ मेलोडी। 6:10 गाउँली सभा कार्यक्रम जसमा सुन्नुहुनेछ वार्तालाप कुपोषणमाथि। त्यसपछि यसमा अन्य विषयहरू पनि समावेश रहनेछ। 6:50 यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरीमा लोकगीत विविध शर्मा। 7:15 सुरसंगमा आधुनिक गीत विक्टर प्रधानको आवाजमा सुन्न सक्नुहुनेछ भुटानी कार्यक्रम। 7:45 युवानी कार्यक्रम कोशेली मैले मन पराएका गीतहरू राति 8:00। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 8:30 चर्चा चौधरी। स्पटलाइट 9:15 करेन्ट अफेयर्स 9:30 र राति 10:00 आजका फनकार। श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

0: अब केही क्षणमा सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गान तत्काल प्रभावले अनिवार्य गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका बंगलादेशी घुसपैठीहरूलाई अदालतमा पेश गर्नुको साटो सीधा सीमा सुरक्षा बललाई सुम्पनी निर्देश दिनुभएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। दार्जीलिङ लोकसभा सांसद राजु विष्टले 1 जुनदेखि रोहिणीको टोल ट्याक्स बन्द हुने घोषणा गर्नुभयो अनि अखिल भारतीय गोर्खा लिगका पूर्व अध्यक्ष स्वर्गीय मदन तामाङको 16 पुण्यतिथिको अवसरमा आईजीजीएफ भाजपा लगायत अन्यले श्रद्धाञ्जली अर्पण गरेको छ। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गान तत्काल प्रभावले अनिवार्य गरेको छ। यो आदेश मदरसा शिक्षा निर्देशालयद्वारा जारी गरिएको हो। अधिसूचना अनुसार यो निर्देश सरकारी मोडल मदरसाहरू, सरकारी सहायता प्राप्त मदरसाहरू, मान्यता प्राप्त गैर सहायता प्राप्त मदरसाहरू साथै अल्पसंख्यक मामिला अनि मदरसा शिक्षा विभाग अन्तर्गत सञ्चालित अनुमोदित शिशु शिक्षा केन्द्रहरू अनि माध्यमिक शिक्षा केन्द्रहरूमा लागू हुनेछ। अधिकारीहरूले बताए अनुसार यो कदमको उद्देश्य विभाग अन्तर्गत आउने सबै शैक्षणिक संस्थानहरूमा प्रार्थना सभाको प्रक्रियाहरूमा एकरूपता ल्याउनु हो। यस आदेशलाई लागू गर्न जिल्ला म्याजिस्ट्रेटहरू, स्कूलका जिल्ला निरीक्षकहरू अनि पश्चिम बंगाल मदरसा शिक्षा बोर्डलाई सूचना पठाइएको छ। यो घटनाक्रम राज्य सरकारद्वारा सबै सरकारी अनि सहायता प्राप्त स्कूलहरूमा वन्दे मातरम गान अनिवार्य गरिएको लगभग 1 सप्ताहपछि अघि आएको हो। यसैबीच यो कदम केन्द्र सरकारद्वारा राष्ट्रिय प्रतीकलाई सम्मानसित सम्बन्धित प्रावधानलाई अझ अधिक सुदृढ बनाउने प्रयासहरू बीच आएको हो। केन्द्र सरकारले राष्ट्रिय मानको अपमानको रोकथाम अधिनियम 1971 संशोधनको प्रस्ताव राखेको छ, जसमा वन्दे मातरममा बाधा हाल्न एक दण्डनीय अपराध बनाउन पनि सामेल छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका

0: बङ्गलादेशी घुसपैठीहरूलाई अदालतमा पेश गर्नुको साटो सिधा सीमा सुरक्षा बललाई सुम्पने आदेश दिनुभएको छ। हाउडामा एक आज आयोजित प्रशासनिक बैठकपछि मुख्यमन्त्रीले यस्तो मन्तव्य दिनुभएको हो। मुख्यमन्त्रीले भन्नुभयो, हाउडा रेल स्टेशन देशको सबैभन्दा व्यस्त रेलवे स्टेशनहरू मध्ये एक हो, जहाँ प्रतिदिन ठूलो संख्यामा यात्रीहरूको आवागमन हुने गरेको छ। यस्तोमा अवैध घुसपेटको पहिचान अनि निगरानीका लागि स्टेशन परिसरमा नजर राखिनु जरूरी छ। पुलिस आयुक्त अनि आरपीएफलाई निर्देश दिएको छ कि नागरिकता संशोधन कानून सीएए दायराभित्र नपर्ने कुनै पनि बङ्गलादेशी घुसपेठीहरू यदि हाउडा स्टेशनमा पक्रा परे उनीहरूलाई अदालत लाने कुनै आवश्यकता छैन। यस्ता घुसपेठीहरूलाई भोजन उपलब्ध गराएपछि सिधा पेट्रापोल सीमा अथवा बसिरहाट सीमा चौकी लैजान भनिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, प्रत्येक सप्ताह पक्राउ परेका घुसपेठीहरूको संख्याको विवरण पुलिस महानिर्देशकको माध्यमबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनु पर्नेछ। उहाँले बताए अनुसार केन्द्र सरकारको तर्फबाट यस सम्बन्धमा पछिल्लो वर्ष नै दिशानिर्देश जारी गरिएको थियो, तर पूर्ववर्ती राज्य सरकारले लागू गरेनन्। अब राज्यमा नयाँ सरकार बनिएपछि यी निर्देशहरूलाई प्रभावी गरिँदैछ। उल्लेखनीय छ, नागरिकता संशोधन अधिनियम अन्तर्गत बङ्गलादेश, पाकिस्तान अनि अफगानिस्तानबाट धार्मिक उत्पीडनका कारण भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी अनि इसाई समुदायका मानिसहरूलाई शरणार्थीको दर्जा दिइएको छ। केन्द्रीय गृह मन्त्रालयको अधिसूचना अनुसार 31 दिसम्बर 2024 भारत आएका यस्ता मानिसहरूलाई देशबाट निष्कासित गरिने छैन। राज्य सरकारको आग्रहमा केन्द्र सरकारको निर्णय अनुसार राज्यमा 20 जुनसम्म केन्द्रीय सुरक्षा बल रहनेछ। विधानसभा चुनाव सम्पन्न भएपछि पनि सरकारले केन्द्रीय सुरक्षा बललाई राज्यमा तैनात राखिराखेको छ। गत हप्ता राज्यको सुरक्षा व्यवस्थाको गहन समीक्षा गरिएको थियो। समीक्षापछि राज्यबाट चरणबद्ध रूपमा सुरक्षा बललाई हटाउने निर्णय लिएको थियो। यस अन्तर्गत 100 कम्पनीलाई पहिलो चरणमा राज्यबाट फर्काउने आदेश जारी गरिएको थियो, तर खबर अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीको आग्रहमा 20 जुनसम्म राज्यमा सीएपीएफको 500 कम्पनी तैनातको आदेश जारी गरिएको छ। केन्द्रीय गृह मन्त्रालयले दिएको आदेश अनुसार सीआरपीएफको 200, बीएसएफको 150, सीआईएसएफको 50, आइटीबीपीको 50 अनि एसएसबीका 50 कम्पनी राज्यमा कानून व्यवस्था बनाइराख्नका लागि 20 जुनसम्म राज्यमा तैनात रहनेछ। केन्द्रीय बलको तैनाथीमा उनीहरूको ट्रान्सपोर्ट अनि लजिस्टिकको जिम्मेवारी राज्य सरकारको हुनेछ। राज्य सरकारद्वारा कानून व्यवस्थाको मध्यनजर यसको माग गरिएको थियो। राज्यको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा पुनर्मतदान सम्पन्न भयो। 3 बजेसम्म 74.10% मतदान दर्ता गरियो। निर्वाचन आयोग अनुसार बिहान 7 बजेदेखि मतदाताहरूमा भारी उत्साह देखिएको थियो। अधिकांश मतदान केन्द्रहरूमा लामो लहर देखिएको थियो।
1: राज्यमा भारी गर्मी अनि उष्णतामा पनि ठूलो संख्यामा मतदाता बिहानदेखि नै मतदान केन्द्रहरूमा पुगेका थिए। महिला, युवा अनि बुजुर्ग मतदाताहरूको सक्रिय भागीदारी पनि देखिएको थियो। धेरै बुथहरूमा दिउँसोसम्म मतदाताहरूको भिड देखिएको थियो। पुनर्मतदानलाई शान्तिपूर्ण अनि निष्पक्ष सम्पन्न गर्न सम्पूर्ण विधानसभा क्षेत्रमा सुरक्षाको कडा व्यवस्था गरिएको थियो। केन्द्रीय बलको 35 कम्पनी तैनात गरिएको थियो, जबकि कुनै पनि आपात स्थितिसित जुझ्नका लागि 30 क्विक रेस्पोन्स टिमलाई सक्रिय राखिएको थियो। तथापि मतदानको सुरुवाती चरणमा तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानको घर नजिक स्थित केही बुथहरूमा पार्टी एजेन्टहरूको अनुपस्थितिको खबर आएको थियो। बताइएको थियो कि कम से कम 2 वटा बुथहरूमा तृणमूल एजेन्ट उपस्थित थिएनन्। उल्लेखनीय छ, 29 अप्रेलको दिन विधानसभा चुनावको दोस्रो चरणमा फाल्टा सीटमा इलेक्ट्रोनिक भोटिङ मसिनमा कथित गडबडी अनि धाँधलीको आरोपपछि निर्वाचन आयोगले सम्पूर्ण विधानसभा क्षेत्र पुनर्मतदान गराउने निर्णय लिएको थियो। यसैबीच तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानले मतदानको 48 घण्टा पहिले चुनावबाट हट्ने घोषणा गरेका थिए। तथापि निर्वाचन आयोगको नियम अनुसार उनको नाम अझै पनि इलेक्ट्रोनिक भोटिङ मसिनमा रहेको छ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।

0: अब तक इस योजना से 8 करोड़ 85 लाख से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् रहल समाचार। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले आज महत्वपूर्ण आदेश जारी गर्दै मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। अदालतले पीडितका परिवारको माग अनि आपत्तिहरूको जाँचका लागि 3 सदस्यीय विशेष जाँच दल गठित गर्न भनेको छ। यो दलले केन्द्रीय अन्वेषण ब्युरो सीबीआईको संयुक्त निर्देशकको नेतृत्वमा काम गर्नेछ। न्यायमूर्ति शम्पा सरकार अनि न्यायमूर्ति तीर्थकर घोषको खण्डपीठले अपराधको प्रकृति अनि समाजको सन्तुष्टिलाई ध्यानमा राख्दै यो आदेश दिएको हो। न्यायालयले सीबीआईलाई फेरि घटनास्थलको निरीक्षण गर्न, पीड़ितका परिवारसित बातचित गर्न तथा मामिलासित जोड़िएका सबै दस्तावेज, साक्ष्य अनि रेकर्डको गहन जाँच गर्न निर्देश दिएको छ। उच्च न्यायालयले स्पष्ट गरेको छ, मामिलाको अर्को सुनवाई 24 जुनमा हुनेछ। सोही दिन सीबीआईले अदालतमा आफ्नो प्रगति रिपोर्ट पेश गर्नुपर्नेछ। दार्जिलिङका 3 भाजपा विधायकलाई सम्बर्धना जनाइएको छ। सम्बर्धना कार्यक्रम भाजपा दार्जिलिङ जिल्ला कमिटीले आयोजना गरेको थियो। कार्यक्रममा दार्जिलिङ, खरसाङ र कालेबुङका विधायकहरू नोमन राई, सोनाम लामा र भरत छेत्रीलाई सम्बर्धना जनाइयो। कार्यक्रममा दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, भाजपाका दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा साथै मण्डल अध्यक्ष लगायत कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। यस अवसरमा दार्जिलिङ पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै एसआईआरमा नाम काटिएकाहरूको नाम जोड्ने काम तकनिकी विषय हो र यसका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भनिसकेको जानकारी सांसद राजु विष्टले दिनुभयो। दार्जिलिङका भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा पनि यहाँ उपस्थित थिए। श्री विष्टले पहाड़का 3 सीटमा भाजपा उम्मेद्वारलाई विजय बनाएकोमा पहाड़का जनतालाई धन्यवाद दिनुभयो। श्री विष्टले 1 जुनदेखि रोहिणीको टोल ट्याक्स बन्द गर्ने घोषणा पनि गर्नुभयो।
2: यो सुभाष घिसिङजीले बनाएको बाटो बुझ्नुभयो नि, अनि अहिलेसम्म जति टोल ट्याक्स भइसक्यो सालाना सायद केही 1-1.5 करोड रुपियाँमा उहाँहरूले यसको सौदा गरेका छन् या अथवा टेन्डर गरेर, अब त मिली भगत हो, टेन्डर हो, भगवान जानु, तर सबै त्यो कुरा म जान्दिनँ। 1 जुनदेखि रोहिणी टोल ट्याक्स बन्द। जनताका लागि म फेरि भन्न चाहन्छु, दार्जिलिङ पहाडका लागि भन्न चाहन्छु, 1 जुन 2026 रोहिणीको टोल ट्याक्स बन्द। कुनै प्रकारको वसुली त्यहाँनिर चल्दैन।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले यस वर्षको कैलाश मनसरोवर यात्राको यात्रीहरूको चयन गर्न कम्प्युटरबाट ड्र निकाल्नुभयो। यस वर्षको यात्रा जूनदेखि शुरू भएर अगस्तमा सम्पन्न हुनेछ। विदेश मन्त्रालयले एक बयानमा भनेको छ, निष्पक्ष अनि पारदर्शी कम्प्युटर आधारित चयन प्रक्रियाको माध्यमले 1000 यात्रीहरूको चयन गरिएको छ। यी यात्री लिपुलेक र नथुला पास हुँदै 20 जत्थाहरूमा प्रस्थान हुनेछ। प्रत्येक जत्थामा 50-50 यात्री हुनेछन्। यात्रा मार्ग अनि जत्थाको जानकारी यात्राको वेबसाइटमा उपलब्ध छ। चयन सम्बन्धी अधिसूचना चयनित भएका यात्रीहरूलाई एसएमएस अनि इमेलको माध्यमबाट पठाइनेछ। आज अन्तर्राष्ट्रिय चिया दिवस हो। यो दिवस संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनद्वारा मनाइने गरिन्छ। यस वर्षको विषय चियाको उपयोगितालाई बनाएर राख्नु, समुदायलाई समर्थन गर्न रहेको छ। यस दिवसको उद्देश्य मेहनती चिया श्रमिकहरूलाई उनीहरूको अधिकार प्रदान गर्नु र उनीहरूलाई जीवनलाई राम्रो बनाउनु हो। सुन्नुहोस् एक रिपोर्ट।
3: आज अन्तर्राष्ट्रिय चिया दिवस हो। भारतको संस्कृतिमा अनि घर घरको चौकामा शोभायमान चिया, भारतीय आत्माकै अस्मिता अनि चियाबारी देशको विरासत। एक कविको भनाई यस्तो छ आफ्नो रचनामा, गुड मर्निङ चियाबाट हुन्छ, घर घरमा उज्यालो चियाबाटै हुन्छ, एक कप तातो चियाको चुस्की अनि मेटिन्छ दिनभरिको थकान, मेटिन्छन् तृष्णा वितृष्णा सबै पलभरमा। दार्जीलिङ र नीलगिरीका गरा गरहामा उठ्छन् स्वरहरू गाउँदै हृदयमा स्पन्दित राख, पसिनाको धारा ललाटमा बोकेर पत्ती टिपिरहेकी तरुणी युवतीहरूका निश्चल मुस्कान, टोकरी बोकेर पालो पर्खँदै टौवा घरमा उभिएकी आमाको चौरेका अनुहार, दोहोरिरहन्छ पसिनाहरूमा चियाको इतिहास, दोहोरिरहन्छ श्रमिकहरूको अनवरत कठोर संघर्षको कथा। उषा किरण, प्रादेशिक समाचार एकांश, आकाशवाणी खरसाङ।
1: अखिल भारतीय गोर्खा लीगका पूर्व अध्यक्ष मदन तामाङको 16 पुण्यतिथिको अवसरमा इण्डियन गोर्खा जनशक्ति फ्रन्ट IGGF द्वारा

महिला मोर्चाका सदस्यहरूले स्वर्गीय मदन तामाङको शालिकमा पुगेर श्रद्धाञ्जली तथा भावपूर्ण समवेदना अर्पण गरे। उनीहरूले भारतीय गोर्खा समुदायप्रति मदन तामाङले पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै उनलाई सधैँ सम्मानका साथ सम्झिरहने धारणा व्यक्त गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दार्जीलिङ जजबजार स्थित केन्द्रीय पार्टी कार्यालयमा युवा शक्तिका केन्द्रीय समितिका नेतृत्व अनि सदस्यहरूसँग भेटघाट गरी पार्टीको भावी रणनीति अनि कार्यक्रमहरू विषयमा चर्चा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै श्री थापाले सभामा पहाड़को बदलिदो राजनैतिक परिवेशमा अब युवाहरूले पनि अग्रपंक्ति नेतृत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएको बताउनु भएको छ। पश्चिम बंगाल सरकारको मुख्य सचिव कार्यालयले सरकारी कर्मचारीहरूका लागि सूचना तथा मीडियासँग सम्बन्धित आचार संहिताबारे परिपत्र जारी गरेको छ। यो नियम अल इण्डिया सर्भिस, वेस्ट बेङ्गल सिभिल सर्भिस, पुलिस सर्भिस तथा राज्य सरकार अन्तर्गतका अन्य कर्मचारीहरूमा लागू हुनेछ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गाना तत्काल प्रभावले अनिवार्य गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका बंगलादेशी घुसपैठीलाई अदालतमा पेश गर्नुको साटो सीधा सीमा सुरक्षा बललाई सुम्पने निर्देश दिनुभएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले 1 जुन देखि रोहिणीको टोल ट्याक्स बन्द हुने घोषणा गर्नुभयो अनि अखिल भारतीय गोर्खा लीगका पूर्व अध्यक्ष मदन तामाङको 16 औं पुण्यतिथिको अवसरमा आईजीजीएफ भाजपा लगायत अन्यले श्रद्धाञ्जली अर्पण गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 मा पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट लोकलहरी कार्यक्रममा सुन्दै हुनुहुन्छ सचिन गुरुङको आवाजमा लोकगीत. अघिल्लो गीतको प्रस्तुति अघि हजुरहरूलाई यो सन्देश.
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी. सम्पर्क नम्बर 97333000090.

सचिन गुरुंग का आवाज में सुंदर हुनुहुन्थ्यो लोकगीत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब अघिल्लो प्रस्तुति कार्यक्रम सुरसंगम, यसमा आज हजुरहरूले सुन्नुहुनेछ रमला राईको आवाजमा केही आधुनिक गीत। हजुरहरूले हाम्रो कार्यक्रम आकाशवाणी दार्जीलिङ एफएम 110.2 मेगाहर्ज अनि न्यूज अन एयर एपबाट पनि सुन्न सक्नुहुनेछ।

सुरसङ्गम कार्यक्रममा श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो रमला राईको आवाजमा आधुनिक गीत संगीत रचना थियो सदीप चामलिङको. हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ. अब केही क्षणमा आकाशवाणीबाट समाचार गरेर सुनाउनेछौँ.

0: सथाली एतिन्जेल सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। सरकारले आश्वस्त गरेको छ देशमा काँचो तेल, पेट्रोल, डिजल, प्राकृतिक ग्यास अनि एलपीजीको पर्याप्त भण्डार छ अनि रिफाइनरी संयन्त्र मांगलाई पूरा गर्न आफ्नो पूर्ण क्षमताले काम गरिरहेको छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक संकटबीच भारतको सकल घरेलु उत्पाद जीडीपी 6.4% बढेर 6.5% भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यस वर्षको कैलाश मानसरोवर यात्राको यात्रीहरूको चयन गर्न कम्प्युटरबाट ड्र निकाल्नुभयो। साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्सले आज मुम्बईमा नेशनल स्टक एक्सचेन्जको भ्रमण गर्नुभयो अनि पारम्परिक घण्टी बजाउने रिवाजमा भाग लिनुभयो। मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्यप्रदेश अनि विदर्भमा भीषण लूको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सरकारले आश्वस्त गरेको छ देशमा काँचो तेल, पेट्रोल, डिजल, प्राकृतिक ग्यास अनि एलपीजीको पर्याप्त भण्डार छ अनि रिफाइनरी संयन्त्र मांगलाई पूरा गर्न आफ्नो पूर्ण क्षमताले काम गरिरहेको छ। एलपीजीको उत्पादन बढाएको छ अनि प्रतिदिन रिफाइनरी संयन्त्रमा लगभग 46,000-47,000 टन एलपीजीको उत्पादन भइरहेको छ। नयाँ दिल्लीमा पश्चिम एसियाको स्थितिमा मन्त्रालयहरूबीच भएको एक ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले भन्नुभयो, आपूर्ति स्थिर रहेको छ अनि सबै पेट्रोल पम्पहरूमा उपलब्धता सुनिश्चित गर्न कदम उठाएको छ। एलपीजीको आपूर्ति स्थिर छ अनि पछिल्लो 3 दिनमा 1,34,00,000 घरेलु एलपीजी सिलिन्डरहरूको डेलिभरी भएको छ, जबकि 1 मईदेखि हालसम्म वाणिज्यिक सिलिन्डरहरूको आपूर्ति 1,32,000 टन रहेको छ। प्राकृतिक ग्यासबारे उहाँले पीएनजी कनेक्सनहरूको विस्तार भइरहेको अनि मार्चदेखि हालसम्म 7,60,000 भन्दा अधिक घरहरूलाई जोडेको बताउनुभयो। आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज उपराष्ट्रपति भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेट गरेको छ। गरीब अनि वञ्चित पृष्ठभूमिका विद्यार्थीहरूलाई शैक्षणिक भ्रमणमा दिल्ली ल्याउने पहलको सराहना गर्दै उपराष्ट्रपतिले भन्नुभयो, यस्तो यात्राहरूले विद्यार्थीहरूलाई कक्षाभन्दा बाहिर सिक्ने अनि उनीहरूको दृष्टिकोणलाई व्यापक बनाउनमा मद्दत गर्नेछ। बातचित अवधि उपराष्ट्रपतिले विद्यार्थीहरूलाई आफ्नो वर्तमान आर्थिक स्थितिदेखि निराश नहुन सल्लाह दिनुभयो। उहाँले भन्नुभयो, शिक्षाले उनीहरूलाई जीवनमा सफलता प्राप्त गर्न सशक्त बनाउनेछ। उपराष्ट्रपतिले भन्नुभयो, सरकारी स्कूलहरूलाई अधिक महत्व दिनुपर्नेछ अनि उनीहरूलाई असल प्रदर्शन गर्न प्रोत्साहित गर्नुपर्नेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक संकटबीच भारतको सकल घरेलु उत्पाद जीडीपी 6.5% बढेर 6.5% भएको छ, जो 140 करोड भारतीयहरूको क्षमतालाई दर्शाउँदछ। नयाँ दिल्लीमा आयोजित अमेरिकन च्याम्बर अफ कमर्सको वार्षिक नेतृत्व शिखर सम्मेलनलाई सम्बोधित गर्दै श्री गोयलले भन्नुभयो, सरकारले यस स्थितिसित जुझ्नका लागि कैयौं कदम उठाइरहेको छ अनि सबै सरकारी विभागले समन्वयसित काम गरिरहेको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज नयाँ दिल्लीमा उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको गुणवत्ताको समीक्षा गर्नुभयो। यस अवधि श्री गडकरीले टिकाऊ अनि कुशल राजमार्ग अवसंरचना सुनिश्चित गर्न परियोजनाहरूलाई निर्धारित समयमा पूरा गर्न गुणवत्ता मानकहरूको कडाईले पालन गर्ने अनि उन्नत प्रौद्योगिकी अपनाउन भन्नुभएको छ। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज भन्नुभयो, भारतले कृषि उत्पादन बढाएर खाद्य सुरक्षालाई प्रबल पारेर र लाखौं किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएर विश्वमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई रोममा खाद्य तथा कृषि संगठन एफएओ एग्रिकोला मेडल प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै श्री चौहानले भन्नुभयो, यो सम्मान नयाँ भारतको बढ्दो प्रतिष्ठाको प्रतीक हो। उहाँले भन्नुभयो, विश्वले भारतको नीति, नेतृत्व र मानवीय दृष्टिकोणलाई सम्मान गर्दछ। उहाँले भन्नुभयो, यो पुरस्कार देशका मेहनती किसानहरूको कडा परिश्रमको प्रमाण हो। कृषि मन्त्रीले भन्नुभयो, सरकारले कोविड महामारीपछि लगभग 80 करोड मानिसहरूलाई विश्वको सबैभन्दा ठूलो खाद्य सुरक्षा कवर प्रदान गरेको छ र प्रधानमन्त्री किसान सम्मान निधि योजना मार्फत लाखौं किसानहरूलाई सहयोग प्रदान गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यस वर्षको कैलास मानसरोवर यात्राको यात्रीहरूको चयन गर्न कम्प्युटरबाट ड्र निकाल्नुभयो। यस वर्षको यात्रा जूनदेखि शुरू भएर अगस्तमा सम्पन्न हुनेछ। विदेश मन्त्रालयले एक बयानमा भनेको छ, निष्पक्ष अनि पारदर्शी कम्प्युटर आधारित चयन प्रक्रियाको माध्यमले 1000 यात्रीहरूको चयन गरिएको छ। यी यात्री लिपुक लेख र नाथुला पास हुँदै 20 जत्थाहरूमा प्रस्थान हुनेछ। प्रत्येक जत्थामा 50-50 यात्री हुनेछन्। यात्रा मार्ग अनि जत्थाको जानकारी यात्राको वेबसाइटमा उपलब्ध छ। चयन सम्बन्धी अधिसूचना चयनित भएका यात्रीहरूलाई एसएमएस अनि इमेलको माध्यमबाट पठाइनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। लोकसभा अध्यक्ष ओम बिरलाले रञ्जित कुमार दासलाई असम विधानसभाको अध्यक्ष चयन हुनुभएकोमा बधाई दिनुभएको छ। श्री बिरलाले सोशल मिडिया पोस्टमा भन्नुभएको छ, श्री दासको विदाई मामलामा व्यापक अनुभव अनि जनसेवाप्रति अटुट समर्पणले विधानसभाको प्रतिष्ठा अनि लोकतान्त्रिक परम्पराहरूलाई मजबुत गर्नेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तले आज घोषणा गरिन् कि 13 वर्षको लामो प्रतीक्षापछि मई 15 राजधानीमा ठूलो मात्रामा नयाँ राशन कार्ड जारी गर्ने प्रक्रिया पुनः शुरू भएको छ। मुख्यमन्त्रीले दिल्ली सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, दिल्ली सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको अन्त्योदय संकल्पको आधारमा सरकारी योजनाहरूको लाभ समाजको तल्लो तहमा रहेका साँच्चै खाँचोमा परेकाहरूसम्म पुग्ने कुरा सुनिश्चित गरि रहेको छ।
2: मुख्यमंत्री रेखा गुप्ता ने जानकारी दी कि ई डिस्ट्रिक्ट पोर्टल के माध्यम से नए राशन कार्ड और परिवार के सदस्यों के नाम जोड़ने के लिए ऑनलाइन आवेदन शुरू किए जा चुके हैं।
3: 15 तारीख से डिजिटल ई पोर्टल के माध्यम से हम नए राशन कार्ड के आवेदन ले रहे हैं और पूरी तरीके से पारदर्शी और डिजिटल व्यवस्थाएं हमने शुरू की है। मैं जरूर इस बात का जिक्र करना चाहूंगी कि हमने पूरी की पूरी राशन व्यवस्था को ही डिजिटलाइज किया है।
1: 3 भारतीय सहित 274 पर्वतारोहीले नेपालतर्फबाट माउन्ट एभरेस्टमा एक दिनमा सबैभन्दा अधिक आरोहणको विश्व रेकर्ड बनाएका छन्। कीर्तिमान कायम गर्ने टिममा सामेल 3 भारतीय पर्वतारोही तुलसी रेड्डीपाल पुनुरी सन्दीप अरे अनि अजय पालसिंह धालीवाल रहेका छन्। नेपालका कामी रीता शेर्पाले पनि एक नयाँ कीर्तिमान बनाएको छ। उहाँले 32 पटक माउन्ट एभरेस्टको शिखरमा चढेर आफ्नै पुरानो कीर्तिमान तोडेको छ। यसैबीच नेपालकी लाग्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छिन्। ग्रामीण विकास मन्त्रालयले आज एसियाई विकास ब्याङ्कका प्रतिनिधिमण्डलसित भूमि प्रशासन, डिजिटल भूमि अभिलेख आधुनिकीकरण अनि वाटरसेड विकासका क्षेत्रहरूमा सहयोगमा चर्चा गर्न एक बैठक गरेको छ। यस अवसरमा भूमि संसाधन विभागका सचिव नरेन्द्र भूषणले भन्नुभयो, विभागलाई

देशमा भूमि अभिलेख प्रबन्धन अनि भूमि प्रशासनको महत्वपूर्ण जिम्मेदारी सुम्पिएको छ। साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्सले आज मुम्बईमा नेशनल स्टक एक्सचेन्जको भ्रमण गर्नुभयो अनि पारम्परिक घण्टी बजाउने दिवसमा भाग लिनुभयो। यस अवसरमा उहाँले भन्नुभयो, साइप्रस भारत, युरोप अनि पूर्वी भूमध्य सागरको ठूलो भाग तथा मध्य पूर्व बीच एउटा स्वाभाविक प्रवेशद्वार हो। मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्य प्रदेश अनि विदर्भमा भीषण लूको रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा अनि चण्डीगढमा लूको स्थितिका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आज पन्जाब, बिहार, छत्तीसगढ, आन्ध्र प्रदेश, हिमाचल प्रदेश, ओडिसा, राजस्थान, तेलङ्गाना अनि उत्तराखण्डमा पनि लूको सम्भावना छ। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। सरकारले आश्वस्त गरेको छ देशमा काँचो तेल, पेट्रोल, डिजल, प्राकृतिक ग्यास अनि एलपीजीको पर्याप्त भण्डार छ। अन्य रिफाइनरी संयन्त्र मांगलाई पूरा गर्न आफ्नो पूर्ण क्षमताले काम गरिरहेको छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक संकटबीच भारतको सकल घरेलु उत्पाद जीडीपी 6.4% बढेर 6.5% भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यस वर्षको कैलाश मानसरोवर यात्राको यात्रीहरूको चयन गर्न कम्प्युटरबाट ड्र निकाल्नुभयो। साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्सले आज मुम्बईमा नेशनल स्टक एक्सचेन्जको भ्रमण गर्नुभयो अनि पारम्परिक घण्टी बजाउने रिवाजमा भाग लिनुभयो र मौसम विभागले भोलिसम्म उत्तर प्रदेश, मध्य प्रदेश अनि विदर्भमा भीषण लूको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:05 मिनटमा समाचारका साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

जीवन साँच्चै अनौठो यात्रा रहेछ। यहाँ मानिसहरू भेटिन्छन्, नजिकिन्छन्, केही समय हाम्रो जीवनको हिस्सा बन्छन् अनि बिस्तारै समयको भिडमा कतै हराउँछन्। तर अचम्म के छ भने सबै मानिसहरू हाम्रो साथमा रहँदैनन्, तर उनीहरूले छोडेका अनुभूतिहरू भने सधैँ हाम्रो मनमा बाँचिरहन्छ। पुरनसँग कार्यक्रम युवावाणीमा यहाँ सबैलाई स्वागत छ। आजको विषय रहेको छ स्मृतिमा बाँचेका मानिसहरू। कहिलेकाहीँ रातको कुनै शान्त समयमा अचानक कुनै पुरानो आवाज सम्झना आउँछ, कुनै नाम, कुनै मुस्कान, कुनै अधुरो संवाद, अनि हामी केही क्षणका लागि वर्तमानबाट टाढा पुग्छौँ। मन फेरि त्यही पुरानो समयतिर फर्किन्छ, जहाँ केही सम्बन्धहरू अझै अधुरा छन्, केही मानिसहरू अझै आफ्नै लाग्छन्, अनि केही क्षणहरू अझै मनभित्र जिउँदैछन्। प्रिय श्रोता मित्रहरू, मानिसहरू भन्छन् समयसँगै सबै कुरा बद्लिन्छ। हो, समय बद्लिन्छ, मानिसहरू बद्लिन्छन्, सम्बन्धहरूको दूरी बद्लिन्छ, तर केही स्मृतिहरू कहिले बद्लिँदैनन्। ती मनको कुनै शान्त कुनामा यत्तिकै बसेका हुन्छन्, न त पूर्ण रूपमा हराउँछन्, न त पूर्ण रूपमा फर्किन्छन्। हामी सबैको जीवनमा त्यस्ता केही मानिसहरू हुन्छन् जसलाई हामीले गुमाइसकेका हुन्छौँ, तर बिर्सन भने सकेका हुँदैनौँ। कसैले बाल्यकाल छोडेर गएको हुन्छ, कसैले माया, कसैले मित्रता, कसैले केवल एउटा अनुभूति, र सायद यही नै जीवनको सबैभन्दा गहिरो पक्ष हो। केही मानिसहरू वास्तविकतामा भन्दा बढी स्मृतिमा सुन्दर देखिन्छन्। त्यसैले आजको हाम्रो प्रस्तुति समर्पित छ ती सबै मानिसहरूलाई जो आज हाम्रो साथमा छैनन्, तर अझै पनि हाम्रो स्मृतिमा बाँचिरहेका छन्। आउनुहोस् श्रोता मित्रहरू, आज केही समयका लागि हामी आफ्ना पुराना दिनहरूमा फर्कौँ, केही अधुरा संवादहरू सम्झौँ, केही छुटेका अनुहारहरू महसुस गरौँ र मनभित्र

कृतिमा सधैँ बाँचेका हुन्छन्। जीवन अनौठो छ होइन र? हामी धेरै मानिसहरूलाई भेट्छौँ, कसैसँग केही दिनको सम्बन्ध हुन्छ, कसैसँग वर्षौँको, कसैले हाम्रो जीवनमा ठुलो प्रभाव छोड्छ, कसैले चुपचाप आएर चुपचाप नै हराउँछ। तर सबैभन्दा अचम्म त के हुन्छ भने समय बितेपछि हामीलाई उनीहरूको अनुहारभन्दा बढी उनीहरूले दिएको अनुभूति याद रहन्छ। कसैले खाना खायो भनेर सोधेको साधारण वाक्य पनि कहिलेकाहीँ यति गहिरो स्मृति बन्छ कि वर्षौँपछि सम्झदा पनि मन भारी हुन्छ। श्रोता साथीहरू, हामी सबैको जीवनमा त्यस्ता मानिसहरू हुन्छन् जसलाई हामीले कहिल्यै पूर्ण रूपमा बिर्सन सकेका हुँदैनौँ। सायद त्यो बाल्यकालको साथी हुनसक्छ जससँग अहिले सम्पर्क छैन, सायद त्यो शिक्षक जसले पहिलो पटक हामीलाई तिमी सक्छौ भनेर विश्वास दिलाएका थिए, सायद त्यो व्यक्ति जसलाई हामीले धेरै माया गर्यौँ तर समयले हामीलाई सँगै रहन दिएन। मानिसहरू टाढा जान सक्छन्, सम्बन्धहरू सकिन सक्छन्, तर स्मृतिहरू कहिले पूर्ण रूपमा मर्दैनन्। कहिलेकाहीँ एउटा गीतले नै पुरै अतीत फर्काइदिन्छ। तपाईँ कुनै क्याफेमा बसिरहनु भएको हुन्छ अनि अचानक बजेको गीतले तपाईँलाई वर्षौँ पछाडि पुर्याइदिन्छ। त्यो समय, त्यो मौसम, त्यो व्यक्ति, सबै कुरा फेरि मनमा जीवित हुन्छ अनि एकछिनका लागि तपाईँ वर्तमान बिर्सेर स्मृतिमा हराउनु थाल्नुहुन्छ। शरीरले समय पार गरिसकेको हुन्छ तर मन भने अझै केही पुराना क्षणहरूमा अड्किएको हुन्छ। सायद तपाईँले पनि अनुभव गर्नुभएको होला कि बिछोडहरूमा अन्तिम बिदाई हुँदैन, न झगडा हुन्छ, न कुनै ठुलो कारण, बस बिस्तारै कुराकानी कम हुँदै जान्छ, पछि कुरा गरौँला भन्ने वाक्य अन्तिम संवाद बन्न पुग्छ। अनि एक दिन हामी महसुस गर्छौँ कुनै समय हाम्रो दिनको हिस्सा भएको व्यक्ति अहिले केवल स्मृतिमा बाँचेको छ। तर अचम्म के छ भने वास्तविक जीवनमा नभएको त्यो व्यक्ति नै कहिलेकाहीँ मनभित्र सबैभन्दा धेरै उपस्थित हुन्छ। प्रिय श्रोता मित्रहरू, हामीमध्ये धेरै मानिसहरू वर्तमानमा भन्दा बढी स्मृतिसँग बाँचेका हुन्छौँ। बाहिरबाट हामी अगाडि बढिरहेको देखिन्छौँ तर मनभित्र भने केही अधुरा संवादहरू अझै चलिरहेको हुन्छन्, केही प्रश्नहरू अझै अनुत्तरित छन्, केही मानिसहरूलाई हामीले रोक भन्न सकेनौँ, कोहीलाई नजाऊ भन्न सकेनौँ, अनि अहिले ती सबै भावनाहरू स्मृतिको रूपमा मनमा बसेका छन्। यहाँहरूले बाल्यकाल सम्झिनुहुन्छ? त्यो निश्चिन्त हाँसो, सानो कुरामा खुसी हुने बानी, आमाले कराएर घर बोलाएको आवाज, बुवाको काँधमा बसेर संसार हेरेको अनुभव, आज ती क्षणहरू कहाँ छन्? समय धेरै अगाडि बढिसकेको छ तर ती दिनहरू अझै हाम्रो स्मृतिमा त्यत्तिकै ताजा छन्। सायद यही कारणले मानिसहरू उमेर बढ्दै जाँदा बढी भावुक हुँदै जान्छन्, किनकि उनीहरू बुझ्न थाल्छन् जीवनमा सबै कुरा फर्केर आउँदैन। रातको समयमा स्मृतिहरू झन् धेरै बोल्छन्। दिनभरि व्यस्त भएको मन जब शान्त हुन्छ तब पुराना अनुहारहरू बिस्तारै आँखा अगाडि आउन थाल्छन्। हामी कसैलाई सम्झेर मुस्कुराउँछौँ, कसैलाई सम्झेर आँखा रसाउँछौँ अनि त्यो क्षणमा महसुस हुन्छ मानिसहरू वास्तवमै हराउँदैनन्, उनीहरू केवल वास्तविकताबाट स्मृतिमा सर्छन्। तर श्रोता मित्रहरू, स्मृतिको अर्थ केवल दुःख होइन, स्मृतिले हामीलाई बाँच्न पनि सिकाउँछ, किनकि कुनै समय कसैले हामीलाई माया गरेको थियो, कसैले हाम्रो लागि समय निकालेको थियो, कसैले हाम्रो जीवनमा सुन्दर क्षणहरू छाडेका थिए। आज उनीहरू साथमा नभए पनि उनीहरूले दिएको अनुभूति हाम्रो जीवनको हिस्सा बनेको छ र सायद यही कारणले हामी अझै भावुक हुन्छौँ, अझै सम्झिन्छौँ, अझै केही मानिसहरूलाई मनको एउटा कुनामा सुरक्षित राख्छौँ। जीवन यही त हो, केही भेटहरू, केही बिछोडहरू अनि धेरै स्मृतिहरू।

हामी सबै कसै न कसैको स्मृतिमा बाँचेका छौँ र कसै न कसैलाई आफ्नो स्मृतिमा बचाएर आएका छौँ। त्यसैले यदि आज तपाईँको मनमा पनि कुनै पुरानो अनुहार आएको छ भने उसलाई बिर्सन खोज्ने होइन, एकपटक मुस्कुराएर सम्झिने, किनकि केही मानिसहरू वास्तविकताभन्दा बढी सुन्दर स्मृतिमा देखिन्छन्। कहिलेकाहीँ हामी आफैलाई बलियो देखाउन यति धेरै प्रयास गर्छौँ कि भित्र लुकिरहेको भावनालाई स्वीकार गर्नै बिर्सन्छौँ। हामी भन्छौँ अब केही फरक पर्दैन, सब बिर्सिसके, अब सम्झिन्न। तर सत्य के हो भने मनले कहिले पूर्ण रूपमा बिर्सदैन। केही मानिसहरू हाम्रो जीवनबाट गएपछि पनि उनीहरूले बनाएको खालीपन लामो समयसम्म रहिरहन्छ। त्यो खालीपन देखिँदैन तर महसुस भने हरेक शान्त क्षणमा हुन्छ। सायद तपाईँले पनि यस्तो अनुभव गर्नुभएको होला, कुनै भिडभाड ठाउँमा हुँदा पनि अचानक एक्लोपन महसुस भएको, वरिपरि धेरै मानिसहरू हुँदा पनि मनले एउटा विशेष व्यक्तिको अनुपस्थिति खोजिरहेको, किनकि केही सम्बन्धहरू केवल उपस्थितिमा होइन अनुभूतिमा बाँधिएका हुन्छन्। जब त्यो अनुभूति हराउँछ तब संसार उस्तै भए पनि जीवन अलि फरक लाग्न थाल्छ। जीवनमा केही मानिसहरू यस्ता हुन्छन् जसले हामीलाई परिवर्तन गरेर जान्छन्। उनीहरू सधैँका लागि हाम्रो साथमा बस्दैनन्, तर उनीहरूले सिकाएका कुरा, दिएका माया, दिएको पीडा सबैले हामीलाई नयाँ मानिस बनाउँछ। कहिलेकाहीँ त हामी आफैलाई ऐनामा हेर्दा पनि सोच्न थाल्छौँ, म पहिले जस्तो किन छैन, अनि बिस्तारै बुझ्न थाल्छौँ समयले मात्र होइन मानिसहरूले पनि हामीलाई बदल्ने रहेछ। प्रिय श्रोता मित्रहरू, सबैभन्दा गाह्रो कुरा के हुन्छ थाहा छ? कुनै व्यक्तिलाई बिर्सनु होइन, बरु उसँग जोडिएका बानीहरूबाट बाहिर निस्कनु। हरेक खुसीको खबर सुनाउँदा सबैभन्दा पहिले सम्झिने व्यक्ति अचानक अपरिचित बन्नु, राति सुत्यौँ भनेर एउटा सानो म्यासेजको बानी हराउनु, कुनै ठाउँमा पुग्दा ऊ भएको भए कस्तो हुन्थ्यो होला भन्ने सोच आउनु, यी साना कुराहरू नै हुन् जसले स्मृतिलाई जिउँदो राख्छन्। हामी प्रायः सोच्दछौँ समयले सबै कुरा निको बनाइदिन्छ, तर वास्तवमा समयले घाउ मेटाउँदैन, केवल बाँच्न सिकाउँछ। केही सम्झनाहरू कहिले हराउँदैनन्, बस हामी तिनीसँग बाँच्न सिक्छौँ। पहिले जुन कुरा सम्झिँदा आँसु आउँथ्यो, समयपछि त्यही कुरा सम्झिँदा हल्का मुस्कान आउन थाल्छ, अनि त्यही परिवर्तनलाई सायद परिपक्वता भनिन्छ। श्रोता मित्रहरू, स्मृतिमा बाँचेका मानिसहरू कहिलेकाहीँ हाम्रो कमजोरी पनि बन्छन् अनि शक्ति पनि, किनकि उनीहरूले हामीलाई भावुक बनाउँछन् तर संवेदनशील पनि बनाउँछन्। कसैको अनुपस्थितिले नै कहिलेकाहीँ हामीलाई सम्बन्धको मूल्य सिकाउँछ। कसैलाई गुमाएपछि मात्र हामीले उसलाई कति धेरै महसुस गर्थ्यौँ भन्ने बुझिन्छ। र एउटा सत्य के पनि हो भने हामी सबै कसै न कसैको स्मृति बन्ने यात्रामा छौँ। एक दिन हाम्रो आवाज पनि कसैको मनमा मात्रै बाँकी रहनेछ। हाम्रो साथ, हाम्रो व्यवहार, हाम्रो माया कसैको स्मृतिमा जीवित रहनेछ। त्यसैले सायद जीवनमा सबैभन्दा ठुलो कुरा धेरै समय सँगै हुनु होइन, बरु कसैको मनमा सुन्दर सम्झना बनेर बस्न सक्नु हो। त्यसैले प्रिय श्रोता मित्रहरू, यदि तपाईँको जीवनमा अझै पनि केही प्रिय मानिसहरू छन् भने उनीहरूलाई समय दिनुहोस्, मनको कुरा भन्नुहोस्, माया व्यक्त गर्न नडराउनुहोस्, किनकि जीवन धेरै लामो छैन र समय धेरै स्थिर छैन। आज हामीसँग भएका मानिसहरू भोलि केवल स्मृतिमा पनि सीमित हुन सक्छन्। कहिलेकाहीँ पुराना स्मृतिहरूले मन भारी बनाउँछन् भने कहिलेकाहीँ त्यही स्मृतिहरूले फेरि बाँच्ने कारण पनि दिन्छन्, किनकि केही मानिसहरू टाढा गए पनि उनीहरूले छोडेका अनुभूतिहरूले हाम्रो जीवनलाई अझै न्यानो बनाइरहेका हुन्छन्। सायद त्यसैले स्मृतिमा बाँचेका मानिसहरू कहिले पूर्ण रूपमा हराउँदैनन्, उनीहरू हाम्रो मनको कुनै शान्त कुनामा सधैँ जीवित रहन्छन्। र श्रोता मित्रहरू, जीवनको एउटा अनौठो सत्य के पनि हो भने हामी कहिलेकाहीँ वर्तमानभन्दा बढी अतीतसँग कुरा गरिरहेका हुन्छौँ। बाहिरबाट हामी सामान्य दिनहरू बिताइरहेका हुन्छौँ, मानिसहरूसँग हाँसिरहेका हुन्छौँ, आफ्नो काममा व्यस्त देखिन्छौँ,
तर भित्र कतै मनले पुराना दिनहरू दोहोऱ्याइरहेको हुन्छ। केही सम्झनाहरू यस्ता हुन्छन् जसलाई हामी चाहेर पनि मनबाट हटाउन सक्दैनौँ, किनकि ती केवल घटना होइन, ती हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको हुन्छ। कहिलेकाहीँ हामी पुराना म्यासेजहरू पढ्छौँ, पुराना फोटोहरू हेर्छौँ अनि आफूलाई नै सोध्छौँ कि साँच्चै यति धेरै परिवर्तन भइसक्यो। एक समय दिनरात कुराउने मानिस आज केवल कन्ट्याक्ट लिस्टमा नाम बनेर बसेको हुन्छ। एक समय बिना कारण हँसाउने व्यक्ति आज केवल स्मृतिको कारण आँखा रसाउने कारण बनेको हुन्छ। समयले सम्बन्धहरू बदल्दो रहेछ, तर मनलाई बुझाउन धेरै समय लाग्दो रहेछ। प्रिय श्रोता मित्रहरू, हामी सबैसँग केही अधुरा कथाहरू छन्। कसैसँग अधुरो प्रेम, कसैसँग अधुरो मित्रता, कसैसँग अधुरो सम्वादहरू, र ती अधुरोपनहरूले नै कहिलेकाहीँ मानिसलाई सबैभन्दा धेरै सताउँछन्। किनकि पूर्ण भएको कुरा बिस्तारै सकिन्छ, तर अधुरा कुरा मनमा सधैँ बाँकी रहन्छन्। त्यसैले त केही मानिसहरू हाम्रो जीवनबाट गएपछि पनि उनीहरूसँग जोडिएका यदिहरू कहिले समाप्त हुँदैन। यदि त्यो दिन मैले रोकिदिएको भए, यदि मैले आफ्नो मन खोलेर भनेको भए, यदि हामी अलि बढी बुझ्ने भएको भए, यस्ता प्रश्नहरू धेरै मानिसहरूको मनमा वर्षौँसम्म बाँचिरहन्छन्। तर जीवनले सबै प्रश्नहरूको उत्तर दिँदैन। केही कुरा केवल महसुस गर्नुपर्ने रहेछ, बुझ्न होइन। श्रोता मित्रहरू, मानिसहरू भन्छन् अगाडि बढ, तर कसैले यो सोध्दैनन् कि अगाडि बढ्दा कति कुरा पछाडि छोड्नु पर्यो। कहिलेकाहीँ अगाडि बढ्नु भनेको खुसी हुनु होइन, केवल आफूलाई सम्हाल्नु हो, किनकि जीवन कसैको अनुपस्थितिमा रोकिन्न, तर मन भने केही समय त्यही अड्किरहन्छ। सायद तपाईँले पनि कुनै रात यस्तो महसुस गर्नुभएको होला जहाँ अचानक मन धेरै भरिएको हुन्छ तर कारण स्पष्ट हुँदैन। त्यो भावना वास्तवमा पुराना स्मृतिहरूको आवाज हो। मनभित्र थुप्रिएका ती क्षणहरू, ती मानिसहरू, ती अधुरा कुराहरू सबै मिलेर एक प्रकारको मौनता बनाउँछन्, अनि त्यो मौनताले कहिलेकाहीँ शब्दभन्दा धेरै बोल्छ। तर प्रिय श्रोता मित्रहरू, स्मृतिहरूसँग बाँच्नु नराम्रो होइन, किनकि यदि हामी कसैलाई सम्झिरहेका छौँ भने यसको अर्थ त्यो सम्बन्ध कहिले पूर्ण रूपमा मरेको छैन। कसैले हाम्रो जीवनमा साँच्चै अर्थ राखेको थियो, कसैले हाम्रो मन छोएको थियो, र जीवनमा सबैभन्दा सुन्दर कुरा नै सायद यही हो। समय बितेपछि पनि केही मानिसहरू हाम्रो भावनामा जीवित रहनु। हामीले जीवनमा धेरै मानिसहरू भेट्नेछौँ। केही आउँछन् सिकाउन, केही आउँछन् साथ दिन, केही आउँछन् घाउ दिन, अनि केही यस्ता पनि हुन्छन् जो केवल स्मृति बन्नका लागि आउँछन्। तर उनीहरूको भूमिका सानो हुँदैन, किनकि कहिलेकाहीँ स्मृतिमा बाँचेका मानिसहरूले नै हाम्रो जीवनको सबैभन्दा गहिरो अध्याय लेखेका हुन्छन्। अनि अन्त्यतिर पुग्दा सायद हामी सबैले एउटा कुरा बुझ्नेछौँ, मानिसहरू सधैँ हाम्रो जीवनमा रहँदैनन्, तर उनीहरूले दिएका अनुभूतिहरूले हामीलाई जीवनभर साथ दिन्छन्। त्यसैले यदि आज तपाईँको मनमा पनि कुनै पुरानो नाम आइरहेको छ भने त्यसलाई हटाउन नखोज्नुहोस्, बरु शान्तसँग सम्झिनुहोस्, किनकि केही मानिसहरू फर्केर आउँदैनन्, तर उनीहरूको सम्झना भने जीवनभर हाम्रो साथमा हिँडिरहन्छ। प्रिय श्रोता मित्रहरू, आजको यो यात्रामा हामीले धेरै अनुहारहरू सम्झियो होला। केही मानिसहरू जसले हाम्रो जीवनमा खुसी ल्याए, केही जसले पीडा दिए, र केही जसले केवल स्मृति बनेर पनि हाम्रो जीवनमा गहिरो प्रभाव छोडेर गए। जीवनमा सबै कुरा सधैँका लागि रहँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ। समय बगिरहन्छ, परिस्थितिहरू बत्तिरहन्छन्, मानिसहरू टाढिँदै जान्छन्, तर एउटा कुरा कहिले समाप्त हुँदैन, त्यो हो अनुभूति। किनकि कसैले दिएको माया, आत्मीयता, साथ वा पीडा, यी सबै कुरा मनले वर्षौँसम्म बोकेर हिँडिरहेको हुन्छ। श्रोता मित्रहरू, कहिलेकाहीँ हामी सोच्दछौँ किन केही मानिसहरू यति धेरै याद आउँछन्। सायद त्यसको उत्तर धेरै सरल छ, किनकि उनीहरूले हाम्रो जीवनमा केवल समय बिताएका थिएनन्, उनीहरूले हाम्रो मन छोएका थिए, र मन छोएका मानिसहरू कहिले पूर्ण रूपमा हराउँदैनन्।
उनीहरू कुनै गीतमा भेटिन्छन्, कुनै मौसममा भेटिन्छन्, कुनै पुरानो फोटोमा भेटिन्छन्, अनि कहिलेकाहीँ एकान्त रातको मौनतामा पनि भेटिन्छन्। प्रिय श्रोता साथीहरू, यदि आज तपाईँको मनमा पनि कुनै पुरानो नाम आइरहेको छ भने त्यसलाई कमजोरी नसम्झिनुहोस्, किनकि सम्झन सक्नु भनेको अझै पनि तपाईँभित्र भावना जीवित छन् भन्ने प्रमाण हो। आजको संसारमा जहाँ मानिसहरू भावनाभन्दा बढी अभिनय गर्न थालेका छन्, त्यहाँ कसैलाई मनदेखि सम्झन सक्नु आफैमा एउटा सुन्दर कुरा हो र सायद जीवनको अन्त्यमा हामीसँग बाँकी रहने कुरा पनि यही हो। केही सम्झनाहरू, केही आवाजहरू, केही अनुहारहरू अनि केही अनुभूतिहरू। त्यसैले जबसम्म तपाईँको जीवनमा आफ्ना मानिसहरू छन्, उनीहरूलाई समय दिनुहोस्। मनको कुरा भन्न ढिला नगर्नुहोस्, किनकि एक दिन समय बितेर जानेछ अनि आजका वर्तमानहरू नै भोलिका स्मृति बन्नेछन्। यिनै भावनात्मक शब्दहरूसँगै आजको प्रस्तुति यही समापन गर्ने अनुमति चाहन्छु। तबसम्मका लागि आफ्ना मानिसहरूलाई सम्झिरहनुहोस्, आफ्नो भावनाहरूलाई बसाइराख्नुहोस्, किनकि केही मानिसहरू केवल जीवनमा होइन स्मृतिमा पनि बाँचिरहेका हुन्छन्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

श्रद्धालु तिंजल सुंदे हुनुहुन्थ्यो युवावाणी कार्यक्रम हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं। अब अघिल्लो कार्यक्रम सुनाउन लागिरहेछौं प्रादेशिक संगीत। यसमा आज हजुरहरूले सुन्नुहुनेछ सिन्धी गीत विभिन्न कलाकारहरूको आवाजमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय स्वेला बेलुकीको 10:30 भई यसको साथै आज हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी पहिलो अधिवेशन लिएर हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौं। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।